सुप्रभात। मिडियम वेभको 213.67 मिटर तदनुसार 1404 किलो हजमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, आज विक्रम सम्मत 2083 साल वैशाख 27 गते, तदनुसार अंग्रेजी महिनाको 11 मई 2026, आज सोमबार। श्रोता, हाम्रो स्टुडियोको घड़ी अनुसार समय बिहानीको 6:33 भएको छ। यस प्रातकालीन समयमा आकाशवाणी गान्तोक सुनिरहनुभएका सम्पूर्ण रेडियो प्रेमी श्रोतामाज हार्दिक अभिवादन साथै न्यानो स्वागत जनाउँदै प्रारम्भ गर्न लागिरहेका छौं हाम्रो प्रातकालीन सेवा यस मंगल ध्वनिबाट।

स्वामी विवेकानन्दले भन्नुभएको छ, ब्रह्माण्डका सबै शक्तिहरू पहिलेदेखि नै हाम्रा हुन्, तर हामी आफैले आँखामा हात राख्छौ र अन्धकार भयो भन्दै रुन्छौ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। अब प्रस्तुत छ कार्यक्रम भक्ति प्रभात।

समय एउटा अविरल प्रवाह हो र जीवन त्यसैमा देखिने एउटा तरंग। जसरी माटोबाट बनेको पात्र अन्तत माटोमै विलीन हुन्छ, त्यसरी नै दृश्य जगतका समस्त आकृतिहरू अन्त्यमा त्यही निराकार चेतनामा एकाकार हुन्छन्। त्यसैले कर्ता हुनुको अहंकार त्यागेर केवल साक्षी भावमा बाँच्नु नै अध्यात्मको चरम उपलब्धि हो। ईश्वरीय स्तुति एवं आराधनाको कार्यक्रम भक्ति प्रभातमा सम्पूर्ण श्रोतालाई आध्यात्मिक अभिवादन सँगै न्यानो अभिवादन जनाउँदछौ। अध्यात्मले मानिसलाई आत्मिक आनन्द प्रदान गर्दछ। भौतिक सुख त क्षणिक हुन्छ, तर मानिसलाई चिर शान्ति भने अध्यात्मले नै दिलाउँदछ। श्रोता, आउनुहोस् यस प्रातकालीन समयलाई भक्तिमय बनाऊ, केही भजनको श्रवण गरौं। आज हामीले भक्ति प्रभातको कार्यक्रममा लिएर आएका छौं कलाकार एमएस शुभलक्ष्मीको स्वरमा सजिएका केही भक्तिमय भजनहरू। श्रोता, अब प्रस्तुत छ आजको भक्ति प्रभात कार्यक्रममा समावेश गरिएका पहिलो भजन।

श्रोता यहाँहरूले आकाशवाणीको गान्तोक केन्द्रबाट प्रसारण हुने गोल्डन मेलोडिज कार्यक्रम अन्तर्गत केही सदाबहार गीतहरू सुनिरहनु भएको छ। यस्तै सदाबहार गीतहरू सुनाउने क्रममा यहाँहरू समक्ष अर्को गीत प्रस्तुत गर्न लागिरहेका छौं। सन् 1973 बनेको चलचित्र धर्मबाट यस चलचित्रका निर्देशन चाँदले गरेका हुन् भने यस चलचित्रमा मुख्य कलाकारहरू रहेका थिए परन, नवीन, रेखा आदि। श्रोता स्वीकार्नुहोस् यसै चलचित्रबाट कलाकार आशा भोसले अनि मोहम्मद रफीको आवाजमा सजिएको यो गीत।

यहाँहरूले सुनिरहेको छ केही सदाबहार गीतहरू कार्यक्रम गोल्डन मेलोडिजमा। कार्यक्रममा अघिल्लो गीत सुनाउन लागिरहेका छौं सन् 1973 बनिएको चलचित्र धुनबाट। यस चलचित्रका निर्देशन बीआर चोपड़ाले गरेका हुन्। यस चलचित्रका गीतहरूमा संगीत भरेका थिए रविले। यस चलचित्रमा मुख्य कलाकारहरू रहेका थिए संजय खान, जिनात अमन, डेनी डेन्जुङपा आदि। श्रोता स्वीकार्नुहोस् यसै चलचित्रबाट कलाकार महेन्द्र कपूरको आवाजमा सजिएको यो गीत।

यहाँहरूले भर्खरै सुनिरहनु भएको थियो कलाकार लता मंगेशकर अनि मोहम्मद रफीका आवाजमा रहेको सुमधुर गीत। जुन गीत रहेको थियो चलचित्र प्रोफेसरबाट, सन् 1962 बनिएको चलचित्र प्रोफेसरका निर्देशक थिए लेख टण्डन। यसका गीतहरूमा संगीत भरेका थिए शंकर जयकिसानले। यस चलचित्रमा मुख्य कलाकारहरू रहेका थिए स्वामी कपूर, कल्पना मोहन, ललिता पवार आदि। श्रोता, यस गीतसँगै कार्यक्रम गोल्डन मेलोडिजको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं र अब सुनाउन लागिरहेका छौं आकाशवाणीको खरसाङ केन्द्रबाट सम्प्रचार गरी नेपाली भाषामा समाचार। केही क्षण प्रतीक्षा गर्नुहोला।

0: यो आकाशवाणी हो भूपेन्द्र शर्माबाट समाचार सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी आज ज्योतिर्लिङ्गहरूमध्ये पहिलो सोमनाथ महादेव मन्दिरको पुननिर्माणको अवसरमा सोमनाथ अमृत वर्ष 2026 भाग लिनुहुनेछ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज राज्य सचिवालय नवान्नमा मन्त्री परिषदको बैठकको अध्यक्षता गर्नुहुनेछ। असमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले भारतीय जनता पार्टीका हिमन्त विश्व शर्मालाई राज्यमा नयाँ सरकार गठन गर्न आमन्त्रित गर्नुभएको छ। नवीकरणीय ऊर्जा क्षमताको हिसाबले भारत विश्वव्यापी रूपमा तेस्रो स्थानमा छ र आईपीएल क्रिकेटमा हिजो भएको म्याचमा रोयल च्यालेन्जर्स बेंगलोर र चेन्नई सुपर किंग्सले आफ्नो म्याच जितेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज ज्योतिर्लिङ्गहरूमध्ये पहिलो सोमनाथ महादेव मन्दिरको पुननिर्माणको अवसरमा सोमनाथ अमृत पर्व 2026 भाग लिनुहुनेछ। उहाँले भगवान सोमनाथलाई प्रार्थना गर्नुहुनेछ र कुम्भ अभिषेक अनुष्ठान गर्नुहुनेछ। त्यसपछि उहाँले सार्वजनिक सभालाई सम्बोधन गर्नुहुनेछ। यस अवसरमा प्रधानमन्त्री मोदीले रोड शो पनि गर्नुहुनेछ। यस अवसरमा मुख्यमन्त्री भूपेन्द्र पटेल र उप मुख्यमन्त्री हर्ष साङ्गवे पनि उपस्थित हुनेछन्।
1: प्रधानमंत्री नरेंद्र मोदी हवाई मार्ग से जामनगर से सोमनाथ पहुंचेंगे। हेलीपैड पर उतरने के बाद वे वीर हमीर जी गोहिल सर्कल तक रोड शो के दौरान जनता का अभिवादन स्वीकार करेंगे। इसके बाद प्रधानमंत्री सरदार वल्लभ भाई पटेल की प्रतिमा पर पुष्पांजलि अर्पित करेंगे, जिन्होंने सोमनाथ मंदिर के पुनर्निर्माण का सपना देखा था। श्री मोदी मंदिर में विशेष पूजा अर्चना करेंगे तथा मंदिर के शिखर पर कुंभाभिषेक और ध्वजारोहण भी करेंगे। इस अवसर पर भारतीय वायुसेना की सूर्य किरण एरोबेटिक टीम सोमनाथ के आकाश में रोमांचक एयर शो प्रस्तुत करेंगी। पूजा अर्चना के बाद प्रधानमंत्री जनसभा को भी संबोधित करेंगे। वे एक विशेष स्मारक डाक टिकट और 75 रुपए का विशेष स्मारक सिक्का भी जारी करेंगे। मयूर सोलंकी, आकाशवाणी समाचार।
0: प्रधानमन्त्री बडोदरा पनि जानुहुनेछ, जहाँ उहाँले साँझ 6 बजे सरदार धाम छात्रावासको उद्घाटन गर्नुहुनेछ। छात्रावासमा 1000 छात्र र 1000 छात्राका लागि छात्रावासको सुविधा साथै केन्द्रीय भोजन कक्ष, पुस्तकालय, अडिटोरियम जस्ता सुविधा पनि छन्। श्री मोदीले सरदार धाम परिसरमा स्वागत कक्ष, नागरिक सुविधाहरू, डाइनिङ हल र ई लाइब्रेरी सहित विभिन्न सुविधाहरूको पनि भ्रमण

0: गर्नुहुनेछ। सभालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले हिज हैदराबादको परेड मैदानमा विशाल जनसभालाई सम्बोधन गर्नुभयो। यो कार्यक्रमलाई तेलंगानामा भारतीय जनता पार्टीको लागि एक प्रमुख राजनैतिक अभियानको रूपमा हेरिएको छ। राज्यभरबाट आएका हजारौं समर्थकहरूलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री श्री मोदीले तेलुगुमा आफ्नो भाषण शुरू गर्नुहुँदै तेलंगानाका जनतालाई अभिवादन गर्नुभयो। प्रधानमन्त्रीले देशभरका मानिसहरूले भाजपाको विकास र सुशासनको मोडेलमा निरन्तर विश्वास गरिरहेको बताउनुभयो। उहाँले आसाम र पुदुचेरी जस्ता राज्यहरूमा पार्टीको प्रदर्शनलाई उद्घृत गर्दै पश्चिम बंगालमा भाजपाको उदयलाई एक महत्वपूर्ण लोकतान्त्रिक परिवर्तनको रूपमा वर्णन गर्नुभयो। श्री मोदीले जोड़ दिनुभयो, आसाम बंगाल र ओडिशादेखि अन्य राज्यहरूमा देखिने राजनैतिक परिवर्तनले जनतालाई वंशवादी सरकारहरूलाई अस्वीकार गरिरहेको स्पष्ट संकेत हो। तेलंगानाको भविष्यको बारेमा बोल्नुहुँदै प्रधानमन्त्रीले घोषणा गर्नुभयो, राज्यको अर्को सरकार भाजपाको नेतृत्वमा गठन हुनेछ। उहाँले जोड़ दिनुभयो, जनता विद्यमान राजनैतिक विकल्पहरूबाट मोहभंग र निराश भएका छन्। श्री मोदीले जनतालाई आयातित इन्धनमा निर्भरता घटाएर र सार्वजनिक यातायात र कारपुलिङको प्रयोगलाई प्रोत्साहन गरेर आर्थिक आत्मनिर्भरतालाई बलियो बनाउन आग्रह गर्नुभयो।
1: जो एनर्जी प्रोडक्ट हम विदेशों से मंगाते हैं, हमें प्रयास करना है कि जितनी जरूरत है उतना ही उपयोग करें। इससे विदेशी मुद्रा की भी बचत होगी और युद्ध के संकट से होने वाले दुष्प्रभाव को भी कम किया जा सकेगा।
0: पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज राज्य सचिवालय नवान्नमा मन्त्री परिषदको बैठकको अध्यक्षता गर्नुहुनेछ। शनिबार ब्रिगेड परेड ग्राउण्डमा मुख्यमन्त्रीसँगै पद तथा गोपनीयताको शपथ लिएका पाँच मन्त्रीहरूमा विभागको बाँडफाँड यसै बैठकको क्रममा हुने अपेक्षा गरिएको छ। नयाँ मन्त्री परिषदको बैठकमा भारतीय जनता पार्टीको चुनावी वाचाहरूको बारेमा पनि छलफल हुने आशा छ। बैठकमा आयुष्मान भारत, अन्नपूर्ण भण्डारको कार्यान्वयन र राज्य सरकारी कर्मचारीहरूको लागि सातौं वेतन आयोग जस्ता मुद्दाहरूमा छलफल हुने अपेक्षा गरिएको छ। जिल्लाधिकारी, पुलिस अधीक्षक र विभिन्न विभागका सचिवहरूको उपस्थितिमा प्रशासनिक र कानून व्यवस्थाको स्थितिको समीक्षा पनि गरिनेछ। नवनिर्वाचित विधायकहरू पनि यस बैठकमा उपस्थित हुने अपेक्षा गरिएको छ। मुख्यमन्त्रीलाई लगभग 11 बजे गार्ड अफ अनर प्रदान गरिनेछ। त्यसपछि मन्त्री परिषदको बैठक शुरू हुनेछ। पश्चिम बंगाल विधानसभाका नवनिर्वाचित सदस्यहरूलाई आगामी बुधबार, बिहिबार र शुक्रबार पदको शपथ ग्रहण गराइनेछ। वरिष्ठ भाजपा नेता तापस राईले कार्यवाहक विधानसभा अध्यक्षको रूपमा विधायकहरूलाई शपथ ग्रहण गराउनु हुनेछ। यो समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोशियल मीडिया ह्याण्डल एक्समा @AIRNewsGarsian अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। आसामका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले भारतीय जनता पार्टीका हिमन्त विश्व शर्मालाई राज्यमा नयाँ सरकार गठन गर्न आमन्त्रित गर्नुभएको छ। यो आसाममा एनडीएको लगातार तेस्रो सरकार हुनेछ। एनडीए विधायक दलको नेताको रूपमा सर्वसम्मतिले निर्वाचित भएपछि श्री शर्माले गठबन्धनका अन्य नेताहरूसँगै लोकभवनमा राज्यपाललाई भेटेर सरकार गठनको लागि आफ्नो दावी पेश गर्नुभएको थियो। श्री आचार्यले भोलि श्री शर्मा र मन्त्री परिषदका नयाँ सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुहुनेछ। शपथ ग्रहण समारोह खानपारा स्थित पशु चिकित्सा कलेजको खेल मैदानमा आयोजना हुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय गृहमन्त्री अमित शाह, रक्षा मन्त्री राजनाथ सिंह र भाजपा अध्यक्ष नितिन नवीन लगायत अन्य व्यक्तिहरू समारोहमा उपस्थित हुने अपेक्षा गरिएको छ। स्थापित नवीकरणीय ऊर्जा क्षमताको हिसाबले भारत विश्वव्यापी रूपमा तेस्रो स्थानमा छ। मोर्गन स्टेनलीको नयाँ प्रतिवेदन अनुसार भारतको नवीकरणीय ऊर्जा संक्रमणले बाह्य निर्भरता कम गर्न मदद गर्नेछ। यद्यपि यसको सफलता सौर्य कोष, वेलफेयर र पोलिस सिलिकन जस्ता महत्वपूर्ण घटकहरू घरेलु रूपमा उत्पादन हुने गतिमा निर्भर छ। नवीन र नवीकरणीय ऊर्जा मन्त्रालयले तथ्याङ्क अनुसार घरेलु सौर्य मोडल क्षमता मार्च 2024 38 गिगावटबाट बढ़ेर मार्च 2025 74 गिगावट पुगेको छ। सौर्य कोष क्षमता पनि 9 गिगावटबाट बढ़ेर 25 गिगावट पुगेको छ। उत्तराखण्ड प्रशासनले राज्यमा रहेको प्रतिकूल मौसमबीच चारधाम यात्रा गर्ने भक्तजन र पर्यटकहरूलाई सावधानी अपनाउन र सुरक्षा प्रोटोकल पालन गर्न अपील गरेको छ। मौसम विभागले भोलि र बुधबार उत्तराखण्डका विभिन्न भागहरूमा विशेष गरी पहाड़ी क्षेत्रमा प्रतिकूल मौसम र वर्षाको लागि अरेन्ज अलर्ट जारी गरेको छ। मध्यप्रदेशका मुख्यमन्त्री मोहन यादवले आज कुनो नेशनल पार्कमा दुईवटा चितुवा छोड्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले 7 सेप्टेम्बर 2022 मा नामिबियाबाट ल्याइएको

0: आठवटा चितुवालाई कुनो नेशनल पार्कमा छोडेर प्रोजेक्ट चितुवा शुरू गर्नुभएको थियो। यो विश्वको पहिलो अन्तर महाद्वीपिक क्याट रिलोकेसन प्रोजेक्ट थियो। त्यसपछि 2023 दक्षिण अफ्रिकाबाट थप 12 चितुवा ल्याइयो। यस वर्ष फरवरीमा 9 चितुवा पनि बोत्सवानाबाट कुनो नेशनल पार्क आइपुगे। त्यस बेलादेखि कुनो नेशनल पार्कको परिदृश्य पूर्ण रूपमा परिवर्तन भएको छ। स्पेनको मैड्रिड स्थित भारतीय दूतावासले हन्ता भाइरसबाट प्रभावित क्रूज जहाजमा सवार 2 भारतीय नागरिक सुरक्षित रहेको र संक्रमणको कुनै लक्षण नदेखिएको बताएको छ। डच झण्डा भएको जहाज एमभी हेडसिन हिजो स्पेन आइपुगेको छ, जसमा 2 भारतीयहरू सहित लगभग 150 जना सवार छन्। आईपीएल क्रिकेटमा हिजो राति रायपुरमा रोयल च्यालेन्जर्स बेंगलोरले मुम्बई इण्डियन्सलाई 2 विकेटले पराजित गर्यो। पहिलो ब्याटिङ गर्दै मुम्बई इण्डियन्सले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 166 रन बनाएको थियो। तिलक वर्माले 42 बलमा 57 रन बनाए। बेंगलोरका लागि भुवनेश्वर कुमारले 4 विकेट लिए। जवाफमा रोयल च्यालेन्जर्स बेंगलोरले 8 विकेट गुमाउँदै लक्ष्य सफलतापूर्वक हासिल गरेको थियो। भुवनेश्वर कुमारलाई म्याच उत्कृष्ट खेलाड़ी घोषित गरियो। यसअघि अर्को म्याचमा चेन्नई सुपर किङ्सले लखनऊ सुपर जायन्ट्सलाई 5 विकेटले पराजित गर्दै आईपीएलमा आज पंजाब किङ्सले दिल्ली क्यापिटल्ससित खेल्नेछ र म्याच धर्मशालामा साँझ 7:30 बजे शुरू हुनेछ। कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले आज ज्योतिर्लिङ्गहरूमध्ये पहिलो सोमनाथ महादेव मन्दिरको पुननिर्माणको अवसरमा सोमनाथ अमृत वर्ष 2026 भाग लिनुहुनेछ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्द्र अधिकारीले आज राज्य सचिवालय नवान्नमा मन्त्री परिषदको बैठकको अध्यक्षता गर्नुहुनेछ। आसामका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले भारतीय जनता पार्टीका हेमन्त विश्व शर्मालाई राज्यमा नयाँ सरकार गठन गर्न आमन्त्रित गर्नुभएको छ। स्थापित नवीकरणीय ऊर्जा क्षमताको हिसाबले भारत विश्वव्यापी रूपमा तेस्रो स्थानमा छ र आईपीएल क्रिकेटमा हिजो भएको म्याचमा रोयल च्यालेन्जर्स बेंगलोर र चेन्नई सुपर किङ्सले आफ्नो म्याच जितेको छ। समाचार अहिलेलाई पूरा भयो। अघिल्लो समाचार लिएर 9 बजे पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। समय यस बेला बिहानीको 7:35 भइरहेको छ। अब प्रस्तुत छ विविध जानकारी तथा मनोरञ्जनले भरिएको कार्यक्रम प्रणाम सिक्किम।

नमस्कार श्रोता, प्रणाम सिक्किम कार्यक्रम लिएर हामी फेरि उपस्थित भएका छौं। हजुर, आज 11 तारिकमै आजको दिनले पनि विशेष महत्व राख्छ र भारतको प्रसंगमा कुरा गर्ने हो भनेदेखि त विशेष महत्व राख्छ, किनभने आजको दिनलाई राष्ट्रिय प्रौद्योगिकी दिवसको रूपमा पालन गरिन्छ भारतमा, अर्थात भनौं नेशनल टेक्नोलोजी डेको रूपमा। हजुर, र अब जुन चाहिँ अब हाम्रो इतिहासको कुरा गर्दा होइन, ढुङ्गाको युगदेखि लिएर काठको युगदेखि लिएर यो मोडसम्म आइपुगेका छौं र त्यो बीचमा आएर विश्वको थुप्रै देशहरूले परमाणु परीक्षणहरू गर्दै गए होइन, थुप्रै थुप्रै टेक्नोलोजीहरू विकास गर्दै गए, त्यसको पछि पछि भारतले पनि आफ्नो तरक्की गर्दै गए र आजकै दिन चाहिँ भारतले पनि यस्तो प्रौद्योगिकीको परीक्षण गरे जसको कारण चाहिँ आजको दिनलाई भारतमा राष्ट्रिय प्रौद्योगिकी दिवसको रूपमा पालन गरिन्छ। हजुर श्रोता, भारतमा परमाणु कार्यक्रमको तम तयारी 1944 नै भनौं दोस्रो विश्वयुद्धको बेलादेखि नै शुरू भएको हो, जुन बेला होमी भाभाले तत्कालीन भारतीय कंग्रेसलाई परमाणु शक्ति सम्पन्नताको बारेमा राजी गराएका थिए। यसैको एक सालपछि टाटा मूलभूत अनुसन्धान संस्थान अर्थात टीआईएफआरको पनि स्थापना भएको थियो। 1950 को शुभारम्भमा यसको लागि प्रारम्भिक अध्ययन शुरू भएको थियो, तर 1962 को भारत चीन युद्धले झन भारतलाई परमाणु सम्पन्न मुलुक बन्न कर लगाएको थियो, किनभने 1964 चीनले उता आफ्नो परमाणु परीक्षण गरिसकेको थियो। यद्यपि कतिपय कारणवश भारतले आफ्नो परमाणु निर्माण अनि परीक्षणमा तीव्रता ल्याउन भने पटक्कै सकेन र यस्तै विभिन्न अडचनहरू बीच 1974 मात्र भारतले आफ्नो पहिलो परमाणु परीक्षण स्माइलिङ बुद्धको परीक्षण गर्न सक्षम भएको थियो। त्यसपछि केही वर्षहरू बिते, यद्यपि भारतले आफ्नो परमाणु कार्यक्रमलाई सुस्तरी अघि बढ़ाइरहे र 1980 फेरि यसले केही गति पक्रेको जस्तो भयो र पछि आएर दिवंगत या त भनौं पूर्व

0: राष्ट्रपति एपीजे अब्दुल कलामको उपस्थितिमा जो त्यो बेला एक एरोस्पेस इन्जिनियर हुनुहुन्थ्यो उनकै निगरानीमा भारतमा हाइड्रोजन बमको निर्माण साथै मिसाइल कार्यक्रमले पनि गति पक्रेको थियो।
1: हजुर 1998 आजकै दिन भारत बनिएको थियो विश्व शक्ति। 1998 आजकै दिन अर्थात 11 मेदेखि 13 मेसम्म सफलतापूर्वक 5 सफल परमाणु परीक्षण गरिएको थियो। असलमा चीन र पाकिस्तान जस्तो आफ्नो छिमेकी देशहरूबाट सुरक्षाको निम्ति भारतले न्यूक्लियर स्टेट बन्नको जरूरत अनुभव गरेको थियो। इन्दिरा गान्धी पनि चाहन्थिन् कि भारत विश्व शक्ति बनियोस्, तर तत्कालीन प्रधानमन्त्री अटल बिहारी वाजपेयीले भारतलाई विश्व शक्ति बनाएका हुन्। विश्व शक्ति बनाए पश्चात अटलजीले जय जवान जय किसान र जय विज्ञानको नारा दिएका थिए। अब कुरा गरौं जहाँ परमाणु परीक्षण गरिएको थियो, त्यो स्थल हो पोखरण। पोखरणको शाब्दिक अर्थ हुँदछ 5 मृग मरिचिकाहरूको स्थान। राजस्थानको जैसलमेरमा स्थित पोखरण एक प्राचीन विरासतको शहर रहेको छ। यसको वरिपरि 5 ठूलो ठूलो चट्टानहरू स्थित छ। यो स्थल पहिलोपल्ट चलनमा तब आयो जब भारतले यहाँ श्रृंखलाबद्ध परमाणु परीक्षण गरेको थियो। 18 मई 1974 भारतले पोखरणमा पहिलो परमाणु परीक्षण गरेको थियो, जसको कोड थियो स्माइलिङ बुद्ध। यो नाम दिनको उद्देश्य स्पष्ट थियो कि यो कार्यक्रम शान्तिपूर्ण उद्देश्यको निम्ति हो। आजसम्म भारतको कुल 5 मुख्य परमाणु परीक्षण रहेको छ। यसलाई मुख्य रूपमा 4 श्रेणीमा बाँडेर हेर्न सकिन्छ। यो 4 प्रकारको परमाणु परीक्षण हो: विखण्डनीय बम या फिजन डिभाइस बम, कम क्षमता भएको विस्फोट या लो यिल्ड डिभाइस, हाइड्रोजन बम परीक्षण या थर्मो न्यूक्लियर डिभाइस, सब किलोटन परीक्षण। 1998 सफल परमाणु परीक्षण अपरेशनको नाम थियो अपरेशन शक्ति। यसैको साथ न्यूक्लियर क्लबमा समावेश हुने 6 देश बन्न पुगेको हो भारत। 5 परमाणु परीक्षण जो 11 मई 1998 गरिएको थियो, यसैको उपलक्ष्यमा आधिकारिक रूपमा भारतमा राष्ट्रिय प्रौद्योगिकी दिवसको रूपमा 11 मेको दिन पालन गरिने घोषणा तत्कालीन प्रधानमन्त्री अटल बिहारी वाजपेयीले गरेका हुन्। यस दिन विज्ञान र प्रौद्योगिकीको क्षेत्रमा विभिन्न व्यक्तिहरू र उद्योगहरूको पुरस्कार दिएर मनाइन्छ।
0: त श्रोता, राष्ट्रिय प्राद्योगिकी दिवसको उपलक्ष्यमा राष्ट्रिय पुरस्कारहरू पनि वितरण गरिन्छ र यी राष्ट्रिय पुरस्कारहरू हुन् स्वदेश निर्मित तकनिकी अर्थात टेक्नोलोजीको सफलतापूर्वक व्यावसायीकरण गर्नका लागि राष्ट्रिय पुरस्कार, तकनिकी विकास बोर्डद्वारा प्रस्तावित यो राष्ट्रिय पुरस्कार कुनै पनि उद्योगलाई स्वदेशमै निर्मित तकनिकीको प्रयोग सफलतापूर्वक गरे बापत प्रदान गरिन्छ। पुरस्कार स्वरूप 10,00,000 रूपियाँ प्रदान गरिन्छ। ती उद्योग जसले स्वदेशमा निर्मित तकनिकीको प्रयोग गरिरहेको छ र जो व्यक्ति वा संस्था जसले सो तकनिकीको विकास गरेको छ दुवैमा बराबर बाँडिन्छ। उसै गरी यसै अवसरमा स्मल स्केल इण्डस्ट्रीज अर्थात ससाना उद्योग जसले सफलतापूर्वक तकनिकी आधारित उत्पादको व्यावसायीकरण गरे बापत राष्ट्रिय पुरस्कार। यस पुरस्कार अन्तर्गत त्यस्ता ससाना उद्योग जसले सफलतापूर्वक तकनिकीको प्रयोग गरेर उत्पादन गरिरहेका छन् त्यस्ता उद्योगलाई 5,00,000 नगद पुरस्कार प्रदान गरिन्छ। हजुर, यो थियो श्रोता आज भारतमा पालन गरिने राष्ट्रिय प्रौद्योगिकी दिवस अर्थात नेशनल टेक्नोलोजी डे बारे छोटो जानकारी।
2: श्रोता, आज अर्को दिवस पनि पर्न गएको छ र आजको दिनलाई अर्थात 11 मईको दिनलाई विश्वभरिमा वर्ल्ड इगो अवेरनेस डेको रूपमा पालन गर्ने गरिन्छ। हजुर श्रोता, अंग्रेजी शब्द इगोको अर्थ हुन्छ घमण्ड वा भनौं आफैलाई सबैभन्दा ठूलो वा सर्वोपरि ठान्ने। हामी सबैलाई थाहा भएकै कुरा हो श्रोता, घमण्ड गर्नु कसैको लागि पनि हितकारी हुँदैन। घमण्डी व्यक्तिलाई कसैले पनि मन पराउँदैन तथा घमण्डी व्यक्तिको स्वभावले आफू साथै अरूलाई पनि हानि पुर्याउने गर्छ, जसले गर्दा रिस, हिंसा, नस्लभेद, तनाव आदि जस्ता समस्याहरू उत्पन्न गर्न सक्छ। घमण्डको उदाहरण लिनुपर्दा रामायणको रावणलाई लिन सक्छौं, जो यति ज्ञानी र विद्वान भएर पनि घमण्डले गर्दा आफ्नो सर्वनाशलाई आफैले निम्त्याएको थियो। हजुर श्रोता, यस्तै व्यक्तिहरू जो घमण्ड जस्तो मानसिक स्थिति भोगिरहेका छन् उनीहरूलाई यस घमण्डलाई नियन्त्रणमा कसरी राख्ने, घमण्डले के कस्तो हानि पुर्याउने गर्छ आदिबारे जागरूकता जगाउन वर्ष 2018 इगो अवेरनेस मुभमेन्ट प्रारम्भ भएको थियो र यसै मुभमेन्ट अन्तर्गत प्रारम्भ गरिएको दिवस हो वर्ल्ड इगो अवेरनेस डे। हजुर श्रोता, यो त थियो आज पालन भइरहेको वर्ल्ड इगो अवेरनेस डे बारे छोटो जानकारी।
0: जानकारी पछि आउनुहोस् रमाइलो गरौं एउटा गीत सुनेर।

0: हजुर श्रोता प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ आकाशवाणीको गान्तोक केन्द्रबाट र अब कुरा गरौं भारतकै प्रसंगमा विगतमा घटेका केही घटनाहरूबारे 1784 आजकै दिन अंग्रेज र मैसूरका शासक टिपू सुल्तान बीच एउटा सन्धि भएको थियो 1951 आजकै दिन नवनिर्मित सोमनाथ मन्दिरको उद्घाटन गर्नुभएको थियो राष्ट्रपति राजेन्द्र प्रसादले
1: हजुर 1998 भारतमै बनिएको सर्ट रेन्ज मिसाइल त्रिशूलको परीक्षण पनि आजकै दिन भएको थियो भने 1998 आजकै दिन भारतको पहिलो स्वदेशमा निर्मित वायु विमान हंस3को परीक्षण बेंगलोरमा गरिएको थियो
0: हजुर आजकै दिन 2000 भारतको जनसंख्या 1 अरब पुगेको बताएको थियो
1: हजुर दिल्लीको सफदरजंग अस्पतालमा जन्मिएकी आस्था भारतको 1 अरबवां बच्चा बनिएकी थिइन् वर्तमान जनगणनाको आधारमा भारतको जनसंख्या 1.1 अरब पुगेको कुरा थाहा लाग्दछ हजुर 2011 भारत र पाकिस्तानले लाहौर र अमृतसर बीच बस सेवा शुरू गर्नलाई सहमति दिएको थियो आजकै दिन
0: हजुर यी त भए भारतको प्रसंगमा आजको दिन विगतमा घटेका केही घटनाहरूबारे छोटो जानकारी अब कुरा गरौं विश्व इतिहासमा आजको दिन घटेका घटनाहरूबारे
1: 1998 युरोको एकल मुद्रा युरोको पहिलो सिक्का जारी गरिएको थियो आजकै दिन
0: 1918 आजकै दिन औपचारिक रूपमा माउन्टेनियस रिपब्लिक अफ दि नर्दर्न काउकाससको स्थापना भएको थियो उसै गरी 1927 आजकै दिन एकाडेमी अफ मोशन पिक्चर्स आर्ट्स एण्ड साइन्सको पनि स्थापना भएको थियो
1: 1956 गोल्डकोस्टलाई ब्रिटेनले शासनबाट मुक्त गर्ने घोषणा गरेको थियो गोल्डकोस्टलाई वर्तमान घानाको नामले जान्दछौं सरकारले यसको स्वतन्त्रताको निम्ति 6 मार्च 1957 तारीक तोकेको थियो यस पश्चात गोल्डकोस्ट अफ्रिकाको पहिलो यस्तो अश्वेत देश बन्यो जसलाई ब्रिटानी शासनबाट स्वतन्त्रता प्राप्त भएको थियो गोल्डकोस्ट 1901 ब्रिटेनको उपनिवेशमा थियो
0: हजुर 1949 आजको दिन औपचारिक रूपमा सियामको नाम दोस्रो पल्ट बदलिएर थाइल्याण्ड भएको थियो हुन त 1939 नै यो नाम बदलिएको भए पनि 1945 फेरि यसलाई सियाम नै भन्न थालिएको थियो 1949 कुरा गर्दा श्रोता आजको दिन इजरायलले युनाइटेड नेशन्स जोइन गरेका थिए
1: 1965 बंगलादेशमा चक्रवर्ती तूफान आएकोले 17,000 जना मरिएका थिए
0: 1995 आजकै दिन विश्वका 170 देशहरूले परमाणु अप्रसार सन्धिमा सहमति जनाएका थिए हजुर 1996 मियामीबाट उडेको जेट फ्लाइट 592 फ्लोरिडामा क्राश भएपछि जम्मै 110 जना यात्रीहरू मारिएका थिए 1996 नै आजकै दिन माउन्ट एभरेस्टमा भएको दुर्घटनामा परेर पर्वतारोहण गर्न सगरमाथा चढ़ेका 8 जना पर्वतारोहीको निधन भएको थियो
1: 1997 डीप ब्लू शतरंज खेल्ने कम्प्युटरले ग्यारी क्यास्परोभ शतरंज खेलाड़ीलाई अन्तिम रिम्याचमा हराएर विश्व च्याम्पियन शतरंज खेलाड़ीलाई क्लासिक म्याच फर्मेटमा हराउने पहिलो कम्प्युटर बनेको थियो
0: हजुर 2006 आजकै दिन चीनले विकिपीडिया जस्तै आफ्नै वेबसाइट बैदुपीडिया लन्च गरेको थियो जबकि चीन सरकारले अमेरिकाको वेबसाइट विकिपीडियाको प्रयोगमाथि 2005 नै चीनमा प्रतिबन्ध लगाएको थियो हजुर 2010 आजकै दिन डेभिड क्यामरून युनाइटेड किङडमका प्रधानमन्त्री चुनिएका थिए उसै गरी 2010 नै आजकै दिन राजनैतिक अस्थिरता बीच युनाइटेड किङडमका प्रधानमन्त्री गोर्डन ब्राउनले आफ्नो कार्यकालको 3 वर्षपछि इस्तीफा दिएका थिए
1: 2008 न्यूयर्कको कर्नेल विश्वविद्यालयको वैज्ञानिकहरूले विश्वको पहिलो जेनेटिकली मोडिफाइड मानव भ्रूण तयार गरेका थिए
0: हजुर 2013 आजकै दिन अमेरिकाका 2 जना अन्तरिक्ष यात्रीहरूले इन्टरनेशनल स्पेस स्टेशनको कुलिङ सिस्टमबाट लिक भइरहेको अमोनिया ग्यासको खतराको समाधान गरेका थिए 11 मई 2022 दिन भियतनाममा विश्वको सबैभन्दा ठूलो सिसा पुल जो 632 मिटर लामो छ यसको उद्घाटन भएको थियो यस पुललाई भियतनाम्स ब्याच लङ पेडेस्ट्रियन ब्रिज भनिन्छ त यो थियो देश विदेशमा

0: प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ र आजको दिनको कुरा गर्दा थुप्रै घटनाहरू घटेका छन् है, केही घटनाहरूबारे कुरा गर्यौं र आजको दिन थुप्रै व्यक्तिहरूको जन्म पनि भएको छ, पुण्यतिथि पनि परेको छ, ती मध्ये हामी कुरा गर्न चाहन्छौ एकजना भारतीय शास्त्रीय नृत्यांगना मृणालिनी साराभाईको।
1: हजुर, आजकै दिन केरलामा जन्मेकी हुन् मृणालिनी साराभाई। उनी भारतीय शास्त्रीय नृत्य कलाको नृत्य प्रशिक्षक र अनुदेशक हुन्। उनी दर्पणा एकाडेमी अफ पर्फर्मिङ आर्ट्सको संस्थापक पनि हुन्। यो इन्स्टिट्यूटले नृत्य, नाटक, संगीत र कठपुतलीको तालिम दिदछ। उनले 18,000 विद्यार्थीहरूलाई भारतनाट्यम र कथकलीको प्रशिक्षण दिएकी छिन्। मृणालिनी साराभाईलाई बुढो हुन मन पर्दैनथ्यो। उनले भारतनाट्यमको प्रशिक्षण मीनाक्षी सुन्दरम पिल्लैबाट लिएकी थिइन्। उनी र उनको पति विक्रम साराभाई हुन्, जसलाई भारतको अन्तरिक्ष कार्यक्रमका जनक मानिन्छ। उनले रविन्द्रनाथ टेगोरको छत्रछायामा रहेर आफ्नो शिक्षा आर्जन गरेकी थिइन्। नृत्य र नाटकको अलावा उनले धेरै उपन्यास, कविता, नाटक र बाल कथाहरू लेखेकी छिन्। उनी गुजरात राज्यको हस्तकला र हस्तकर्घा विकास निगमको अध्यक्ष पनि रहेकी थिइन्। उनलाई थुप्रै अवार्डहरूले सम्मान जनाएको थियो, जसमा 1965 पद्मश्री र 1992 पद्मभूषण मुख्य हुन्। उनले आफ्नो सम्पूर्ण जीवनकाल नृत्यलाई समर्पण गरेकी थिइन् र 97 वर्षको आयुमा 2016 भारतको प्रसिद्ध नृत्यांगना मृणालिनी साराभाईको निधन भएको हो र आज उनको जन्मदिनमा हामी सम्झना गर्न चाहन्छौं।

धेरैलाई थाहा छैन र यो रोगलाई इलर्स डानलोस सिन्ड्रम भनिन्छ। यो एउटा वंशानुगत रोग हो जो एक पीढ़ीदेखि अर्को पीढ़ीमा सर्न सक्छ। यो रोगले हाम्रो शरीरको कनेक्टिभ टिस्युजहरू विशेष गरी छाला, शरीरको जोइन्टहरू अर्थात जोड्नीहरू जस्तै घुँडा, कुइना आदि अनि रक्तनली अर्थात ब्लड भेसलहरूलाई प्रभावित पार्ने गर्छ। कनेक्टिभ टिस्युज जटिल प्रोटिनहरूको सम्मिश्रणले बनिएको हुन्छ जसले शरीरलाई आवश्यक बल एवं लचिलोपन प्रदान गर्दछ। जो व्यक्ति इलर्स ड्यानलोस सिन्ड्रोम रोगले ग्रस्त व्यक्तिहरू छन् उनीहरूको जोड्नीहरू सामान्य भन्दा बेसी लचिलो हुने गर्छ। छाला अति नै कोमल हुने गर्छ। यो यति कोमल हुन्छ कि यदि कुनै चोटपटक लाग्यो भने त्यहाँ सिलाई पर्दा त्यस्ता रोगीहरूको छालाले त्यो सिलाईको धागो पनि थाम्न सक्दैन। यस रोगको गम्भीर प्रारूप भास्कुलर इलर्स ड्यानलोस सिन्ड्रोमले ग्रस्त व्यक्तिहरूको रक्त नलीहरू, आन्द्रा, युट्रस आदि फुट्न पनि सक्छ भने गर्भावस्थाको बेला पनि निकै गम्भीर समस्याहरू उत्पन्न हुने गर्दछ। यसले गर्दा हृदयको सबैभन्दा ठूलो धमनी अर्टालाई कमजोर बनाउँदछ, साथै अन्य धमनीहरूलाई पनि कमजोर बनाइदिन्छ। यदि ती कमजोर धमनीहरू फुटेमा व्यक्तिको प्राणसम्म पनि जान सक्छ। यो रोग वंशानुगत हुने अर्थात व्यक्तिको जीनसँग सम्बन्धित हुने भएकोले यो रोगको कुनै पनि हालसम्म उपचार छैन। यो रोगको पनि विभिन्न प्रकारहरू छन् जस्तै क्लासिकल ईडीएस, कार्डियक भाल्बुलर ईडीएस, हाइपरमोबाइल ईडीएस आदि। श्रोता, हामीले यो रोगको बारेमा जानकारी गराउनुको कारण के हो भने मे महिनालाई यस रोगबारे जागरूकता जगाउन भनी इन्टरनेशनल इलर्स ड्यानलोस सिन्ड्रम अवेरनेस मन्थको रूपमा पालन गर्ने गरिन्छ। श्रोता, अघि हामीले भन्यौं यो रोगका विभिन्न प्रकारहरू हुन्छन् र ती विभिन्न प्रकारहरूमध्ये विश्वका एक प्रख्यात व्यक्ति डानियल ब्राउनिङ स्मिथ वहाँ हाइपरमोबाइल ईडीएस रोगले ग्रस्त छन् जसले गर्दा वहाँको शरीर अति नै लचिलो रहेको छ र वहाँको शरीरको यसै लचिलोपनलाई हेरेर वहाँलाई रबरम्यानको संज्ञा पनि प्रदान गरिएको छ। साथै वहाँको नाममा 7 गिनिज वर्ल्ड रेकर्डहरू पनि दर्ता छ। वहाँ एक प्रसिद्ध कार्टुनिस्ट अर्थात आफ्नो शरीरको लचिलोपनको माध्यमले कलाकारी देखाउने अभिनेता, टेलिभिजन होस्ट, स्टन्टम्यान आदि पनि हुन्। श्रोता, यो थियो छोटो जानकारी यो मे महिनामा पालन गरिने इलर्स ड्यानलोस सिन्ड्रोम रोगबारे।

श्रोताहरूले यतिन्जेल प्रस्तुत थियो विविध जानकारी तथा मनोरञ्जनले भरिएको कार्यक्रम प्रणाम सिक्किम। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। साथै श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। समय यस बेला बिहानीको 8 बज्न लागेको छ र अब प्रस्तुत हुनेछ अब सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट क्रमैले हिन्दी अनि अंग्रेजी भाषामा समाचार। केही क्षण प्रतीक्षा गर्नुहोला।

श्रोताहरूले यतिन्जेल सुनिरहनुभएको थियो पूर्वोत्तर सेवा सिलोङ केन्द्रबाट अंग्रेजी भाषामा समाचार। समय यस बेला 8:40 भइरहेको छ। श्रोता, हामी उपस्थित भएका छौं नेपाली गीतिमाला कार्यक्रम लिएर। यस कार्यक्रममा पहिलो प्रस्तुति लिएर आएका छौं देवकुमार दुमीको स्वरमा रहेको गीत।

श्रोताहरू सुन्नुहुँदैछ नेपाली गीतिमाला कार्यक्रम। यस कार्यक्रमको अघिल्लो चरणमा प्रस्तुत गरिरहेका छौं देवराज बागदासको स्वरमा रहेको गीत। श्रोता स्वीकार्नुहोस् प्रस्तुत गीत।

श्रोताहरू सुनिरहनुभएको थियो देवराज बागदासको स्वरमा रहेका केही नेपाली गीतहरू। यी गीतहरूका साथै नेपाली गीतिमालाको कार्यक्रम यही समाप्त हुँदछ। अब प्रस्तुत छ बुधागत रूपमा आजको मुख्य समाचार। मुख्यमन्त्री प्रेमसिंह तामाङले हिजो सिलगढ़ीमा म्याक्सवेल अस्पतालको उद्घाटन गर्नुभयो। मुख्यमन्त्रीले अस्पतालले गुणस्तरीय उपचार र आधुनिक स्वास्थ्य सेवा प्रदान गरेर सिलगढ़ीका जनतालाई मात्र नभई सिक्किमवासीलाई पनि सेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो। सिक्किम सरकारले जनप्रतिनिधि र अधिकारीहरूका लागि सवारी साधन हकदार नीतिलाई परिमार्जन गरेको छ। खर्चलाई तर्कसंगत बनाउन र आधिकारिक सवारी साधनको प्रयोगलाई सुव्यवस्थित गर्ने प्रयासमा आवंटन खरिद र मरमत सम्भार सम्बन्धी कड़ा नियमहरू लागू गरेको छ। पूर्व सिक्किमको प्रमुख स्थल बाबा हरभजन सिंह तीर्थस्थलको नजिकै 13,000 फिटको उचाइमा सर्वमहिला स्थानीय टोलीद्वारा संचालित क्याफे स्थापना गरिएको छ। स्वास्थ्य तथा परिवार कल्याण विभागका सचिव छेवाङ्गिया छोबटिया, अतिरिक्त एमएस डाक्टर सुरेश एम रसाली र प्रसूति तथा स्त्री रोग विभागका प्रमुख डाक्टर मणि गुरूङको नेतृत्वमा एसटीएनएम अस्पतालका अधिकारीहरूले 42 वर्षीय श्वेता कार्कीको उपचार इतिहासबारे मीडियालाई सम्बोधन गरे। द बटरफ्लाइज अफ सिक्किम एन अपडेटेड चेकलिस्ट अफ सिक्किम हिमालयज अर्थात सिक्किमका पुतलीहरू सिक्किम हिमालयको अध्यावधिक सूची शीर्षकको नयाँ किताब आधिकारिक रूपमा विमोचन गरिएको छ, जुन हिमालय क्षेत्रमा पुतलीको दस्तावेजीकरण र जैविक विविधता अनुसन्धानमा महत्वपूर्ण फड्को हो। स्वर्गीय साहित्यकार गोवर्धन वास्तोलाका सम्झनामा हिजो गेजिङस्थित पश्चिम सिक्किम साहित्य प्रकाशनको कार्यालयमा भावपूर्ण शोक सभा सम्पन्न भयो। सभामा साहित्यप्रेमी स्रष्टा तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो। श्रोता, हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। समय यस बेला बिहानीको 9:02 भइरहेको छ। अब प्रस्तुत छ विभिन्न कलाकारहरूको स्वरमा सजिएको कार्यक्रम चित्राञ्जली। यस कार्यक्रम सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूलाई स्वागत तथा न्यानो अभिवादन गर्दै पहिलो गीत लिएर आएका छौं। चलचित्र परदेशबाट कलाकार सोनु निगमको स्वरमा गीत ये दिल दिवाना।

यसै कार्यक्रमको अघिल्लो चरणमा श्रोतामा प्रस्तुत गरिरहेका छौं कलाकार अदनन समी र अलका यज्ञिक स्वरमा रहेको गीत। स्वीकार्नुहोस् प्रस्तुत गीत।

श्रोता, अब प्रस्तुत छ सन् 2006 प्रदर्शनमा आएको फिल्म फन्नाबाट कलाकार बाबुल सुप्रियो, महालक्ष्मी अय्यर र साथीहरूको स्वरमा रहेको गीत।

श्रोता यतिन्जेल सुन्दै हुनुहुन्थ्यो चलचित्र नरम गरमबाट आशा उसलेको स्वरमा रहेको गीत। हिन्दी चलचित्रको कार्यक्रममा प्रस्तुत गरिरहेका छौं कलाकार अल्का याग्निक र बाबुल सुप्रियोको स्वरमा सजिएको गीत चलचित्र हम तुमबाट।

चित्रांजलि कार्यक्रममा श्रोतामाझ प्रस्तुत छ फिल्म दिलवाले दुल्हनिया ले जाएंगेबाट कलाकार पमिला चोपड़ा र साथीहरूको स्वरमा सजिएको गीत।

श्रोताहरूले हाम्रो यस कार्यक्रमलाई 103 मेगाहर्ज एफएम कञ्चनजंघा साथै न्यूज अनि आईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोतामाज प्रस्तुत गरिरहेका छौं कार्यक्रम चित्रांजलि। यसै कार्यक्रममा लिएर आएका छौं जगजित सिंह र आशा भोसलेको स्वरमा रहेको गीत फिल्म आपको पहले भी कहीं देखा है बाटा।

श्रोताहरू सुन्नुभएको थियो शान र साधना सरगमको स्वरमा रहेको गीत चलचित्र हंगामाबाट। यसै कार्यक्रममा सुनाउन लागिरहेका छौं चलचित्र सलामीबाट कुमार सानु र अलका याग्निकको स्वरमा रहेको गीत बस एक तमन्ना है।

श्रोता, अब प्रस्तुत छ सन् 1993 सालमा प्रदर्शनमा आएको फिल्म फूलबाट उदित नारायण र कविता कृष्णमूर्तिको स्वरमा रहेको गीत।

मुख्यमन्त्री प्रेमसिंह तामाङले हिजो सिलगढ़ीमा म्याक्सवेल अस्पतालको उद्घाटन गर्नुभयो। मुख्यमन्त्रीले अस्पतालले गुणस्तरीय उपचार र आधुनिक स्वास्थ्य सेवा प्रदान गरेर सिलगढ़ीका जनतालाई मात्र नभई सिक्किमवासीलाई पनि सेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो। सिक्किम सरकारले जनप्रतिनिधि र अधिकारीहरूका लागि सवारी साधन हकदार निधिलाई परिमार्जन गरेको छ। खर्चलाई तर्कसंगत बनाउन र आधिकारिक सवारी साधनको प्रयोगलाई सुव्यवस्थित गर्ने प्रयासमा आवंटन खरिद र मरमत सम्भार सम्बन्धी कड़ा नियमहरू लागू गरेको छ। पूर्व सिक्किमको प्रमुख स्थल बाबा हरभजन सिंह तीर्थस्थलको नजिकै 13,000 फीटको उचाइमा सर्वमहिला स्थानीय टोलीद्वारा संचालित क्याफे स्थापना गरिएको छ। स्वास्थ्य तथा परिवार कल्याण विभागका सचिव छेवाङ्गिया छो भुटिया, अतिरिक्त एमएस डाक्टर सुरेश एम रसाइली र प्रसूति तथा स्त्री रोग विभागका प्रमुख डाक्टर मणि गुरूङको नेतृत्वमा एसटीएनएम अस्पतालका अधिकारीहरूले 42 वर्षीय सुविता कार्कीको उपचार इतिहास बारे मीडियालाई सम्बोधन गरे। द बटरफ्लाइज अफ सिक्किम एन अपडेटेड चेकलिस्ट अफ सिक्किम हिमालयज अर्थात सिक्किमका पुतलीहरू सिक्किम हिमालयको अध्यावधिक सूची शीर्षकको नयाँ किताब आधिकारिक रूपमा विमोचन गरिएको छ, जुन हिमालय क्षेत्रमा पुतलीको दस्तावेजीकरण र जैविक विविधता अनुसन्धानमा महत्वपूर्ण फड्को हो। स्वर्गीय साहित्यकार गोवर्धन वास्तुलाका सम्झनामा हिजो गेजिङस्थित पश्चिम सिक्किम साहित्य प्रकाशनको कार्यालयमा भावपूर्ण शोक सभा सम्पन्न भयो। सभामा साहित्यप्रेमी स्रष्टा र शुभेच्छुकहरूको उपस्थिति रहेको थियो। श्रोता, प्रस्तुत बुधागत रूपमा आजको मुख्य समाचार हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस कार्यक्रमलाई 103 MHz एफएम कञ्चनजंघा साथै न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुन्न सक्नुहुनेछ। समय हाम्रो स्टुडियोको घड़ी अनुसार बिहानीको 10:02 भइरहेको छ। श्रोतामा हामी उपस्थित भएका छौं कार्यक्रम ताजे तरानी लिएर। यस कार्यक्रम सुनेर बस्नुभएका हाम्रो सम्पूर्ण श्रोताहरूलाई स्वागत तथा न्यानो अभिवादन गर्दै यसै कार्यक्रमको पहिलो गीत लिएर आएका छौं। सन् 2002 को चर्चित चलचित्र हमराजबाट कलाकार उदित नारायणको स्वरमा

श्रोता, प्रस्तुत थियो विभिन्न कलाकारहरूको स्वरमा सजिएको कार्यक्रम चित्रान्जली। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। अब प्रस्तुत छ बुधागत रूपमा आजको मुख्य समाचार।

श्रोताहरू सुनिरहनु भएको छ कार्यक्रम ताजेतरानी। यसै कार्यक्रममा श्रोतामाझ प्रस्तुत छ सन् 2019 सालमा प्रदर्शनमा आएको चलचित्र कबीर सिंहबाट कलाकार अरिजित सिंहको स्वरमा रहेको गीत।

श्रोता, प्रस्तुत थियो कलाकार विशाल मिश्र र साथीहरूको स्वरमा सजिएको गीत फिल्म स्ट्रेट टूबाट। श्रोताहरूले अहिले सुनिरहनु भएको छ कार्यक्रम ताजी तरानी। यसै कार्यक्रममा प्रस्तुत गर्न लागिरहेका छौं चलचित्र थ्री इडियटबाट श्रेया घोषाल र सोनु निगमको स्वरमा रहेको गीत।

श्रोता, हामी ताजेतरानी कार्यक्रमको अन्तिम चरणमा आइपुगिसकेका छौं। यस कार्यक्रमको अन्तिम चरणमा प्रस्तुत गर्न लागिरहेका छौं उदित नारायण र अल्का याज्ञिकको स्वरमा सजिएको गीत। श्रोता, स्वीकार्नुहोस् आजको ताजेतरानी कार्यक्रमको अन्तिम गीत।

श्रोता, ताजेतरानी कार्यक्रमको निर्धारित समय यही समाप्त हुँदछ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। हाम्रो स्टुडियोको घड़ी अनुसार समय बिहानको 10:30 भइसकेको छ। अब प्रस्तुत छ आकाशवाणी दिल्ली केन्द्रबाट।

0: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले सोमनाथ मन्दिर अटूट आस्था, दिव्यता र देशको शाश्वत आत्माको एक पवित्र प्रतीकको रूपमा खड़ा रहेको बताउनु भएको छ। सोमनाथ मन्दिरको जीर्णोद्धारको 75 वर्ष पूरा भएकोमा प्रधानमन्त्री मोदीले महापूजा गर्नुभयो। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले बंगलादेश सीमामा बाढ़ लगाउनका लागि बीएसएफलाई जमीन हस्तान्तरित गर्ने घोषणा गर्नुभएको छ। राज्यमा आयुष्मान भारत स्वास्थ्य योजना लागू गरिनेछ। केन्द्रले विकसित भारत जी रामजीको कार्यान्वयनको अधिसूचना जारी गरेको छ। 1 जुलाईदेखि यसलाई लागू गरिनेछ। भारतीय स्टेट ब्याङ्कको रिपोर्ट अनुसार वैश्विक चुनौती रहे तापनि वित्त वर्ष 2026-27 भारतको जीडीपी वृद्धि दर 6.6% रहने अनुमान गरिएको छ। र आईपीएल क्रिकेटमा आज धर्मशालामा पंजाब किंग्सको सामना दिल्ली क्यापिटलसित हुनेछ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले सोमनाथ मन्दिर अटूट आस्था, दिव्यता र देशको शाश्वत आत्माको एक पवित्र प्रतीकको रूपमा खड़ा रहेको बताउनु भएको छ। उहाँले भन्नुभयो, सोमनाथ अमृत पर्व केवल विगतको उत्सव मनाउने पर्व मात्र होइन, तर आगामी 1000 वर्षसम्म देशको लागि प्रेरणाको स्रोत रहनेछ।
1: सृजन के संकल्प को जिसे सोमनाथ ने चरितार्थ किया है, मैं यहां देख रहा हूं असत्य पर सत्य की विजय को जिसे प्रभाष पाटन ने बार बार जिया है, मैं यहां देख रहा हूं हजारों वर्षों की आध्यात्मिक चेतना को जिसने मानव मात्र के कल्याण की सीख समूचे विश्व को दी है, मैं यहां देख रहा हूं भारत के उस अविनाशी स्वरूप को जिसे सदियों के कुछ सिर्फ प्रयास भी न मिटा सके न हरा।
0: वहां गुजरातमा सोमनाथ अमृत महोत्सवको अवसरमा एक जनसभालाई सम्बोधन गर्दै हुनुहुन्थ्यो। प्रधानमन्त्रीले भन्नुभयो, सोमनाथले मानिसहरूलाई यो स्मरण गराउँदछ कि यदि कुनै राष्ट्र आफ्नो जरासित जोड़िएको छ भने मात्र लामो समयसम्म बलियो रहन सक्छ। उहाँले भन्नुभयो, संसारको कुनै पनि शक्तिले भारतलाई झुकाउन सक्दैन वा दबाउन सक्दैन। उहाँले भन्नुभयो, 11 मईमा पहिलो 3 परमाणु परीक्षणहरू गरिएको थियो र देशका वैज्ञानिक हरूले सम्पूर्ण विश्वलाई भारतको क्षमता प्रदर्शन गरेका थिए। उहाँले भन्नुभयो, यो परीक्षणले विश्वलाई देशको राजनीतिक इच्छा शक्ति साँच्चै कति अटल छ भनेर देखाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले सोमनाथ अमृत पर्वको अवसरमा पहिलो ज्योतिर्लिङ सोमनाथ महादेव मन्दिरमा विशेष महापूजा गर्नुभयो। उहाँले सोमनाथ मन्दिरको शिखरमा कुम्भाभिषेक पनि गर्नुभयो। मन्दिरको इतिहासमा पहिलो पल्ट मन्दिरको शिखरमा 11 तीर्थस्थलहरूबाट ल्याइएका पवित्र जलले जलाभिषेक गर्नुभयो। श्री मोदी ध्वजारोहण समारोहमा पनि सामेल हुनुभयो। यसैबीच वायुसेनाले एयर शो गर्यो, जसमा सूर्य किरण एरोबेटिक्स टीमले सोमनाथमा मनमोहक प्रस्तुति दिए। हेलिकप्टरको माध्यमबाट पुष्प वर्षा गरियो। त्यसपछि श्री मोदीले विशेष प्रदर्शनीको अवलोकन गर्नुभयो। यसअघि श्री मोदीले हमीरजी गोहिल सर्कलसम्म रोड शो गर्नुभयो। उहाँले सरदार वल्लभ भाई पटेलको प्रतिमामा पुष्पाञ्जली पनि अर्पित गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले सोमनाथ मन्दिरको दृढ़ता र शाश्वत सभ्यताको महत्वलाई उजागर गर्ने संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावतको एक लेख साझा गर्नुभएको छ। सोशियल मीडिया पोस्टमा प्रधानमन्त्रीले भन्नुभयो, सोमनाथ केवल मन्दिर मात्र होइन, यो देशको बलियो मनोबलको प्रमाण हो। श्री मोदीले भन्नुभयो, विध्वंसदेखि पुनर्निर्माणसम्मको यात्रा देशको अदम्य विरासत र अटल साहसको प्रतीक हो। प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम एशिया संकटको बीच नागरिकहरूलाई 1 वर्षसम्म सुन खरीद नगर्न, इन्धनको खपत कम गर्न र विदेशी मुद्रा बचत गर्न आग्रह गर्नुभएको छ। हैदराबादमा हिजो एक समारोहमा श्री मोदीले वर्क फ्रम होम व्यवस्था फेरि शुरू गर्ने, अनावश्यक विदेश यात्रा नगर्न र स्थानीय उत्पादहरूको खरीदलाई प्राथमिकता दिन अपील गर्नुभयो।
1: एक जमाना था जब संकट आता था तो लोग देश हित में सोना दान दे देते थे। आज दान की जरूरत नहीं है, लेकिन देश हित में हमको ये तय करना पड़ेगा कि साल भर तक हम सोने के गहने नहीं खरीदेंगे। विदेशी मुद्रा बचाने के लिए हमारी देशभक्ति हमें चुनौती दे रही है और हमें इस चुनौती को स्वीकार करते हुए विदेशी मुद्रा को बचाना होगा।
0: प्रधानमन्त्रीको यो अपील यस्तो समयमा आएको हो जब पश्चिम एशियामा बढ्दो तनाव र होर्मुज जलडमरू मध्य वरपर व्यवधानका कारण विश्वव्यापी कच्चा तेलको मूल्य लगभग 70 डलर प्रति ब्यारलदेखि बढेर लगभग 126 डलर प्रति ब्यारल पुगेको छ। विश्वव्यापी ऊर्जा लागत बढेकोले देशले आर्थिक दबावको सामना गरिरहेको छ। त्यसैले प्रधानमन्त्रीले नागरिकहरूलाई विवेकाधीन खर्चमा पुनर्विचार गर्न पनि अपील गर्नुभएको छ। प्रधानमन्त्रीले नागरिकहरूलाई खाद्य तेलको खपत कम गर्न र किसानहरूलाई विदेशबाट आयात गरिने रासायनिक उर्वरकमा निर्भरता कम गर्न आह्वान गर्नुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोशल मीडिया ह्याण्डल @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
2: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प।
3: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
2: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
0: अपराह्नको समाचारमा तपाईहरूलाई पुनः स्वागत छ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले भन्नुभएको छ आज राज्य सरकारले बंगलादेशको सीमामा बाड़ लगाउन सीमा सुरक्षा बल बीएसएफलाई जमीन दिने निर्णय गरेको छ। यो निर्णय चुनावपछि पश्चिम बंगालमा नयाँ सरकार गठन भएपछि को पहिलो क्याबिनेट बैठकमा आज गरिएका हुन्। मुख्यमन्त्रीले 45 दिनभित्र राज्यको सिमानामा बार लगाउन सीमा सुरक्षा बललाई जमीन सुम्पिने घोषणा गर्नुभयो।
4: आज पहले कैबिनेट में हम लोग बीएसएफ को लैंड ट्रांसपोर्ट करने का डिसीजन ले लिया है। लैंड ट्रांसपोर्ट आज से शुरू होगा। पहले कैबिनेट ये आने वाला 45 डेज के अंदर पूरा के पूरा जमीन एमएचए को ट्रांसफर करेगा, बीएसएफ फेंसिंग पूरा कर देगा और इलीगल इन्फिल्ट्रेटर्स का जो हमारी प्रॉब्लम चल रहा है ये भी कुछ दिन के अंदर रिजोल्व हो जाएगा।
0: वहाले आरोप लगाउँदै भन्नुभयो पछिल्लो तृणमूल कंग्रेस सरकारले घुसपैठलाई बढ़ावा दिनका लागि जमीन रोकेको थियो। श्री अधिकारीले केन्द्रको फ्ल्यागशिप आयुष्मान भारत स्वास्थ्य योजना र केन्द्र सरकारका अन्य धेरै योजनाहरू राज्यमा कार्यान्वयन गर्ने घोषणा गर्नुभयो। राज्यलाई अब आधिकारिक रूपमा आयुष्मान भारत योजनामा सामेल गरिएको छ। साथै प्रधानमन्त्री फसल बीमा योजना र प्रधानमन्त्री जन आरोग्य योजनामा पहुँच पनि प्राप्त भएको छ। श्री अधिकारीले केन्द्र सरकारको निर्देशिका तत्काल लागू भइरहेको पुष्टि गर्नुभयो। केन्द्र सरकारले विकसित भारत जी रामजी ग्यारेन्टी फर रोजगार अनि आजीविका मिशन ग्रामीण अधिनियम 2025 कार्यान्वयनको अधिसूचना जारी गरेको छ। यो अधिनियम यस वर्ष पहिलो जुलाईदेखि देशभरि नै लागू हुनेछ। ग्रामीण विकास मन्त्रालयले भनेको छ प्रत्येक वित्तीय वर्षमा 125 दिनको रोजगार ग्यारेन्टी अधिनियमले ग्रामीण भारतलाई सशक्त बनाउनेछ।
5: विकसित भारत जी रामजी अधिनियम 20 साल पुराने महात्मा गांधी राष्ट्रीय ग्रामीण रोजगार गारंटी अधिनियम 2005 की जगह लेगा। इस नए अधिनियम का उद्देश्य एक वित्तीय वर्ष में रोजगार गारंटी को 100 दिन से बढ़ाकर 125 दिन करना है। इसके अलावा यह अधिनियम समय पर मजदूरी के साथ साथ पारदर्शी और जवाबदेही भुगतान पर जोर देता है। यदि निर्धारित समय के भीतर किसी को काम उपलब्ध नहीं कराया जाता है तो इस नए अधिनियम में बेरोजगारी भत्ता देने का भी प्रावधान है। विकसित भारत जी रामजी अधिनियम ग्रामीण अर्थव्यवस्था को सशक्त करने, रोजगार के नए अवसर पैदा करने और गांव के समग्र और सतत विकास को गति देने में महत्वपूर्ण भूमिका निभाएगा। दीपेंद्र कुमार, आकाशवाणी समाचार, दिल्ली।
0: वैश्विक उथुल पुथुल बीच पनि देशको अर्थव्यवस्था लचिलो स्थितिमा छ। भारतीय स्टेट ब्याङ्कद्वारा आज जारी रिसर्च रिपोर्ट अनुसार वित्त वर्ष 2026-27 अर्थव्यवस्थामा 6.6% वृद्धि हुने अनुमान छ। रिपोर्टमा पछिल्लो वित्त वर्षको चौथो त्रिमाहीमा वास्तविक सकल घरेलु उत्पाद वृद्धिको अनुमान लगभग 7.2% लगाइन्दैछ। वैश्विक अनिश्चितता बीच पनि भारतले विकासको बलियो गतिलाई बनाइराखेको छ। संकेतक लचिलो आर्थिक गतिविधिको संकेत दिएको छ, तथापि चौथो त्रिमाहीमा थोरै मन्दी देखिएको छ। सूचना अनि प्रसारण मन्त्री अश्विनी वैष्णवले हालैको वैश्विक अनिश्चितताहरूको मध्यनजर नागरिकहरू अनि कारोबारीहरूसित विदेशी मुद्राको आवश्यकता भएको वस्तुहरूमा हुने खर्चलाई कम गर्ने आग्रह गर्नुभएको छ। नयाँ दिल्लीमा आज आयोजित सीआईआईको वार्षिक व्यापार शिखर सम्मेलनलाई सम्बोधित गर्दै श्री वैष्णवले भन्नुभयो, पश्चिम एशियामा संघर्ष अझै पनि जारी छ अनि शान्तिको स्थिति अझै टाढा छ। देशका लागि आर्थिक मोर्चाले जिम्मेवारीसित काम गर्न महत्वपूर्ण छ। रक्षा मन्त्री राजनाथ सिंहले आज पश्चिम एशियाको स्थितिको निगरानी गर्नका लागि गठित अनौपचारिक अधिकार प्राप्त मन्त्री समूहको एक बैठकको अध्यक्षता गर्नुभयो। यस बैठकमा क्षेत्रको विकसित स्थितिको समीक्षा गरियो। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डा, पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरी, पत्तन पोत परिवहन तथा जलमार्ग मन्त्री सर्वानन्द सोनोवाल, संसदीय मामिला मन्त्री किरेन रिजिजू, विज्ञान तथा प्रौद्योगिकी मन्त्री डाक्टर जितेन्द्र सिंह र नागरिक उड्डयन मन्त्री के राममोहन नायडू पनि उपस्थित हुनुहुन्थ्यो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। यो आकाशवाणी हो। उपराष्ट्रपति सीपी राधाकृष्णनले आज राष्ट्रिय प्रौद्योगिकी दिवसको अवसरमा देशका वैज्ञानिकहरू, इन्जिनियरहरू, नवप्रवर्तकहरू अनि शोधकर्ताहरूलाई शुभकामना दिनुभयो। एक सोशियल मीडिया पोस्टमा उपराष्ट्रपतिले भन्नुभयो, यस दिन पोखरण परीक्षण क्षेत्रमा परमाणु परीक्षण गरिएको थियो, जुन देशको आत्मनिर्भरता अनि सामरिक शक्तिको यात्रामा एक निर्णायक क्षण साबित भएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले पनि यस अवसरमा मानिसहरूलाई शुभकामना दिनुभएको छ। सोशियल मीडियामा एक पोस्ट गर्दै श्री मोदीले भन्नुभयो, यो दिन देशले ती वैज्ञानिकहरूको अथक परिश्रम अनि समर्पणलाई गर्वको साथ याद गर्दछ, जसको प्रयासले सन् 1998 पोखरणमा सफल परीक्षण सम्भव भएको थियो। उहाँले अझ भन्नुभयो, यो क्षण भारतका वैज्ञानिक उत्कृष्टता अनि अटुट प्रतिबद्धताको प्रतीक थियो। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प चीनका राष्ट्रपति शी जिनपिङको निमन्त्रणमा 13-15 मईसम्म चीनको आधिकारिक भ्रमणमा रहनुहुनेछ। पछिल्लो 9 वर्षमा कुनै पनि अमेरिकी राष्ट्रपतिको यो पहिलो चीन भ्रमण हुनेछ। यो भ्रमण यस्तो समयमा हुन लागेको छ जब अमेरिका इजरायल र इरान संघर्ष लगातार जारी छ। अमेरिकी प्रशासनकी प्रमुख उप प्रेस सचिव अन्ना केलीले ट्रम्प बुधबार साँझ बेजिङ पुग्ने बताउँदै यो भ्रमणलाई धेरै महत्वपूर्ण बताउनु भएको छ। विदेश मामिला राज्यमन्त्री पवित्र मार्गेरिटाले कोस्टारिकाका विदेश मन्त्री म्यानुअल तोवरसित द्विपक्षीय बैठक गर्नुभयो। सोशियल मीडियाको एक पोस्टमा श्री मार्गेरिटाले भन्नुभयो, बैठक अवधि भारत कोस्टारिका द्विपक्षीय सहयोगलाई अझ मजबूत गर्नेमा सार्थक चर्चा भयो। आईपीएल क्रिकेटमा आज पंजाब किंग्सको सामना दिल्ली क्यापिटलसित हुनेछ। यो म्याच धरमशालामा साँझ 7:30 बजेदेखि शुरू हुनेछ। फुटबलमा एफसी बार्सिलोनाले रियल म्याड्रिडलाई 2-0 पराजित गरी वर्ष 2025-26 लागि ला लिगा खिताब जितेको छ। यस जितका साथै बार्सिलोनाले रियल म्याड्रिड भन्दा 14 अंक माथि रहेर अंक तालिकामा शीर्षमा पुगेको छ र लगातार दोस्रो वर्ष आफ्नो वर्चस्व कायम राखेको छ। मिश्रमा विश्व स्क्वाश च्याम्पियनशीपमा वीर चोत्रानीको हारका साथै प्रतियोगितामा भारतको चुनौती समाप्त भएको छ। वीरलाई पुरूष एकलको दोस्रो चरणमा इजिप्टका नम्बर 1 खेलाड़ी तथा वर्तमान च्याम्पियन मुस्तफा असलले पराजित गरे। अभय सिंह, रमित टण्डन र भेलावन सेन्थल कुमार पहिलो चरणबाटै बाहिरिएका छन्। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार. प्रधानमन्त्री नरेन्द्र मोदीले सोमनाथ मन्दिर अटूट आस्था, दिव्यता र देशको शाश्वत आत्माको एक पवित्र प्रतीकको रूपमा खड़ा रहेको बताउनु भएको छ. सोमनाथ मन्दिरको जीर्णोद्धारको 75 वर्ष पूरा भएकोमा प्रधानमन्त्री मोदीले महापूजा गर्नुभयो. पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले बंगलादेश सीमामा बाढ़ लगाउनका लागि बीएसएफलाई जमीन हस्तान्तरित गर्ने घोषणा गर्नुभएको छ. राज्यमा आयुष्मान भारत स्वास्थ्य योजना लागू. केन्द्रले विकसित भारत जी रामजीको कार्यान्वयनको अधिसूचना जारी गरेको छ. 1 जुलाईदेखि यसलाई लागू गरिनेछ. भारतीय स्टेट ब्याङ्कको रिपोर्ट अनुसार वैश्विक चुनौती रहे तापनि वित्त वर्ष 2026-27 भारतको जीडीपी वृद्धि दर 6.6% रहने अनुमान गरिएको छ. र आईपीएल क्रिकेटमा आज साँझ धर्मशालामा पंजाब किङ्सको सामना दिल्ली क्यापिटल्ससित हुनेछ. यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो. अघिल्लो समाचार 3:15 सुन्न सक्नुहुनेछ.
6: हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं. आउन श्रोता सुन्नुहोस् कलाकार यंगराप लेप्चाको स्वरमा यस लेप्चा लोकगीतलाई.

0: भुक्तेम रलाग्याङ काई हाच्याङमा बन्ने वाबर छ म्याम्बी हेमाङ बने र जस्तै काई मोङ र पालम मोयाम बिछाले अरे मालिङ्गो फाइन को एप्सु काइसु पालम को खेप्सु भनेको अकिर पापुर बस हैन मेन्स पालम तेनमुङ पोङ गर हुक्तेम माङ हुक्तेन जेरी हुक्तेम तेम माङ जे हुने याला म सुक्तु बारे छ भने चाहिँ राइट टु चुज हुने म वाबर छ गरा भनि देन हैन अर्को चाहिँ तेन्दा मेकी मामो यति तेन्दा मेकी मामो जे हुने थाङबेन र हातिन हुने मेकिम जो लबत या थाङबे निन्जे हुने कुसिरा मेधाङ गर हुने र या इङ्ग्लिसमा हुन्छ इङ्गा नो केरा बेन्जे पोङ मेम्बी अह केरा बेन्जे अकिरे याक्थुङ बे मङ इङ्गा तेन्दा मेकी मेजो कान केरा अब खोदे पारछ मेम्बी हे मोल थेगु सिङ निते पे बेले जे मेन्समा र म जे राइट टु चुज केरा बेन्जे मुन्दु म वा बरस हेल म मेनाङ जे अकिरे क अर्को तेन्दा खायन तेन्दा मेकी मङ थे बुङ बर्ज भले जे हुमन इम्पोर्ट मान लुक पान जोंग मेले या मेन्समा ला इरे पान जोंग मेले जे अनि तेन्दा मेकी मे काम थि म विशेष सबैभन्दा इपा निगेते पाजेको म मेखाम थिम मोनी दे पार्छ हेन्छ थिए बे भेले चाहिँ अनि म चाहिँ जस्तै अनि मिजाक नुङ चे ब्याङ हारेन पान पोङ मेमी मुन्दुम अनि सुम या तेन्दा मेकी मेकामा बोङिल अनि सुम वा तर म चाहिँ विशेष अनि अनि सुम थिए आदेश सुमे भेले चाहिँ एट पैसा पिप भन्ने वार्छ मेन्समा ठ्याक्टै मिजुक नुङ खेङमाङ हुक्मो याङ भने पथाङ भनेर अनि सुम वा नि तर वास्तविकमा हेन अमे मारे चाहिँ नारी सशक्तिकरण या मेन्समा लागो रेन पाना चाहिँ म खोजे पर्छ माङ बे भेले चाहिँ ताँदी आखो हेन थाङबे निले आन्दियाको एन थाङमे निजे सिसागे मेन्छे निन्जे ना मेन्छ्यान मेत्तु गर अन्जानी हिप्तु गर र हुने वार वार फोवामेन हिंसामा तारु गर हेम्बेले जे खा हेन याङिले लाफुसु थाङ या हिप्तु थाङ खा हेन याङिन मुकु थाङ मुङिने जे हुने अकेरिक र हिम्मु पेकाङ वाइले जे मेकिन मेन्जोङ ना सिसागे मेन्छे पोङमाङ युङबार छ भेले चाहिँ कनिन्जे अनि याक्थुङ मुन्दुम म चाहिँ थिए वा बे भेले चाहिँ मेन्समा म चाहिँ सबैभन्दा बेसी र हुमन इम्पोर्टमेन्ट खोजे हेमाङ भले हेर्नु त अरू आङ खोजे अनि याक्थुङ मुन्दुम म अनि याक्थुङ बारेर र माङसेवाई अनि युमा मेन्समा आज घुम मेम्बी र के अरे मुन्दुममा म यी पदङमा मेन्समा अरे चालुङ खोजे हेर्ने जोगोले इङ्गा चाहिँ थिए पातुङ बे भेले चाहिँ याक्थुङ मुन्दुम म चाहिँ लथिला मेनाङ चाहिँ यरिक अरू कङ्ग इङ्गा नेची सुम्छिर पातुङ वा या माङ हो मेम्बी र कन्नुले इप्पा मेन्समा लागुवा खोदे पारज गेर बेन्जे इङ इतुङ या निसुङवा
1: सिक्सम बारे से खासङ नुबा मेन्समा मुखफो पातुम मेन्समा मुखफो वोमेन इम्पावरमेन्ट समदाङ अदाङ बारे सिक्सम बारे सक्निम केजुगु इसि कमो खेमला बा खेमला मासेन तगी क्यु खु से खासङ मुन्दुम सक्निम चोकमा र पेक्नाने भगर मेन्समा मुखफो इपा खोदे पारस से खासङ मुन्दुम इसि चे मेन्समा रे मुखफो मिघोसुङ वा बारे सकेर बा पानिन सिक्सम बारे कमो के खु सिक्सम बारे सक्निम केजुगु इसि मुन्दुम हेमो थिकुम वा लागो राइट टू इक्वालिटी याकपा खोदे पी खोमेदे नेम बिसिक सम्बे आबांगे याम निङवा सिक मो खेमला बा खेमला मा तगी सिक युके आबिरेना
0: अनि याकथुङ मुन्दु म जे राइट टू इक्वालिटी जे खोदे एमाङ बेले जस्तै अनि फाङनाम बे म तेनेम लाजरे फाङबा फाङनाम बे आमे म गर जे आर्टिकल 14 म जे थे वा बे राइट टू इक्वालिटी पान बोखेङ वा मे बे तर अनि याकथुङ मुन्दु म जे कन राइट टू इक्वालिटी पान जे जब जे तागरा निवा फुमाङले पोरो मि याम बा मिले मेनसाम गेन नाम मि मि मेनसाम गेन नाम मि मि सा जे र मेनु मेन्छे जोगेसेले दो खाए मै राइट टु इक्वालिटी पाना वा एमाङ भले तागेर नि पोरो मिया बाङ्गाल जे मेन्छाम गे नाम थाङबेनु मेन्छे जोगेसु याङ जे अखिर सिख तु सिले जे मेम्बी सिख तु सिले जे थाङबेन मेन्छे पेमबेम बा मेवाई सिन केर बा मुन्दुम वा हेमो जे थिए बोङबे बेले जा र मेन्छमान जे थाङबेनुले अझै कम्ती वा बा त सिख तु सिले जे कम्ती वा बनि जुल थिए जोगबे बेले जे लुगङ थाङबेनु पेमबेम मेवा नम्बर छ भाङजे हुने इ तु आङ जे मेन्दङ दङ साम्याङ युग पारे पतु सि याङ जे पेमबेम बा जोगु सि याङ सिख तु सि याङ जे अकिर तेन्दा मेकिम लगु गेर अब अनि मुन्दुम वा हेन राइट टु इक्वालिटी खाए मै खोदे त्याङ वा मेम्बी हेनाङ हेन्डो तङ दङ अरू अर नमा वा हेन्डो तङ जस्तै अन अनि याक्तुङ सङजुम म कुये मङ अमेम्मा गर चेली सङवा रेन जे हेने इपा हेने कम्ती गेर अब अनि महु सङवा बेला आखेन खुसु चेली बेला हम्बा ए हुने कार्य हुने लागु खुसु अङ वा अनि याक्तुङ सङजुम म हेन्जे के वा अब हेन अर्को चाहिँ विशेष पान राइट टु इक्वालिटी पानमा चाहिँ त्यही वा बे भेले चाहिँ जस्तै सिसागेन मेन्छिन जे तेन्दा मेन मेकिम लगु वाङ वि हिम्मु पे गर सबस पे आङ वा गर हुने तादिया को सबस ना हुने कुहिम साबेन मेदङ एन चुङके सी ना कुहिम साबेन से या थि बोङसाङ हुने नुङ ताङ या मो आबाङे सङवा हिम्मो या आबाङे सवान सिंह बा हिम्मो जे एज मेकिम मेन्चो के बा सा एके हेर पेम्बेम बा हकेरी राइट हुने हकेरी अङ्गा मेकिम मेन्जो कि वा केरा बे दङ बा ए हुने हकेरी पावर म युङमा हुने सुप्पा र केरा बेन्जे म वा लथिक छे
1: सेखासाङ मुन्दुमिन सक्निम चोकमा र पेक माने भग र राइट टू इक्वालिटी याक पै खोदे पर्छ मुन्दुम इन ताजिकुम्बा वा माइथोलोजी लजिकल लरिक सक्निम केजो पारे यामनिङ वा मिहक्तङ वा सिक्साम बारे सक्निम केजोको इसि थे वा इ खेमला बा खेमलामा लगी सि कन पानी नाङ युखे आब्रेन
0: कन सामदाङ चाहिँ यरिक सामनि गेम बारे यरिक सापनामे साप्तङ वा एमाङ मेबे कम विशेष लते किताब चाहिँ सापन जाने डाक्टर बेल लेगवाङ खामदाक्लङ साप्तङ वा कन सामदाङ मेबे खाने इङ्गाङ निरङ वे विशेष अनिङ वा इसिक चाहिँ मुन्दुम इन चाहिँ

0: होइन अर्को चाहिँ मुन्दुममा चाहिँ जस्तै आरो कोएम अमेममा गर्छ जस्तै कम्प्लेन एन्ड प्रोसिड्युर सिस्टममा मेरो अमेमी जस्तै एफआइआर मेरो अन्त कोएममा चाहिँ थे पोङसँग आन्दैन एफआइआर साथमा देम नभए हो अङ्काले अङ मुन्दुममा खोदे पार्छ जस्तै हेमी जाति खोदे पे भने जाने लुङदुङका इफेक्टमा मुन्दुममा अमेममा गर एकलेक सन्दुपोमा मुन्दुम होइन सुवाङ बेम्बानु तेत्ला र लाहाङडाना रे खुन्ची लुङ्गु र हके लुङदुङका इफेक्ट त्यसै भन्छ टेक्केदङमा ठ्यारे निसु ख्यारे निसु आङ चाहिँ हके ख्याइ हिप हिप्तु मेम्बी हकेर हिप्तुले चाहिँ हुने चेक्या जाति पक्खु बेबेले थो आर ला नाम मेम्बेलमा तुतु तु म्याङ्गा चेक खुसी कम्प्लेन आर हकेर कम्प्लेन छ भने दे मेम्बी होइन प्रोसिड्युर चाहिँ आखिर मेजोगङ भए भने चाहिँ खा ला नाम खेसियाहरूले आङ थे मेजो पहिला डाइरेक्ट मे आङ्जेलु होइन याम याममा फेकेर आँदो रहेछ आएर हेर्ने चाहिँ थेजोङमा बुङ साम्बानुमा बुङ्गेर मेरो अनेन एकपल्ट चेक चोकमा बुङ गर्न ओबी मेम्बी मेम्बी आरो आङ सिबिआई मे आप्तु डाइरेक्ट आम न्याम न्याम नि प्रुफ मेगोतु नि त होले लागि चाहिँ प्रुफ भाङ मेगोतङ भयो अहिले ला नाम मार याम्मो मे याङ ओबी मेम्बी रहेछ भाङ चाहिँ हुने अरे याम्मो हुने जाएर कुम्बो मेजोङ राम्रो रिसर्च मेजोङ भाङ चाहिँ ओबी मेम्बर छ लु सेकादो रहेछ यो मेघोस वाङ ल अनि पनिसमेन्टमा मेबी रङ भयो के अरे पनिसमेन्टमा मेबी रङ चाहिँ लिङ्गे पेना यो मेजोकङ भयो मेम्बी होइन अर्को चाहिँ थे खोते पे भेले चाहिँ जस्तै हियरिङ सिस्टममा अनि आएर को एम अमेमा जस्तै को ढाम हियरिङ सिस्टम बुङ मेम्बी जज जारे हियरिङ सिस्टम खो हेन मुन्दुमा खोदे पार्स हम्बेला थिए बोङ बे भेला जाएर के अरे चिल साम्बान के अरे चेलीसँग फेलान फेलाएर सिकेर अब थाइङ मेघोसु तर डाइरेक्ट साम्बान मेबोङ थिए बोङ बे भेले चाहिँ तुतु तुम्याङ्गा मेयुङसिङ चुम्लुङ मेजोक हेनाङ चाहिँ थिए मेजोक पे भेले चाहिँ एकताल चाहिँ हियरिङ मेजोक भएर हुने लुम्बो ता मेजेक लुकाउने चाहिँ थिए जोङ भने र साम्बान हुङ भने अखेरिक साम्बान हुङ भने भेले चाहिँ त्यसले लास्ट अप्सन चाहिँ थियो भए भेले चाहिँ चिलिङ्गे पेना या चोक भर्यो हकेरि हुन्छिने चाहिँ स्याम भर्यो भाङ चाहिँ हकेरि हियरिङ सिस्टममा पोख्याङ वा लिगल फिलोसफी रे पाना म चाहिँ हो हन्न वा होइन अर्को चाहिँ जस्तै इन्टेन्सन आखेनबाट इन्टेन्सन जस्तै मर्डर जानी जानी मर्डर चोक नभानु अन्जानमा चोक नभए चाहिँ वे डिफ्रेन्स पोङ खा हेनाङ मुन्दुममा खोदे पार्छ जस्तै हेनिन चाहिँ लोकफागिन सिङ्गिन चोक मेलले मेबी अन्जानी हेन मुरुम सि लाङिन चाहिँ लेरो देसुले अबाङे कुनाङ्गेना सापरी पेम्बरिन चाहिँ याङकुवाङ सिबेन हेङ्क इन्टेन्सनली मेङ गर्नु मेम्बी अन्जान म हो अङ्काले पाना चाहिँ अनि मुन्दुम म चाहिँ एक बाइपा याक पर्छ बाइपा याक पर्छ सक्ने जोगमा र पेङमाले चाहिँ अनि मुन्दुमी चाहिँ सेक्खादो आएर लिगल फिलोसफी लाम अमेपमा गराङ कन सामदाङ चाहिँ यो हरेक पाना खोदे पाइङ निसुङ वादाङ
1: सेखासाङ नुबा लिगल फिलोसफी मुन्दुमसँग याकपा पाना सिक्सम बारेको म नुरिकाङ के खु कोयम मो याकलागेन याकथुङ सङजुम्बो सिगाङ मुन्दुम रेन कुबेन्नु कुदेन आकि बाबा यम्मो तायम रेन लागि आखिर सेपमा सुक्ते
0: कोयम मोजे अनि याकथुङ मुन्दुम रेन कुबेन्नु कुदेनले पानजोङ मेल चाहिँ थिए वा बेबेले चाहिँ विशेष आर कोयम मोजे तगी बाहेके ओगप मग वा तर वेन्चो साहारे जे अनि हेकेदङमा वेन्चो साहारे जे यरी निङवा मेम्बी ए वाबा या नुइ खुसिन मे निते मे वाबा निदेत हुने जे मुन्दुम मेले खालि थाल या फेदाङमा रे थालाम हिप्तिर ए हिक्साङ हो तेरो खाम्बे हकेरे मियुङबा र हुने मुन्दुम मे तुङ्स तर वास्तविकमा हेन मुन्दुम हेल्ल मुन्दुम बाबी या मुन्दुम चाहिँ थिए बा हेनि चाहिँ बोट सेन्स म चाहिँ ओ मे मे ते मे वा मेम्बी टेन कुदेनले पानजुङमा चाहिँ याकथुङ सङजुम भयो म चाहिँ कोयम वाङ हिङेङ वा खा अकिरे केही आएर वेन्चो साहारे चाहिँ फक्तुङमा जोक्त्याङ वा तर वेन्चो साहारे नुरिक अनि चाहिँ फक्तुङ लाम चाहिँ आएर हुने अभाङे इधापिन मेलाहरू वाङ तगे मिभोसो गर्नु बापुङ तर खा के इङ्का कुसिङ मेनितान मेम्बी मुन्दुम थे मेबातु हो इङ्का कुसिङ मेनितान लरियुङले चाहिँ कनिन चाहिँ तगे पुवाङ पेकमा चाहिँ अझै खेधुम्बा पोङ बाइङ निसुङवा
1: कुनुम म तेमुकी खेम्नु केयुङबा खेम्लाबा खेम्लामा याकथुङ मुन्दुमिन एके बेप मो मिक्चो पोपमेलले पान सामदाङ सिक्साम बारे आके बा सुजा पान केबिरु सिबे
0: याकथुङ मुन्दुमिन एके बा सक्निम जोगमेले चाहिँ याक सुजा या पिरुङसिङ बेबेले चाहिँ अनि वेन्चो सा विशेष आरग हाङसिङ हिम सिनेक हिम मेमी निसाम हिमो आङ मुन्दुमा निछाप्सा पान हाप मो म्याकतङ वा मेम्बी क्यारेक्टले अनि अनि रुम्ला वा तर कन्ना चाहिँ अनि निपमा आङ्ल मेनु हुनेन कन्ना चाहिँ अनि प्र्याक्टिकल्ली त गीता आम्बुङ तर प्र्याक्टिकल्ली भेले चाहिँ आएर यहाँ फेदाङमा साम्बा अरे हाले माङ्नी साम हाले तागेर निया फुल हाङ्वा मुई खोचुङ वा हेलेर खासमा मुन्दुम तातकमा हुने मुन्दुममा अब सुक्तुकेर वा अनि म थना वा सोच वा मेम्बी तर अनि आङ मुन्दुमिन हुसिङमा सुक्थे अनि आङ मुन्दुम सक्ने चोकमा सुक्थे तर पान हाम्बार वा अनि साममिन अनि सुमिन हुने साम्य निसु मेबी पान हाम्बार वा तर मुन्दुमिन चाहिँ क्यारेक क्वेन्चो सारे कन्ट्याम्मु कि खेम्नु गयुङ बा खेम्ला बा खेम्लामा क्यारेक क्यारेकले मुन्दुमिन चाहिँ हुसिङमा सक्ने जोगमा आङ चाहिँ केदा मुइङडाङसा आङ हुने चेकमासी खुनियाङ मेपमासी घेर बाइङ्गालाम कम सुजा पानदाङ यो खुङ
1: आलो कोमो सुकिम अल्पाइन सिमिखिम लक्तुम्बा कर्णहाङ तामलिङ रे याकथुङ मुन्दुमिन एके बाप्मो मिचो पोपमेलले सामदाङ एक

आकाशवाणी गान्तोकका सबै श्रोताहरूलाई हाम्रो दुई कर जोडी नमस्कार। बेलुकी पख यसरी तपाईँहरूको घर आँगनमा हामी आउने गर्दछौ विभिन्न विषयहरू लिएर।

0: र आज भने हामी तपाईँहरूलाई हाम्रा सिनियर सिटिजन वरिष्ठ महानुभावसित गरेको कुराकानी सुनाउन चाहन्छौ र बुढापाकाहरूको कुराहरू, उहिलेका कुराहरू, उहाँहरूको अनुभव र अनुभूतिहरू, ती कुराहरू सुन्नाले हामीले धेरै ज्ञान पाउन सक्छौ र यसै सन्दर्भमा हामीले फोन मार्फत श्री एमएल कोइरालाज्यूसित बातचित गर्ने कोशिश गर्यौं र उहाँसित हाम्रो टेलिफोन मार्फत भएको कुराकानी तपाईँहरूलाई अब सुनाउन चाहन्छौ। त सुन्नुहोस्, उहाँसित फोन मार्फत गरिएको कुराकानी।
1: र सर, के कस्तो छ खबर? सुन्नुहुँदैछ मलाई?
2: एकदम राम्रो सुन्दैछु, धन्यवाद तपाईँले मलाई सम्पर्क गर्नुभयो।
1: हजुर, अनि फोन मार्फत अलिकति बातचित गरिहालौँ भनेर। र हजुर, र ग्रामीण कार्यक्रम अहिले आकाशवाणी गान्तोकबाट हाम्रो श्रोताहरूले सुन्दै हुनुहुन्छ, विशेष गाउँले श्रोताहरूको लागि यो कार्यक्रम।
2: हजुर,
1: र अब एकजना अनुभवी व्यक्ति तपाईँ है, चिर परिचित, अब सिक्किममा तपाईँले है धेरै काम गरेर पुरस्कार पनि, धेरै पुरस्कारहरू प्राप्त गर्नुभएको हामीले खबर पनि पायौँ
2: पहिला
1: है। र यो विषयमा नि अब तपाईँको सबैभन्दा पहिला चाहिँ बाल्यकाल कसरी बित्यो है, यो विषयमा पढाइहरू त्यति बेलाको समय।
2: आकाशवाणी गान्तोकबाट मलाई श्री सम्पर्क गरेर ग्रामीण कार्यक्रममा समावेश गरिदिनु भएकोमा हजुरप्रति आभारी छु। यहाँले सोध्नु भएको छ मेरो बाल्यकाल कसरी बित्यो भनेर। म पूर्व सिक्किमको सामदुङ खेसे भन्ने गाउँमा 1965 सालमा जन्म लिएको हुँ। सामदुङ स्कुलबाटै भयो, किनभने नजदिकको स्कुल त्यहाँबाट करिब 1.5 किलोमिटर हिँडेर जान सक्ने ठाउँमै स्कुल थियो। त्यो बाहेक प्राय अरू स्कुल त्यहाँ नजिकमा थिएनन्।
1: कुन क्लाससम्म थियो होला त्यति बेला सामदुङ?
2: त्यति बेला क्लास म जति बेला प्राइमेरी मतलब नर्सरीमा त्यति बेला चाहिँ हामी इन्फेन्ट भनिन्थ्यो होइन।
1: हजुर,
2: इन्फेन्टमा एडमिसन हुँदाखेरि चाहिँ कक्षा 8 मात्रै थियो।
1: हजुर,
2: घरबाटै अब झोला बिरेर अब सानो फुच्चे केटो हाफ प्यान्ट लगाएर
1: हजुर
2: बिहानै हिँडेर 2 जस्तो खोल्सा काटेर जानुपर्ने, ठुलो पानी पर्दाखेरि पुल थिएनन् अनि फर्किनु पर्ने बाटोबाटै, अनि खेतको बाटो थियो, खेतको आली आली आली हिँड्नु पर्थ्यो, खेत रोपेको दिन पनि वापस फर्केर घरै आउँथ्यौँ।
1: हजुर,
2: अनि बाटोघाटोको साह्रो, स्कुल पुगिन्थ्यो कोही बेला, कोही बेला एसेम्ब्लीबाट घन्टी लाग्यो डरले फर्केर आइन्थ्यो।
1: हजुर,
2: एसेम्ब्लीबाट ढिलो पुग्यो भने सरहरूले कराउँछन् भनेर फर्केर आउँथ्यौँ। अहिले जस उल्टा छ, बोलाएर पनि स्कुलमा राखिन्छ अहिले, त्यति बेला त डरले फर्केर घरै आउँथ्यौँ नि। त्यसले गर्दा कक्षा 10 सामदुङमा पढ्ने मौका पाइयो। अनि त्यस पश्चात 11 र 12 कक्षाको लागि गान्तोक हाई सेकेन्डरीमा पढ्न गइयो। अनि कलेज चाहिँ तालुङमै, त्यति बेला कलेज सुरु भइसकेको थियो हामी कलेज पुग्दाखेरि। कलेज पढ्दा पढ्दै नै नोकरी पाएर

0: म जोरथाङमा यो इन्डस्ट्री डिपार्टमेन्टमा एलडिसी पोस्टमा गएँ 1986 सालमा हाई स्कुल भएको छ
1: हजुर
0: त्यहाँ म शिक्षक कला स्नातक शिक्षक कलामा नियुक्ति भएर म 1991 शिक्षक रूपमा आएको
1: हजुर
0: त्यसरी 91 आएँ र 90 सालमै मैले एउटा सबै साथीभाइहरू है वरिपरिको युवा साथीहरू त्यति बेला युवा अवस्था थियो हाम्रो मिलेर एउटा समाज कल्याण युवा संस्था भनेर एउटा स्थापित गर्यौँ समाज सेवाको लागि यता शिक्षकको पेसा अप्नाउँदै भए तापनि समाज सेवामा धेरै अरू अरू अन्य हामीभन्दा अब सिनियर दाजुहरूकोबाट धेरै हामीले इन्सपायर भएर अब हामी पनि प्रोत्साहित भएर चाहिँ हामीले पनि समाज सेवाको कार्य सुरु गर्यौँ
1: हजुर
0: अनि त्यति बेला सिक्किममा त्यस्तो ठुलो समस्या थिएन जतिको अहिले छ है ड्रग्स एब्युजको भयो
1: हजुर
0: त्यहाँदेखि त्यति बेला चाहिँ एकदमै एउटा प्रचलित एउटा समस्या सिक्किममा देखा परेको थियो यो एचआइभी एड्स भन्ने त्यसको अवेरनेस चाहिँ व्यापक हामीले राज्य स्तरीय मात्रै होइन राष्ट्र स्तरीय पनि जनचेतना कार्यक्रमहरू गर्यौँ हामीले है अनि त्यसरी नै अब नारी उत्थानको लागि बाल बालिकाहरूको लागि युवाहरूको लागि जागरण कार्यक्रमहरू विभिन्न क्षेत्रमा सरकारी जति केन्द्र सरकार र राज्य सरकारका विभिन्न योजनाहरू विषयमा जागरूक गराउने कामहरू गर्यौँ है लगभग 10 वर्षको मेरो कार्यकाल एकदमै राम्रो त्यो संस्थाको म जनरल सेक्रेटरी महासचिव पनि बसेँ बादमा फेरि म त्यसको अध्यक्ष प्रेसिडेन्ट पनि
1: भएँ
0: मलाई भारत सरकारले साल 2000 राष्ट्रिय युवा पुरस्कार पनि प्रदान गर्यो है र त्यो अघि धेरैवटा राष्ट्रिय स्तरीयमा काम जस्तै यो कारगिल वार भयो त्यो टाइममा त्यहाँको भिक्टिमहरूलाई यहाँ सिक्किमबाट एनजिओको तर्फबाट चाहिँ हामीले यहाँबाट रिलिफ फन्डहरू कलेक्सन गरेर पठाउने कामहरू गर्यौँ है अन्त त्यो सिक्किममा प्रथम एउटा एनजिओ थियो जसले रिलिफ फन्ड पठायो त्यसरी नै हाम्रो बिहारमा आसाममा फ्लडहरू आउँदा हामीले यहाँबाट कपडाहरू लगाउने कपडाहरू पनि हामीले कलेक्सन गर्यौँ त्यहाँदेखि ओढ्ने सुत्ने ओढ्ने कपडा इत्यादि उनीहरूलाई चाहिने भाँडाकुँडाहरू होइन त्यस्तोहरू कलेक्सन गरेर पनि हामीले गाडीमा त्यो फ्लड भिक्टिम्सहरूलाई पनि पुर्यायौँ त्यसरी एकदमै जोस जाँगर त्यो जमानामा अब भनौँ न अब होइन घर पनि माया मारेर हामीले समाज सेवा काम गर्थ्यौँ अब घर त कोही कोही बेला मात्रै आइपुग्ने त्यस्तो काम गर्थ्यौँ अब स्कुलमा ड्युटी दिउँसो गऱ्यो बेलुका पनि त्यहाँ मिटिङमा पुग्थ्यो हामी होइन गेटोङ मिटिङ एटेन्ड गऱ्यो कोही बेला सिलगढी मिटिङ एटेन्ड कोही बेला दिल्लीमा सेमिनारमा जानुपर्ने कोही बेला कलकत्ता सेमिनार कोही बेला गुवाहाटी जानुपर्ने र पनि यता ड्युटीमा पनि त्यति नै काम गरिरहन्थ्यौँ यता समाज सेवा पनि हामी कन्टिन्यू गर्यौँ भनौँ अब
1: टाइम
0: जति शिक्षकको पेसा पाएको पैसा जुन महिनाको तनखा पाएकोबाट पनि बेसी जस्तो समाज सेवामै हामी खर्च
1: गर्थ्यौँ
0: कोही बेला परिवारबाट गाली पनि आउँथ्यो अब तिमीहरू घरमा आउँदैनौ होइन अनि कहाँ कहाँ जान्छौँ बाहिर बाहिर जान्छौँ भन्ने होइन फर्क फर्क हामी काम गर्छौँ सेवा गर्छौँ देशको सेवा गर्छौँ समाजको सेवा गर्छौँ भनेर माफी माग्दै जानुपर्ने हुन्थ्यो अनि फलस्वरूप अब त्यसको उपलब्धि पनि राष्ट्रिय युवा पुरस्कार मलाई प्राप्त भयो फेरि मदेखि बादमा पनि धेरै धेरै युवाहरूले पनि बहुतै राम्रो काम गर्नुभयो सिक्किममा धेरै संस्थामा धेरै संस्थाहरू रेजिस्टर भए है उहाँहरूले संस्था क्लबहरूलाई पञ्जीकरण गरेर धेरै युवाहरूले पनि कामहरू गर्नुभयो र उहाँहरूले पनि राष्ट्रिय पुरस्कारहरू कतिजनाले पाउनुभयो आफूलाई आफूले गरेको कामप्रति एउटा आन्तरिक हृदयमा एउटा शान्ति प्राप्त हुँदो रहेछ अनि आफूले गरेको कामबाट अरूले सिक्ने प्रेरणा पाउँदो रहेछ है अनि साह्रै राम्रो साह्रै मजा लाग्थ्यो क्या त्यो जीवन जीवनको अब यो अवकाश भन्ने कुरा रिटायरमेन्ट भन्ने कुरा चाहिँ जीवनको अन्त्य होइन नै है नयाँ अध्यायको सुरुवात र यो समयलाई सही रूपमा व्यवस्थापन गर्न सके जीवन अझ शान्त होइन अर्थपूर्ण र आनन्ददायी बन्न सक्छ स्वास्थ्यमा अलिक ध्यान दिनु पर्यो होइन नियमित व्यायाम गर्नु पर्यो उमेर अब 60 क्रस गरेपछि त अनि होइन धेरैवटा रोगले चाप्छ नियमित रूपले व्यायाम गर्नुपर्यो, योग गर्नुपर्यो,

0: बिहान साँझ यसो हिँड्ने पानीको साधन पर्यो, सन्तुलित आहार खानु पर्यो, सबै खाना पहिला जस्तो खाना पच्दैन पनि होइन, सन्तुलित आहार लिनु पर्यो अनि समयमा स्वास्थ्यमै परीक्षण गराउनु पर्यो, डाक्टरकोमा जानु पर्यो। मानिसलाई क्या हो अब अवकाश प्राप्त भएपछि सबैभन्दा ठुलो कुरा चाहिँ मानसिक शान्ति र खुसी चाहिँदो रहेछ होइन। जस्तै ध्यान गर्ने, प्रार्थना गर्ने, आध्यात्मिक गतिविधिमा संलग्न हुनु होइन, काहीँ पूजा पाठ भयो, पुराण आदि भयो भने गुम्पा मन्दिरमा जाने होइन, प्रार्थना गर्ने, त्यहाँदेखि मन परेका कामहरू जस्तै पढ्ने, लेख्ने, सङ्गीत सुन्ने, बगैँचा यस्तो। मैले चाहिँ अब घरमा अहिले विभिन्न फलको बिरुवाहरूलाई रोपेको छु होइन, अब त्यो आफ्नो लागि नभए पनि एउटा सस्टेनेबल डेभलपमेन्ट भन्छ नि, अब भविष्यको पिँढीले त्यसको उपभोग गरोस्, अर्थात् मैले एउटा नर्सरी जस्तो पनि डेभलप गर्दैछु, सो द्याट म त्यो नानीहरू अरूलाई जति पनि इच्छुक हुनुहुन्छ उहाँहरूलाई त्यो बिरुवा बाँड्दैछु। अहिले अम्बकको बिरुवाहरू छ, मेरो विभिन्न अम्बकको जातिको बिरुवा छ, आँपलाको बिरुवाहरू छ हो। अनि मैले यो युपीमा कुम्भ मेला जाँदाखेरि अस्ति मैले उताबाट एउटा ठुलो दाना कमाईको बिउ ल्याएको थिएँ कि मैले एक पावा जस्तो, त्यो रोपेर चाहिँ मैले अहिले सिक्किममा, सारा सिक्किममा मेरा जति पनि जान पहिचान साथीहरू र आफन्तहरूलाई मैले बिउ बाँडेर अहिले सिक्किममा त्यो प्रशस्तै मान्छेहरूले उमारेर त्यो त्यो औषधि रूपमा खाइन्छ। त्यो एउटा यत्रो रमेडा जस्तो दाना फल्छ, पाकेपछि स्वादिलो हुन्छ, अमि अमिलो गुल्यो गुल्यो हुन्छ, त्यो चाहिँ मैले बिरुवा त्यसको बिजन लगाएको छु, अहिले पनि छ, म सबैले पार्दैछु है। मैले सुन्तलाहरू लगाएको छ, त्यहाँदेखि नस्पाती लगाएको छु, आरुचा लगाएको छु, आरु बखडा लगाएको छु र अन्य सबै खालका फलफुलका बिरुवाहरू रोपेको छु भने, अनि फुलबारी पनि एउटा बनाएको छु घरमा, बिहान उठेर यसो चौरमा हिँड्ने, ग्रिन ग्रासमाथि खुट्टा पैँताला टेक्ने बानी बसाएको छु होइन, अनि आफ्नै घरको आँगनमा एउटा ब्याडमिन्टन कोर्ट बनाएको छु, अनि नानीहरू एक दुईजना जेएनजीहरू छन् उनीहरूसँग बिहान बिहान बेलुका बेलुका आधी घन्टा एक घन्टा चाहिँ हामी त्यहाँ खेल्ने गर्छौँ र यो चाहिँ अब शारीरिक स्वास्थ्यको लागि अब यो व्यवस्था मिलाएको छ है। त्यहाँदेखि आफ्नो अनुभवहरू होइन, आफूले जानेको कुराहरू, सिकेको कुराहरू, आफू ज्ञानी थियो भनेर घमन्ड गर्नु होइन, आफू आफ्ना ज्ञानहरूलाई सिकाउनुपर्छ र आफ्नो जीवन अनुभव युवा पुस्तालाई सुम्पिनु पर्यो है।
1: अब चाहिँ हजुर यो सामदुङको विषयमा बताइदिनुहोस् न, सामदुङ गाउँ चाहिँ कस्तो औल हो कि लेक हो कि हो? अन्त
0: हजुर सामदुङ चाहिँ नि सर, सामदुङ तपाईँले सोधिहाल्नु भयो, सामदुङ भनेको चाहिँ यो मेरो हिसाबमा भुटिया भाषामा हेड अफ द ब्रिज भन्छ कि पुलको सिधान।
1: ए हजुर
0: सामदुङ बजार, पुल बजार भनेर एउटा उहिले बजार थियो लोवर सामदुङमा, त्यो पुल बजारको देखि अलिकति मुनि एउटा पुल थियो पारिलिङ्गी र सामदुङ जोडिने, अनि त्यो यता सामदुङपट्टिको पुलको मुखलाई चाहिँ सामदुङ भन्दो रहेछ सामदुङ, अनि लोवर सामदुङ भनेको तल तल्लो भेग पर्ने जुन चाहिँ तपाईँमा सिङदामबाट टिच्चु जाने रोडमा भेटिन्छ र आधा गाउँमा अप्पर सामदुङ भन्ने पर्छ, त्यो सिनियर सेकेन्डरी स्कुल चाहिँ अप्पर सामदुङमा पर्छ है। अनि अप्पर सामदुङमा एउटा संस्कृत कलेज पनि छ, यो धेरै वर्ष भयो स्थापना भएको संस्कृत कलेज छ अप्पर सामदुङमा, सिनियर सेकेन्डरी स्कुल छ, एउटा प्राइमेरी हेल्थ सेन्टर छ, त्यहाँदेखि त्यहाँ ब्याङ्क छ, पोस्ट अफिस छ, राम्रो छ, अब धेरै कुराको त्यहाँ सुविधाहरू छ। त्यहाँ ब्लक अफिस चाहिँ उता तिनटैपट्टि छ, त्यो पनि टाढा होइन, नजिकै हो। अनि लोवर सामदुङमा अब यो एनएसपिसीको प्रोजेक्टले गर्दा धेरै मानिसहरूलाई प्रभाव पर्यो त्यसको है, कतिजनालाई बसाइ सक्नु पर्यो, त्यहाँदेखि कतिजना अस्तिको बलबाडीमा पर्नु भयो, जीवनको शैली यस्तै हो, मानिसले सबै कुरा झेल्दै जानुपर्ने रहेछ होइन। अनि मेरो घर चाहिँ खेसेमा बस्छ सामदुङ भने, अप्पर सामदुङदेखि अलिकति यता तुमिनपट्टि खेसे भन्ने, राले खेसे भन्ने गाउँ छ, लोअर बेललाई राले भन्छ, अप्परलाई खेसे भन्छ।
1: ए हजुर खेतीपाती के कसो हुन्छ त्यतातिर?
0: धान खेतीपाती चाहिँ अब यहाँको मूल खेती मतलब फसल भनेको धान खेती हुन्छ, त्यहाँदेखि आजकल मकै बारी अलिक कम्ती हुन्छ, अनि कोदो फापर गहुँहरू अलिक कमी कमी भएको हुन्छ, अलिक मानिसहरूले अदुवाहरू रोप्ने गर्छन्, अनि अलि औलतिर अन्तलाहरू पनि लगाउँछन्, अलिकति लेकपट्टि अलैँची कता कता अलैँची छ अझै पनि सबै मासिएको त छैन, अनि त्यस्तै छ। अनि विशेष गरी हाम्रो खेचे वार्डमा चाहिँ प्रायः जस्तो लगभग 80% हाम्रो किसानहरूले चाहिँ

0: गाई पालेको छ
1: ए हजुर
0: गाई पालेर अनि डायरी छ त्यो डायरीमा दुध लान्छ
1: हजुर
0: अनि कसै कसैले चाहिँ अब घिउसुरी बनाएर डाइरेक्ट ग्याटोकमा बेच्नुहुन्छ
1: हजुर
0: भने बेसी जस्तोले चाहिँ दुधै बेच्नुहुन्छ त्यहाँ मेरै घरमा पनि एकजना भाइले चार माउ गाई पालेको छ एउटा भैँसी छ
1: हजुर
0: अनि दही मही दुधको दुःख छैन
1: हजुर
0: अनि घाँसको दुःख छैन प्रशस्तै रोपेको छ
1: हजुर
0: र अहिलेको जमानामा पनि गाई अब चार माउ गाई पालेको चार माउमा तिन माउ छ अहिले दुनाइ छ र त्यो भैँसी चाहिँ अहिले ब्याइहालेको छैन एउटा गाई ब्याउने छ भने चार माउ गाई हुन्छ
1: हजुर
0: गाईको गोठ लामो 75 फिट लामो बनाएको छ अनि एकजना भाइ छ उसको परिवारले चाहिँ बिहानदेखि उठेर गम्बुट लगाएर चाहिँ हँसिया कति हातमा बोकेर टाँसी गोडेर चाहिँ घाँस घाँसको लागि दिनभरि खट्छन्
1: हजुर
0: अनि दाना पानीहरू यताउता व्यवस्था मिलाएर सबै राम्रो छ अब गाउँले जीवन चाहिँ हामीले उहिलेको जुन चाहिँ बाउ पुर्खाहरूले गरिल्याएको जुन चाहिँ कर्म छ नि
1: हजुर
0: जुन व्यवसाय छ त्यसलाई छोडेको पनि छैन
1: हजुर
0: अहिलेको आधुनिकको व्यवसाय भनेको पेसा भनेको नोकरी हो सिक्किममा सबभन्दा जल्दो बल्दो त्यो पनि छोडेको छैन अनि त्यसलाई ब्यालेन्स गरेर नि मिलाएर बिचमा बसेको छौँ त्यसरी नै अनि आफू जन्मेको जन्मस्थल नै मेरो त्यही हो त्यो केही छोडेको छैन त्यही न म सिलगढी बस्छु भनेर रहर गरेँ न म गान्तोकै बस्छु भनेर रहर गरेँ
1: आफ्नो गाउँ छोड्नु
0: आफ्नो गाउँ छोडेको छैन एकदम हामी त्यहाँ छौँ बडा रमाइलो लाग्छ आफू जन्मेको ठाउँै याद छ
1: होइन
0: पारिपट्टि लिङ्मो लिङ्गी पायोङ त्यहीँ याङ्गिङ पनि देख्छ त्यहाँबाट अब याङ्गिङमा सेन्ट्रल युनिभर्सिटी छ है त सिक्किम युनिभर्सिटी पनि भनिन्छ अनि एनआइटी हुँदैछ है नेसनल इन्स्टिच्युट अफ टेक्नोलोजी त्यो नजिकै हुँदैछ अनि सुविधा छ त्यो बस्तीमा गान्तोकमा भन्दा त बस्तीतिर बेसी सुविस्ता
1: किन
0: भन्दा हेर्नुहोस् गाडी पार्किङको दुःख छैन घरमा गाडी जहीँ रास्ता भयो रोडमा कहिले पनि जाम हुँदैन अनि कोही कोही बेला त म कम्पेयर गर्छु क्या कोही बेला म हामी गान्तोकमा मिटिङ हुँदाखेरि पहिले प्रिन्सिपलहरू मिटिङ हुँदाखेरि साथीहरू रानीकुला आइपुगेँ भनेर फोन गर्नुहुन्थ्यो म घरबाट हिँड्थेँ कि तर माथि पुग्दाखेरि चाहिँ एजुकेसन अफिसमा पुग्दा म पहिले
1: पुग्थेँ
0: हामी माथि माथि पाङथाङबाट सिधै पर 0 पोइन्टबाट अफिस पुग्थ्यौँ साथीहरू तल तादुङको जाममा बसी घुम्दै हो अनि बस्तीको जीवन रमाइलो छ नि हेर्नुहोस् न अर्ग्यानिक खानापिना होइन स्वच्छ हावा पानी गाडीको पार्किङको समस्या छैन तपाईँको अहिले नेट इन्टरनेटहरू सबैतिर छैन घरमा वाइफाई लागु हुन्छ नेटको समस्या छैन अनि जम्मा फेसिलिटी होइन बिडिओ ब्लक अफिस छ एसडिएम अफिस छ तपाईँको पञ्चायत अफिस छ है ब्याङ्क छ थाना छ पोस्ट अफिस छ सबै फेसिलिटीहरू गाउँमा छ अहिले होइन र यो यत्रो बेसी फेसिलिटी सिक्किममा सायद मलाई हाम्रै स्टेटसको लाग्छ सरकारलाई चाहिँ एकदमै धन्यवाद दिन चाहन्छु म होइन हाम्रो सिक्किम सरकारलाई आन्तरिक हृदयबाट धन्यवाद दिन चाहन्छु होइन स्कुलहरू सब व्यवस्थित छन् अहिले सामदुङलाई पिएमसी स्कुल भन्छ होइन प्रधानमन्त्री स्कुल फर राइजिङ इन्डिया भनेर नाम दिएको छ म यति चाहिँ भन्छु कि हजुर सर गान्तोकमा पपुलेसन बढाउनु गान्तोकमा बसेर गाडी किन्नु भन्दा चाहिँ आफ्नो बस्ती आफ्नो गाउँबाटै गएको जनताहरू चाहिँ गान्तोकमा गएर बसेका छन् सबै गाउँ फर्किनुपर्छ सिक्किम जम्मै सिक्किम भनेको भन्ने बित्तिकै गाउँ बस्ती जम्मै जोडेर सिक्किम भयो नि त गान्तोक सिक्किम होइन सबै सुविस्ता छन् अब बाटोहरू पनि त अब सबै बाटोहरू कार्यान्वयन गर्ने योजना छ होइन सबै राम्रो हुँदैछ वाइडनिङ हुँदैछ बाटोको साइड चौडाधार हुँदैछन् र सबै फेसिलिटी छ
1: अचेल अर्ग्यानिक फार्मिङ भनेर गरिन्छ हो
0: हजुर
1: अनि सागसब्जी रोपेर त्यही मिड डे मिलमा खुवाउने पनि चलन छ तपाईँहरूको स्कुलमा कस्तो थियो पहिला तपाईँले
0: एकदम नि सामदुङमा त मोडल स्कुल हो नि त सामदुङ त पिएमसी स्कुल भनेको त मोडल स्कुल हो किनभने त्यहाँनिर हामीले भर्मी कम्पोस्टिङको पिट बनाएर गणेउला हालेर अनि त्यो नानीहरूलाई खाना पकाउँदाखेरिको त्यो सब्जीको छिल्का बोक्रा पात पतिङ्गरहरू हालेर पानी हालेर त्यो रातो गणेउला हालेर चाहिँ त्यहाँ मल बनाएर त्यो मल निकालेर ती सागसब्जी इत्यादि रोपेर नानीहरूलाई रोप्न सिकाएर होइन त्यहाँ रुफ वाटर हार्भेस्टिङ भन्छ छानामा पानी जमाएर परेको पानी जमाएर त्यो पानी ल्याएर फेरि सब्जीमा हालेर अनि त्यो जम्मै गरेको छ जम्मै सबै कामहरू गरेको छ अनि

0: त्यहाँबाट उब्जेको सब्जीहरू नानीहरूले पकाएर मिड डे मिलमा खान्छन् पकाएर होइन. अब त्यो यदि स्कुलमा चाहिँ प्र्याक्टिकल एउटा क्लास जस्तो मात्रै हुन्छ होइन, तर नानीहरूले रियल लाइफमा जरी जुन चाहिँ घरमा आफ्नो आफ्नो बारीमा पनि कतिजना विद्यार्थीहरूले पनि अहिले मैले सुनेको अब यो रुख वाटर हार्भेस्टिङ भनेर जुन छानामा पानी जमाएर चाहिँ ट्याङ्कीमा जमाएर चाहिँ इमर्जेन्सीमा ड्राई सिजनमा चलाउने गर्छन् अरे. त्यो अब स्कुलमा सिकाइन्छ त्यो कुराहरू होइन. अनि गोगाँडौलाको मल बनाऊ त्यहाँदेखि त्यहाँ पात पतिङहरूलाई नडाउ त्यसलाई चाहिँ कुहाएर मल बनाउनु पर्छ भन्ने कुराहरू स्कुलमा सिकाइन्छ. अनि घरमा पनि उनीहरूले त्यही प्रक्रिया अप्नाउँछ नि. त्यसरी चाहिँ अर्ग्यानिक त कहाँ सरकारले अर्ग्यानिक हो स्थिर हो भनेर डिक्लेयर गर्नु हुँदैन नि. हर जनता हर नागरिक हर किसानको हर विद्यार्थीमा सिकान आउनु पर्यो नि
1: होइन.
0: आउँदैछ अब सिक्किममा हुँदैछ बिस्तारै बिस्तारै हुँदैछ. बहुत राम्रो छ है व्यवस्था राम्रो छ व्यवस्था राम्रो भएर जाँदैछ
1: खुसी
0: लाग्छ होइन.
2: अन्त्यमा नि अब के भन्न चाहनुहुन्छ अब पर्यावरणको विषयमा नि तपाईँ कतिको सचेत हुनुहुन्छ र आफ्नो तर्फबाट तपाईँले अब बजारमा जाँदाखेरि झोला बोकेर जानुहुन्छ कि अब प्लास्टिकमा दिन्छ है. अब कतिजना म चाहिँ अब केही सामान किन्दाखेरि झोला दियो उनीहरूले प्लास्टिकहरू झोलामा केही हालिदिन्छन् हो त्यो
0: लिनु भएन नि
2: लिन्द हो किनभने घरमा ल्यायो थुप्रिन्छ हो मैला.
0: त्यो त चारवटा आहारको फर्मुला छ कि
2: हजुर
0: रिसाइकल
2: हजुर
0: रिड्युस रिफ्युज
2: हजुर
0: र एउटा आहार अझै छ
2: हजुर
0: रियुज है रिसाइकल रियुज रिफ्युज एन्ड रिड्युस भन्छ नि. रिफ्युज तपाईँले अहिले ठिक्कै त्यही शब्द भन्नुभयो. प्लास्टिकमा कसैले सामान हालेर दिँदैछ बजारमा भने तपाईँले रिफ्युज गर्नु पर्यो. प्लास्टिक म यो लादिनँ मलाई तपाईँले एकदम बायोडिग्रेडेबल ब्यागमा दिनुहोस् भनेर जुन झोला चाहिँ मकाउँछ माटोमा सडिन्छ त्यो मात्रै लान्छु भन्नु पर्यो. त्यो भयो रिफ्युज भयो
2: हजुर.
0: त्यहाँ रिड्युस भनेको जति पनि प्लास्टिकको सामानहरू एकदमै कम्ती हामीले प्रयोग गर्नु पर्यो है. त्यहाँदेखि रिसाइकल भनेको चाहिँ अब जति पनि प्लास्टिक बोतल यस्तो चिजहरू हुन्छ फलामको टुक्राहरू इत्यादि जुन नमकाउने चिजहरू हुन्छ त्यो चाहिँ हामीले मार्केटमा गार्बेजवालालाई है मतलब पठाएर हामीले त्यसलाई रिसाइकलमा पठाउनुपर्छ. त्यो लान्छ त्यो चाहिँ अहिले लाने सिस्टम पञ्चायतले व्यवस्था मिलाएको सामसङ एरियामा है. म पञ्चायतहरूसँग एकदमै धन्यवाद ज्ञापन गर्न चाहन्छु. यो गार्बेजहरू सबै भेला पारेर गाडी आउँछ हप्तामा दुई खेप जस्तो अनि त्यो रिसाइकलको लागि लान्छ कुहिने नकुहिने पनि लानुहुन्छ. अनि त्यहाँदेखि चाहिँ अर्को छ रियुज. रियुज भनेको कुनै चिज पनि हामीले एउटा चिजलाई अर्को एउटा जुन पर्पजको लागि ल्याएको छ नि त्यो सकिएपछि त्यो चिजलाई फेरि अर्को चिजमा युज गर्न सकिन्छ होइन. जस्तै पानीको ट्याङ्की हामीले पोली ट्याङ्क ल्यायौँ होइन. पानी चलाए चलाए चार पाँच वर्षमा चुने भएपछि हामीले फ्याँक्नु होइन त्यसलाई खोलातिर खोल्सातिर हाल्नु होइन. त्यसलाई काटेर फेरि त्यसलाई गमलाको रूपमा होइन कुनै प्लान्टहरू लगायो होइन. त्यसरी हामीले रियुज पनि गर्न सकिन्छ. र यसरी अब स्कुलदेखि लगेर अहिले ग्राम प्रशासन केन्द्रसम्म यो सचेतना आएको छ र एकदमै हाम्रो सामदुङ कम्बल जिपियु अथवा राग्दुङ टिनटेक ब्लक चाहिँ हाम्रो एकदमै स्वच्छतामा एकदमै टप अबल नम्बरमा छ.
2: ए हजुर.
0: सायदै राग्दुङ टिनटेक पञ्चायत जिपियुले यसपालि एवार्ड पनि पाएको हुनुपर्छ नेसनल एवार्ड के समथिङ के थापेको छ उहाँहरूले र सामदुङ कमलजीकीले पहिला थापेको हो अहिले राम तिमीले थाप्दैछ. माखासिंहबेनले पनि योपालि हो कि अरू लास्ट इयर थापेको र एकदमै राम्रो पञ्चायतहरू एकदम सजै छन् सब पढा लेखा छन् साथीहरू है. अनि एकदम युवा कणी छ पञ्चायतहरू पनि एकदम युवा हुनुहुन्छ. अनि हाम्रो पूर्व जिल्ला अध्यक्ष हाम्रो बलराम अधिकारीज्यू पनि हाम्रो त्यहाँकै सामदुङकै
2: हुनुहुन्छ.
0: उहाँ एकदमै लिडरसिप अहिले उहाँले दिनुहुँदैछ सबैलाई सचेत बनाउनु भएको सबै सबै फिल्डमा भनौँ न होइन हर क्षेत्रमा उहाँले उहाँको भागीदारी हुन्छ र गाइडेन्स राम्रो दिनुभएको छ. अनि हाम्रो क्षेत्र विधायक सान्डुप छिरिङ भुटियाज्यू एकदमै समाजका अति नै हाम्रो माननीय हुनुहुन्छ. हामीले धेरै अगाडिदेखि उहाँ विधायक मात्रै होइन विधायक हुनुभन्दा अगाडि उहाँ फरेस्टमा एसिएफ हुनुहुन्थ्यो बादमा डिएफओ रिटायर हुनुभयो र त्यो समयदेखि नै उहाँले समाज सेवामा उहाँको हात बहुत ठुलो छ है. र उहाँले पनि हामीलाई मार्गदर्शन गर्नुहुन्छ सबैलाई मार्गदर्शन गर्नुहुन्छ कृषकहरूलाई हाम्रो सरकारी कर्मचारीहरूलाई युवाहरूलाई विद्यार्थीहरूलाई मार्गदर्शन गर्नुहुन्छ. राम्रो व्यवस्था छ एकदमै अझै.

0: तोमलिङ्गे क्षेत्र भनौँ अथवा आगुन्तिनदेक हाम्रो ब्लक है एकदमै अगाडि छ हर क्षेत्रमा, अनि अहिलेको पिँढीहरू पनि एकदमै पढा लेखा कमसे कम पनि हाम्रो क्षेत्रमा अहिले लगभग 300 जनाले पिएचडी गरिसक्नु भएको छ। सिक्किमको रेकर्ड हो यो। सिक्किममा क्षेत्र वाइज हेर्नु भने हाम्रो क्षेत्रमा कमसे कम 24 जनाले पिएचडी गर्नुभएको छ है। अब हामीभन्दा सिनियर पनि छन् कमसे कम 6-7 जना, त्यहाँदेखि रिमेनिङ जम्मै युवा भाइहरू छन्, हाम्रै विद्यार्थीहरू पनि र अहिले फिलहाल त्यहीले गर्नुहुँदैछ। बहुत खुसीको कुरा हो। अब शिक्षाले गर्दाखेरि यो हाम्रो क्षेत्र धेरै अगाडि
1: जान्छ होला भन्ने।
0: हजुर एकदम सचेत छन्,
1: आफ्नो जिम्मेवारी बुझेर काम गर्छन्।
0: हजुर हजुर हजुर राम्रो छ एकदमै।
1: गाउँको केटाकेटीहरूलाई नि तपाईँले अब कतिको अब अहिले मार्गदर्शन गाइड गर्नुहुन्छ नानीहरूको, अब छुट्टीको दिन चाहिँ यसो खेतीपातीमा है खेतमा काम गर्नुपर्छ हो, अरू बेला पढ्नुपर्छ भनेर नि।
0: हजुर कतिको यो असार महिनामा तपाईँले देख्न सक्नुहुन्छ हाम्रो त्यहाँको विद्यार्थीहरू असार महिनामा चाहिँ धान सबै उब्रिन्छ, सबै नानीहरूले धान रोप्न जानेको
1: छ। ए हजुर
0: सबैले कसैले बाउ केटाहरू हो भने बाउसी गर्ने होइन, गोरु साउने, त्यहाँदेखि आली लाउने, भित्ता दास्ने, त्यहाँदेखि हाम्रो छोरी नानीहरूले चाहिँ धान रोप्छन्, प्रत्येकले धान रोप्न जाने हुन्छ। इभन प्राइमेरीको है प्राथमिक स्तरका नानीहरूले पनि धान रोप्छन् हाम्रो गाउँकोले। यो खुसीको कुरा हो क्या, छोडेको छैन त्यो हाम्रो जुन चाहिँ पुरानो जुन चाहिँ छ त्यो छोडेको छैन, नानीहरूले सिकेको छ उहाँहरूले गर्छन्।
1: ठिकै हो राम्रो हो हजुर, त्यही त पढाइ सँगसँगै गर्नु पर्यो नि त, त्यो पनि सिक्नु पर्यो।
0: हजुर
1: सिम्पल
0: अघि भने नि मैले त्यो हाम्रो एरियामा गाईको प्रत्येक गाउँमा एउटा दुईटा चाहिँ एकदम दुध डायरी छ, त्यो दुध डायरीमा चाहिँ नानीहरूले दुध बोकेर जान्छन् बिहान है, अनि आमालाई घरमा काम पनि सघाउँछन्, साथसाथै अब छुट्टीको दिनमा घाँसहरू पनि काट्छन् होइन, त्यति गरेर पनि उहाँहरूले पढ्ने समय निकालेर पढेर पनि अब सामनुङ स्कुलबाटै क्लास 10 एकताल स्टेट टपर हुनुभयो 2022 सालमा, त्यहाँ 23, 24, 25, 3 वर्ष कन्टिन्यू क्लास 12 स्टेट टपर हुनु।
1: पहिला तपाईँले पढ्दा नि अब केटाकेटी हुँदा नि त्यति बेला त दिउँसो उज्यालोमा काम गरेर राति मात्रै पढ्ने त्यस्तो थियो कामहरू
0: र पढ्थ्यो, राति हो नि डिग्री फालेर डिग्री भन्ने टुटी टुटी चाहिँ पढ्नुपर्ने, बिहान उठ्दा नाकमा यति धुवाँ के भन्छ कालो धुवास हो, र पनि पढियो नि हौ घोक्यो नि, त्यति बेला रट्ने सिस्टम थियो, अलिकति रट्नु होइन रातभरि रटेर रटेर रटेर बुझ्ने सिस्टम चाहिँ कम्ती थियो कि रट्ने नै बेसी थियो। अहिले चाहिँ अब त्यति बेला कविताहरू छर्लङ छर्लङ रट्ने हो, इङ्ग्लिसको हिन्दीको नेपालीको, अहिले अनि कविता लेख भनेर आउँथ्यो क्वेसनमा पनि डल्लै रटेको सँगै उतार्थ्यौँ हामी। अब अहिले चाहिँ त्यो छैन, अहिलेको अब पढाइको तरिका अलिकति फाल्टु छ, अहिले चाहिँ बुझ्ने बुझाउने खालके छ नि त, पढ्ने बुझेर लेख भन्ने खालको छ, क्वेसनहरू पनि धेरै घुमाएर सोधेको हुन्छ क्या अहिले, अनि त्यस्तै थियो अब त्यो जमाना, बत्ती थिएन घरमा, रुम पनि पढ्ने प्राइभेट रुम पनि थिएन, हल जस्तो घर हुन्थ्यो, उता पल्लो छेउमा भान्सा पकाउने चुल्हा, यतापट्टि अगेन, उतापट्टि सुत्ने जग्गा होइन, अनि एक कुनामा हामी केटाकेटी सुत्ने, अनि त्यस्तो त्यस्तो समस्या, त्यस्तो दुःखमा त्यो माटोको घरमा पढियो नि हो अन्त, अनि दुःख दुःख थियो नि हौ।
1: भोलि टेस्ट छ भने अघिल्लो दिनै गाईलाई घाँसहरू है, गाई र एउटा बाछालाई घाँस पुर्याइराख्नु राख्नुपर्ने त्यस्तोहरू थियो नि त,
0: घाँसहरू काटी राख्यो एक्जाम भरिले काटेर गाईले पनि सुकेको घाँस खानुपर्थ्यो, कोही बेला त कोही बेला पराल मात्रै खान्थ्यो गाईले होइन, के गर्नुपर्ने त्यो काम त गरेरै हामी एक्जामको दिन पनि आउने गर्थ्यौँ। अनि तर म यो लाग्छ धन हामी त्यति बेला काम गरेछौँ है, अनि काम गरेकोले गर्दा आजसम्म अब त्यो फिटनेस छ नि त,
1: फिटनेस छ।
0: अनि अहिलेको नानीहरू कुना बसेर मोबाइललाई मात्रै हेरेको हेरे गर्छन्, बाहिर जाऊ न खेल न काम गर न भनेर रिक्वेस्ट गर्नुपर्ने
1: हो, ठिक
0: जमाना आएको छ। अब के गर्नुपर्ने, अब यो जेनेरेसन ग्याप भयो, अब अहिलेको माग होला के होला, अब हामीले कम्प्लिटली डिनाई दिनलाई नगर भन्नु मिल्दैन होइन, अनि लेसनहरू जम्मै युट्युबमा हाम्रो कुनै के म्याथमेटिक्सको कुनै के सिक्नु पर्ने छ भन्छन्, अब फोन पनि दिनै पर्यो है,
1: दिनै पर्यो,
0: यस्तो जमाना छ, अब अगाडि कस्तो हुने हो अलिक बाँचियो भने देखिन्छ होला संसार अलिक। तपाईँलाई धेरै धेरै धन्यवाद मलाई सम्झिनु भयो, मैले आकाशवाणी गान्तोक वाइकाजीको टाइमदेखि अहिलेसम्म मैले बिर्सेको छुइनँ, त्यो ग्रामीण कार्यक्रममा युवावाणी कार्यक्रममा हामीले धेरै बोल्यौँ है, अब आज फेरि एकपल्ट पुनः तपाईँहरू समेट भयो।

0: यसरी विभिन्न विषयमा स्कुलको विषयमा समाजसेवा विषयमा सोधिदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद।
1: तपाईँलाई अब हामी कुनै दिन आकाशवाणी गान्तोकको स्टुडियोमा बोलाउनेछौँ है, र फेरि
0: बातचित एकदम मलाई आउने इच्छा छ हजुर, म आउँछु, म एकदम पक्का आउँछु।
1: हवस् हुन्छ,
0: हवस्
1: धन्यवाद,
0: धन्यवाद।
2: लौ त श्रोताहरू, यसका साथै आजको हाम्रो ग्रामीण कार्यक्रम अब यहीँ समाप्त हुन्छ। हवस् त आजलाई बिदा दिनुहोस्, नमस्कार।

श्रोता यो सुन्नुहोस् मौसम सम्बन्धी साधारण जानकारी। मौसम विज्ञान विभागबाट प्राप्त जानकारी अनुसार आजको अधिकतम तापमान 22.7 डिग्री सेल्सियस, न्यूनतम तापमान 14.0 डिग्री सेल्सियस रहेको छ भने अनि वर्षा 0.2 मिलिमिटर सेकेण्ड गरिएको छ भने आउँदो 24 घण्टासम्म मौसमबारे पूर्व अनुमान लगाउँदा आकाशमा सामान्य बादल छाइरहन सम्भावना जनाएको छ। सुनिरहनु भएको थियो मौसम सम्बन्धी जानकारी, सो पूरा भयो। अब प्रस्तुत छ अब उसो प्रसारण गरिने कार्यक्रमहरूबारे जानकारी। 6:40, 6:45 अनि 6:50 सुन्नुहुनेछ यस केन्द्रबाट प्रादेशिक समाचार क्रमैले नेपाली, लेप्चा अनि सिक्किमी भोटिया भाषामा। 6:55 सुनाउनेछौ नेपाली वार्ता विषय प्रविधि अनि प्रगति सुरेश राईद्वारा। 7:05 लिएर उपस्थित हुनेछौ हजुरहरूकै अनुरोध पत्रमा आधारित कार्यक्रम नेपाली अनुरोध संगीत भने 7:25 सुन्नुहुनेछ यस केन्द्रबाट नेपालीमा समाचार। 7:35 प्रस्तुत गर्नेछौ कार्यक्रम युवावाणी। 8:05 प्रस्तुत गर्नेछौ कार्यक्रम गीत गजल अन्तर्गत सुन्नुहुनेछ गायक अदनान सामीको आवाजमा केही गीत। 8:30 प्रस्तुत गर्नेछौ शास्त्रीय संगीतको कार्यक्रम सुर संसार अन्तर्गत उस्ताद बिस्मिल्ला खानद्वारा सेहेनै वादन। 8:45 र 9:00 आकाशवाणीको दिल्ली केन्द्रबाट समाप्रसार गरी सुनाउनेछौ समाचार क्रमैले हिन्दी अनि अङ्ग्रेजीमा। अनि 9:15 स्पटलाइट सुनाउनेछौ भने 9:30 पब्लिक स्पिक सुन्नुहुनेछ र यसै गरी 10:00 यसै केन्द्रबाट सुन्नु हुनेछ कार्यक्रम हिन्दी फिल्म सङ्ग्स। श्रोता यो थियो अब उसो प्रसारण गरिने कार्यक्रमहरूबारे जानकारी जो पूरा भयो। श्रोता यो सुन्नुहोस् भोलि प्रसारण गरिने कार्यक्रमहरूबारे जानकारी। भोलि उपस्थित हुनेछौ छ

0: छ बजेर 30 मिनटमा मंगल ध्वनिको साथमा भने 6 बजेर 35 मिनटमा लिएर उपस्थित हुनेछौ भक्तिमय कार्यक्रम भक्ति प्रभात। 6 बजेर 55 मिनट र 7 बजे आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी संस्कृत अनि हिन्दीमा समाचार। 7 बजेर 5 मिनटमा लिएर आउनेछौ पुराना फिल्मी गीतहरूको कार्यक्रम गोल्डन मेलोडिज र 7 बजेर 25 मिनटमा आकाशवाणीको खरसाङ केन्द्रबाट नेपालीमा समाचार। श्रोता, यो थियो भोलि बिहान प्रसारण गरिने कार्यक्रमहरूबारे जानकारी। सो पूरा भयो।
1: यो आकाशवाणी गान्तोक हो। प्रादेशिक समाचार लेखनाथ भट्टराईबाट सुन्नुहोस्। भारत सरकारकी महिला तथा बाल विकास राज्यमन्त्री सावित्री ठाकुर 3 दिने सिक्किम भ्रमणका निम्ति आज साँझ नान्सी आइपुग्ने कार्यक्रम रहेको छ। उहाँ 13 मे 2026 सिक्किमको नाम्ची जिल्लाको औपचारिक भ्रमणमा रहनुहुनेछ। भर्खरै प्राप्त जानकारी अनुसार राज्यमन्त्री ठाकुर बागडोगरा विमानस्थलबाट सड़क मार्ग हुँदै नाम्चीतर्फ प्रस्थान गरिसक्नु भएको छ। बागडोगरा विमानस्थलमा राज्यमन्त्रीलाई गृह विभागकी अतिरिक्त सचिव शर्मिष्ठा प्रधान साथै अन्य उच्च पदस्थ अधिकारीहरूले स्वागत गर्नुभएको थियो। राष्ट्रिय राजमार्ग 310 अन्तर्गत रानीपुलदेखि बुर्तुकसम्मको पेप्ड सोल्डर सहितको 2 लेन गान्तोक बाइपास सड़कको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। वार्षिक योजना 2021-22 अन्तर्गत ईपीसी मोडमा यो परियोजना कार्यान्वयन भइरहेको छ। मुख्यमन्त्रीको कार्यालयबाट प्राप्त जानकारी अनुसार हालसम्म यस परियोजनाले लगभग 90% भौतिक प्रगति हासिल गरिसकेको छ। करिब 20 किलोमिटर सड़कमा कार्पेटिङ गर्ने काम सफलतापूर्वक सम्पन्न भइसकेको छ। यदि मौसम अनुकूल रहेमा बाँकी रहेका सम्पूर्ण कार्यहरू आगामी 3 महिनाभित्र सम्पन्न हुने अपेक्षा गरिएको छ। यो बाइपास सड़क पूर्ण रूपमा सञ्चालनमा आएपछि गान्तोक शहरको यातायात आवागमनमा ठूलो राहत पुग्ने विश्वास व्यक्त गरिएको छ। गेजिङ जिल्लाको 31 मार्च 2026 समाप्त भएको त्रैमासिक अवधिको लागि जिल्ला स्तरीय सल्लाहकार समिति डीएलसीसी तथा जिल्ला स्तरीय समीक्षा समिति डीएलआरसीको बैठक आज किउसा स्थित जिल्ला पञ्चायत सम्मेलन हलमा भव्य रूपमा सम्पन्न भएको छ। यस बैठकको अध्यक्षता गेजिङका अतिरिक्त जिल्लापाल श्री सुरेश राईले गर्नुभएको थियो। बैठकको क्रममा जानकारी दिए अनुसार 31 मार्च 2026 गेजिङ जिल्लाको समग्र कर्जा निक्षेप अनुपात सुधारिएर 59% पुगेको छ। यसका साथै समितिले वार्षिक ऋण योजना अन्तर्गत भएका उपलब्धिहरूको पनि समीक्षा गर्दै आर्थिक वर्ष 2025-26 चौथो त्रैमासिकको अन्त्यसम्ममा प्राथमिकता क्षेत्र अन्तर्गत 82% सन्तोषजनक उपलब्धि हासिल भएको प्रतिवेदन पनि प्रस्तुत गरेको थियो। समितिले विभिन्न सरकारी प्रायोजित योजनाहरूको कार्यान्वयन स्थितिको पनि सूक्ष्म रूपमा समीक्षा गरेको थियो, जसमा पीएम स्वरोजगार सृजन कार्यक्रम, पीएम विश्वकर्मा र पीएम मुद्रा योजना आदि प्रमुख रहेका छन्। भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान इसरोले अन्तरिक्ष विभाग अन्तर्गतको राष्ट्रिय रिमोट सेन्सिङ सेन्टर र सिक्किम राज्य आपदा व्यवस्थापन प्राधिकरणको संयुक्त तत्वावधानमा आज लाइटनिङ रिस्क एटलस अफ सिक्किम विमोचन गरिएको छ। यो पुस्तक सिक्किममा चट्याङको जोखिमलाई बुझ्न र विपद व्यवस्थापनको पूर्व तयारीलाई अझ वैज्ञानिक र प्रभावकारी बनाउन तयार पारिएको हो। यस पुस्तकलाई राष्ट्रिय रिमोट सेन्सिङ सेन्टरको लाइटनिङ डिटेक्सन सेन्सर नेटवर्कको प्रयोग गरी तयार पारिएको छ, जसले चट्याङको सठिक तथ्याङ्कलाई उपलब्ध गराउँछ। यस वैज्ञानिक दस्तावेजले आगामी दिनमा चट्याङबाट हुने धन जनको क्षति कम गर्न र राज्यमा सुरक्षाका उपायहरू अवलम्बन गर्न महत्वपूर्ण मार्ग निर्देशन गर्ने विश्वास गरिएको छ। विमोचन कार्यक्रममा सिक्किम सरकारका राहत आयुक्त सहसचिव श्री रिन्जिङ छेवाङ भोटिया र एनआरएससीका निर्देशक डाक्टर प्रकाश चौहानको विशेष उपस्थिति रहेको थियो। मंगन जिल्ला अस्पतालले स्वास्थ्यकर्मी र अस्पतालका कर्मचारीहरूमा आगलागी नियन्त्रण, आपतकालीन तयारी र सुरक्षाका उपायहरूबारे सचेतना जगाउने उद्देश्यले अग्नि सुरक्षा सप्ताह पालन गरेको छ। मंगन अग्निशमन केन्द्रका अधिकारीहरूसँगको सहकार्यमा यो विशेष कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रमको नेतृत्व मंगन फायर स्टेशनका प्रभारी स्टेशन फायर अफिसर श्री छोपेल दोर्जी भोटियाले गर्नुभएको थियो। कार्यक्रममा जिल्ला अस्पताल मंगनका डाक्टरहरू, नर्सहरू, अस्पतालका अन्य कर्मचारीहरू, बिरामीका कुरूहरू र सहयोगी कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो। सिक्किम प्रिमियर लीगको चौथो संस्करणमा थण्डरबोल्ट नर्थ युनाइटेड फुटबल क्लब लीग विजेता बन्न सफल भएको छ। 7 खेलबाट 14 अङ्क जोड्दै नर्थ युनाइटेड अङ्क तालिकाको शीर्ष स्थानमा रहन सफल भएको हो। सिक्किम खोखो संघले 9 मई 2026 दिन गान्तोकको पाल्जर स्टेडियममा एक बैठक सम्पन्न गर्यो। जसको मुख्य उद्देश्य

0: राज्यमा खो खो खेलको स्तर उकास्नु र खेलाड़ीहरूको मनोबल बढ़ाउनु रहेको थियो। संघका अध्यक्ष बीके रोकाको अध्यक्षतामा बसेको उक्त बैठकमा विभिन्न जिल्लाका विजेता उपविजेता टोलीका साथै उत्कृष्ट खेलाड़ी र समर्पित प्रशिक्षकहरूलाई उनीहरूको कड़ा परिश्रम र उत्कृष्ट प्रदर्शनको कदर गर्दै प्रोत्साहन राशिद्वारा सम्मानित गरियो। यसका साथै सिक्किमभरिको खो खो खेलको पूर्वाधार र प्रवर्धनलाई अझ सुदृढ बनाउन संघले प्रत्येक जिल्ला एकाईलाई 15,000 रूपियाँ अनुदान दिने महत्वपूर्ण निर्णय समेत गरेको छ। समाचार पूरा भयो।
1: ग्याकर जुङथोक स तयुम उन इङा बङछी स ल्याङजुङ सुर्व कृथक रेन्यो सवित्री ठाकुर रेन्जुङ नम्ची ल्याङदे अकोर स तुनका लाथुन थोमो रेन्यु रेम ल्यु स्यङ तुनका ली बङछी रेन्यु शर्मिष्ठ प्रधान उन ग्यानपुन सङ्न सम्दिक सुमस माथुङ थोमो ओलोमदो लोनसुत नाङसिङ कृथक नम्ची ल्याङदे स तुनका बागडोक्रा एयरपोर्ट लम तुङबो लम लम हुङ थोमो गंगटोक बाईपास तुंगबोलम सेरे रानीपुल नुनलियो नुन बुरतुक सेरे एनएस 310 सा सिगडाम सा टू लैन जुक लेलडाप निहुंग थोमो सेरे कोक्यकथाप ग्याचुट योग मातलेल थोबो निहुंग थोमो ओलोमदो 20 किलोमीटर तुंगबोलम कार्पेटिंग रे ईपीसी सा सिगडाम का सेरे नाम तुनथक नेचा नेटिव काटन तुनथक नेचा नेटिव नेचा सिगडाम का मुन हम थोमो ओलोमदो अन्योक मुनचोंग तुंदक रे न्योट चॉपलेट अन सोमी नन मातबा गोथोमो ओलोमदो गुलोन कुर्था ग्यानली सुतलन नांगसिंग का चप थोबु योग्रेम आदि लाबो साम्बे का टू सेटबु दुनहुंग थोमो गेजिंग ल्यांगदे स जिल्ला पंचायत कन्फ्रेंस हल क्योंसा पुंजिंग सियाक चंग डिस्ट्रिक्ट लेवल कंसल्टेटिव कमिटी लेप का डिस्ट्रिक्ट लेवल रिव्यू कमिटी नन 21 मार्च तुनथक नेच नेथेप तरक का सुजगबु सतन का टुजुम लुंगमा थंग थोमो आरे टुजुमरे गेजिंग ल्यांगदेसा एडिशनल डिस्ट्रिक्ट कलेक्टर रेन्सुरेस राइनन लुंगमा थुंगथोबो आरे टुजुमका मार्च 31 तुनथोकनेचा नेथे थ्रक ल्यांगदे क्रेडिट डिपोजिट रेशियो तारलुत 59% मुनथोबो दुनहुंगथोमो ओलोमदो कुरमम नन ल्यु थोबो एनुअल क्रेडिट प्लान्स रे 82% फोर्थ क्वार्टर तुनथोकनेचा नेथे फुंगनन तुनथोकनेचा नेथे तरकसा मुनहुंग निहुंगथोमो रेन्जुङ ल्याङजुङ टक्ट्योन डिग्लोन खकअङ लेपका नेशनल रिमोट सेन्सिङ सेन्टर नुन लाइटिङ रेज एटलास अफ सिक्किम पुन्जिङ सुयाकचङ प्लेहुङ थोमो आरे छोरे सुल्यप जकथोबु ल्याङरेम ङक नुन एनआरआईसी नुन माथुङ थोबुगम आरे थोपेका जुङ ग्यप छबु लेपका गार्नङ ल्यान्ड रेभेन्यु एन डिजास्टर म्यानेजमेन्ट बङछिसा रेन रिङजिङ छिवङ भोटिया एन एनआरआईसी सा डाइरेक्टर डाक्टर प्रकाश चाहनला ख्योहुङ थोमो मंगन ल्याङदे सा मुङकङ नन मि ग्योसङ तुनथ्रक सामयुक्लुत बुफेलसङ दिखुङ थोमो आरि मि रङककसङ आदम लुङमासङ उन मुङकङ का युग मातबुसङ रेम ग्यु केटलुत लुङमासङ गोथोमो आरि थुपेरे मंगन मि थिदक सा ग्यानपुनसङ छल्यु का लुङमा थुङथोबोगम उलुमदा आरि आलाप आयोङ उन आनेट्रे डिक्थन मि ग्यानपुन रेन छुपेल दर्जी बोट्यानन लियो हुंथोमो आरि थुपेका मुंकोंसा आमजि नेबु चाकोमु युक्तबु उन असर युक मातबु संगनला आका लियो हुंथोमो रेन्जोंग फ्ली फ्रन्टबुर प्रिमियम लिग्स रे थन्डरबो नर्थ युनाइटेड फुटबल क्लब रे आगे सा तुनका लाथोबु निथोमो आरि आछकनन आलिम कोक्यक्सा किति फ्ली टीमजोका लियो हुंथोमो ओलोमदो सिंगलिंग स्पोर्टिंग क्लब रे नेट आफ्रन का ओलोमदो यांगथांग युनाइटेड क्लब रे साम आफ्रन लियो थोबु ओलोमदो सिनालचु फुटबल क्लब फ्ली का लियो थोबुनी आरि फ्ली बे का लाटबु सिक्निम का आलेम हुनसेटबुनी रेन्जोंग खोको आछकनन फ्राइडे चंगपालजो स्टेडियम का खोको रेम ल्याङजुङ का लुङतार संगतुन का टुजुम माथुङ थोमो आरि टुजुम सा ल्याङदे रथ गेबु संगरेम रनर अप आर्युम लेम्बु उन लाबु बेग छि बिसिबु दुनहुंथोमो ओलोमदो सेजुम नुन लादेत आलेम आदं तारहत सतनगा कम तुनथो कति फुङथाप ल्यत सेटबु दुनहुंथोमो आरि टुजुन रे सेजुम सा ठिडक रेन बीके रोका अन सेजुम सा अंगदू संगसा छलत का मातंग थोमो।

0: हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। अब प्रस्तुत गर्दैछौ राष्ट्रिय प्रविधि दिवसको अवसरमा सुरेश राईद्वारा नेपालीमा एक वार्ता, विषय प्रविधि अनि प्रगति।
1: हरेक वर्ष 11 मईको दिन भारतमा राष्ट्रिय प्रविधि दिवस मनाइन्छ। यो दिवस केवल वैज्ञानिक उपलब्धिको सम्झना गर्ने दिन मात्र होइन, राष्ट्रको विकास, आत्मनिर्भरता, नवप्रवचन र आधुनिक भविष्यप्रतिको प्रतिबद्धताको प्रतीक पनि हो। विज्ञान र प्रविधिको प्रयोग मानव जीवनलाई सहज, तीव्र र प्रभावकारी बनाएको वर्तमान समयमा यो दिवसको महत्व अझ बढ़ी बढ़िरहेको छ। भारतले 11 मई 1998 राजस्थानको पोखरणमा सफल परमाणु परीक्षण सम्पन्न गरेको थियो। पोखरण दुई नामले चिनिने उक्त परीक्षणले भारतलाई विश्वका परमाणु शक्ति सम्पन्न राष्ट्रको सूचीमा स्थापित गर्यो। यही ऐतिहासिक उपलब्धिको सम्मान स्वरूप सन् 1999 11 मई राष्ट्रिय प्रविधि दिवसको रूप मनाउन थालिएको हो। यस दिन भारतले केवल आफ्नो वैज्ञानिक क्षमता मात्र प्रदर्शन गरेको थिएन, उसले आत्मनिर्भर राष्ट्र बन्ने दिशामा नयाँ अध्याय पनि शुरू गरेको थियो। प्रविधि आधुनिक युगको आधार। आजको विश्वलाई प्रविधिको युग भनिन्छ। बिहान आँखा खोलेदेखि राति निधाउने समयसम्म मानिसको जीवन प्रविधिसँग प्रत्यक्ष रूपमा जोड़िएको छ। मोबाइल फोन, इन्टरनेट, कृत्रिम बुद्धिमत्ता, डिजिटल बैंकिङ, अनलाइन शिक्षा, टेलिमेडिसिन, अन्तरिक्ष अनुसन्धान, रोबोटिक्स, कृषि प्रविधि, यी सबै आधुनिक प्रविधिका उदाहरण हुन्। प्रविधिले मानव जीवनलाई सहज मात्र बनाएको छैन, उत्पादन क्षमता, संचार, शिक्षा, स्वास्थ्य, व्यापार तथा शासन प्रणालीलाई पनि तीव्र रूपमा परिवर्तन गरेको छ। कुनै समय दिनहौं लाग्ने काम आज केही सेकेण्डमै सम्पन्न हुन थालेका छन्। संसार एउटा ग्लोबल भिलेज जस्तै बनेको छ। भारत जस्तो विशाल जनसंख्या भएको देशका लागि प्रविधि विकासको प्रमुख माध्यम बनेको छ। डिजिटल प्रविधिको प्रयोगले गाउँदेखि शहरसम्म सेवा पहुँच विस्तार भएको छ। आज भारत विश्वकै तीव्र गतिमा डिजिटल विकास गरिरहेको राष्ट्रिय मध्ये एक मानिन्छ। भारतको वैज्ञानिक यात्रा, भारतको वैज्ञानिक इतिहास निकै गौरवपूर्ण छ। प्राचीन कालमै आर्यभट्ट, ब्राह्मीर, सुश्रुत चरक जस्ता विद्वानहरूले गणित, खगोलशास्त्र र चिकित्सा शास्त्रमा महत्वपूर्ण योगदान दिएका थिए। आधुनिक भारतमा भने डाक्टर एपीजे अब्दुल कलाम, सीवी रमन, होमी जागीर बाबा, विक्रम साराभाई जस्ता वैज्ञानिकहरूले देशलाई नयाँ उचाइमा पुर्याए। स्वतन्त्रपछि भारतले विज्ञान र प्रविधिलाई राष्ट्रिय विकासको मुख्य आधार बनायो। भारतीय अन्तरिक्ष अनुसन्धान संस्था इजरो, रक्षा अनुसन्धान तथा विकास संगठन डीआरडीओ, भारतीय प्रविधिक संस्थानहरू आईआईटीएस, भारतीय विज्ञान संस्था आईआईएससी जस्ता संस्थाहरूले अनुसन्धान र नवप्रवर्धनलाई गति दिएका छन्। आज भारतले अन्तरिक्ष क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको छ। चन्द्रयान र मंगलयान अभियानले विश्वको ध्यान आकर्षित गर्यो। कम लागतमा अन्तरिक्ष अभियान सफल बनाउने क्षमता भारतको विशेषता बनेको छ। चन्द्रयान तीनको सफल अवतरणले भारतलाई चन्द्रमाको दक्षिण ध्रुवमा पुग्ने पहिलो राष्ट्र बनायो। यसले विश्वमा भारतको वैज्ञानिक प्रतिष्ठा अझ बलियो बनाएको छ। डिजिटल भारत प्रविधि मार्फत परिवर्तन। भारत सरकारले डिजिटल इण्डिया अभियान मार्फत देशलाई डिजिटल रूपमा सशक्त बनाउने लक्ष्य अघि सारेको छ। यसको उद्देश्य सरकारी सेवा अनलाइन बनाउने, ग्रामीण क्षेत्रमा इन्टरनेट पहुँच बनाउने तथा डिजिटल साक्षरता विस्तार गर्ने हो। आज भारतमा यूपीआई प्रणालीले डिजिटल भुक्तानीमा क्रान्ति ल्याएको छ। साना पसलदेखि ठूला व्यापारसम्म नगद रहित कारोबार बढ़ेको छ। आधार कार्ड, डिजी लकर, ई गवर्नेन्स, अनलाइन बैंकिङ, टेलिमेडिसिन, ई लर्निङ जस्ता सेवाले जनजीवनलाई सहज बनाएका छन्। कोविड 19 महामारीको समयमा प्रविधिको महत्व अझ स्पष्ट देखियो। अनलाइन कक्षा, भिडियो कन्फरेन्स, डिजिटल स्वास्थ्य सेवाको विभिन्न प्लेटफर्म मार्फत खोप व्यवस्थापनले भारतको डिजिटल क्षमताको उदाहरण प्रस्तुत गर्यो। शिक्षा क्षेत्रमा प्रविधिको प्रयोगले सिकाई प्रणालीलाई नयाँ स्वरूप दिएको छ। स्मार्ट क्लासरूम, अनलाइन कक्षा, डिजिटल

0: अभाव तथा आर्थिक असमानताले सबैलाई समान अवसर उपलब्ध गराउन अझै कठिनाई रहेको छ। त्यसैले प्रविधिको पहुँच सर्वसुलभ बनाउन आवश्यक छ। स्वास्थ्य क्षेत्रमा प्रविधिले ठूलो परिवर्तन ल्याएको छ। आधुनिक उपकरण, डिजिटल परीक्षण प्रणाली, टेलिमेडिसन, रोबोटिक सर्जरी तथा कृत्रिम बुद्धिमत्ता प्रयोगले उपचारलाई अझ प्रभावकारी बनाएको छ। पहिले दुर्गम क्षेत्रका बिमारीले शहर पुग्न पर्ने बाध्यता थियो। अहिले अनलाइन परामर्श तथा डिजिटल स्वास्थ्य सेवा मार्फत विशेषज्ञ चिकित्सकसँग सजिलै सम्पर्क गर्न सकिन्छ। भारतमा सस्तो औषधि उत्पादन तथा स्वस्थ प्रविधिको विकासले विश्वभर प्रभाव पारेको छ। कोविड महामारीको समय भारतीय वैज्ञानिक र स्वास्थ्य कर्मीहरूले स्वदेशमै खोप विकास गरेर विश्वलाई उदाहरण प्रस्तुत गरेका थिए। यसले आत्मनिर्भर भारतको अवधारणालाई थप बलियो बनायो। कृषि र उद्योगमा प्रविधिको योगदान। भारत कृषि प्रधान देश हो। आधुनिक कृषि प्रविधिले उत्पादन वृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको छ। ड्रोन प्रविधि, मौसम पूर्वानुमान, स्मार्ट सिंचाई प्रणाली, उन्नत बिउ तथा डिजिटल बजार प्रणालीले किसानलाई लाभ पुर्याइरहेका छन्। उद्योग क्षेत्रमा पनि स्वचालन अर्थात अटोमेशन, रोबोटिक्स, कृत्रिम बुद्धिमत्ता तथा डेटा विश्लेषणको प्रयोग बढ्दो छ। मेक इन इण्डिया अभियान मार्फत भारतलाई उत्पादन केन्द्र बनाउने प्रयास भइरहेको छ। स्टार्टअप संस्कृतिले पनि भारतलाई नयाँ उचाइमा पुर्याएको छ। आज भारत विश्वकै ठूलो स्टार्टअप इको सिस्टम मध्ये एक हो। युवा उद्यमीहरूले नयाँ नयाँ प्रविधिमा आधारित व्यवसाय शुरू गरेर रोजगारी र नवप्रवर्तन दुवै सृजना गरिरहेका छन्। कृत्रिम बुद्धिमत्ता र भविष्य। आजको विश्वमा कृत्रिम बुद्धिमत्ता, आर्टिफिसियल इन्टेलिजेन्स सबैभन्दा चर्चित प्रविधि बनेको छ। स्वास्थ्य, शिक्षा, बैंकिङ, सुरक्षा, संसारदेखि मनोरञ्जनसम्म यसको प्रयोग भइरहेको छ। भारतले पनि एआई, साइबर सुरक्षा, क्वान्टम कम्प्युटिङ तथा हरित प्रविधिमा लगानी बढ़ाइरहेको छ। भविष्यमा पनि प्रविधिले अझ ठूलो परिवर्तन ल्याउने निश्चित छ। स्मार्ट सिटी, चालक विहीन सवारी, हरित ऊर्जा, अन्तरिक्ष पर्यटन तथा मानव मेसिन सकार्य जस्ता अवधारणाहरू विस्तार हुँदै जानेछन्। तर प्रविधिको विकाससँगै नैतिकता, साइबर अपराध, गोपनीय तथा रोजगारीको चुनौती पनि बढ़नेछ। त्यसैले प्रविधिको प्रयोग मानव हित र सामाजिक उत्तरदायित्वसँग जोड़िन आवश्यक छ। राष्ट्रिय प्रविधिक दिवसको सन्देश। राष्ट्रिय प्रविधिक दिवसले युवा पुस्तालाई विज्ञान र अनुसन्धान मार्फत प्रेरित गर्ने सन्देश दिन्छ। कुनै पनि राष्ट्रको प्रगति केवल प्राकृतिक स्रोतले मात्र सम्भव हुँदैन। त्यसका लागि ज्ञान अनुसन्धान र नवप्रवर्तन आवश्यक हुन्छ। भारत आज विश्व शक्तिका रूपमा उदाइरहेको छ भने त्यसको प्रमुख आधार विज्ञान र प्रविधि नै हो। आत्मनिर्भर भारत निर्माण गर्न वैज्ञानिक सोच, अनुसन्धान, संस्कृति तथा प्राविधिक शिक्षाको विस्तार अनिवार्य छ। यस दिवसले वैज्ञानिक अनुसन्धानकर्ता, इन्जिनियर तथा प्राविधिक क्षेत्रसँग सम्बन्धित सबै व्यक्तिको योगदानलाई सम्मान गर्दछ। उनीहरूको मेहनत र खोजले नै देशलाई नयाँ सम्भावनातर्फ अघि बढ़ाइरहेको छ। राष्ट्रिय प्राविधिक दिवस केवल एउटा औपचारिक उत्सव होइन, यो भारतकै वैज्ञानिक चेतना, आत्मविश्वास र आधुनिक विकास यात्राको प्रतीक हो। प्रविधिले देशको आर्थिक, सामाजिक तथा शैक्षिक विकासमा महत्वपूर्ण भूमिका खेलेको छ। आजको प्रतिस्पर्धात्मक विश्वमा कुनै पनि राष्ट्र प्रविधि बिना अगाडि बढ़न सक्दैनन्। त्यसैले अनुसन्धान, नवप्रवर्तन र डिजिटल विकासलाई प्राथमिकता दिनु आवश्यक छ। विज्ञान र प्रविधिको सही प्रयोगले मात्र समृद्ध, सक्षम र आत्मनिर्भर भारत निर्माण सम्भव छ। 11 मईको राष्ट्रिय प्रविधि दिवसले हामीलाई यही सन्देश दिन्छ। प्रविधि केवल सुविधा होइन, राष्ट्र निर्माणको शक्तिशाली आधार हो।
1: श्रोताहरूले यतिन्जेल सुन्दै हुनुहुन्थ्यो नेपालीमा वार्ता, जसको निर्धारित समय यही पूरा हुँदछ। श्रोता अब लिएर उपस्थित भएका छौ हजुरहरूकै अनुरोध पत्रमा आधारित कार्यक्रम नेपाली अनुरोध संगीत।

यदि हजुरहरू भर्खरै मात्र हामीसँग जोडिनु भएको छ भने यहाँहरूले अहिले सुनिरहनु भएको छ आकाशवाणीको गान्तोक केन्द्रबाट रमाइलो सांगीतिक कार्यक्रम नेपाली अनुरोध संगीत। त श्रोता, कार्यक्रमलाई अघि बढ़ाउने क्रममा सुनाइरहेको छौ यो अघिल्लो गीत गायक कलाकार तारादेवीको आवाजमा। हामीलाई यस गीतको निम्ति अनुरोध गर्ने श्रोता हुनुहुन्छ राकेश राई सुवर्ण छेत्री सिङताम पूर्व सिक्किमबाट। यो गीत उहाँहरूले आफ्नो सम्पूर्ण साथीहरू लगायत आकाशवाणी गान्तोक सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूलाई सुनाउन चाहनु भएको छ। त श्रोता, स्वीकार्नुहोस् यो अर्को प्रस्तुति।

कार्यक्रम नेपाली अनुरूपसँगै सुनेर बस्नुभएको सम्पूर्ण श्रोताहरूमाझ सुनाउनु गइरहेको छौ कार्यक्रमको अर्को अन्तिम प्रस्तुति गायक कलाकार सेबी गुरुङको आवाजमा। यो गीतको निम्ति अनुरोध गर्नुभएको छ अशोक खतिवाराले कलुक तादुङ पश्चिम सिक्किमबाट। उहाँले यो गीत आफ्नो सम्पूर्ण साथीहरूलाई सुनाउन चाहनु भएको छ। त आउनु श्रोता, सिकानुहोस् यो गीत।

0: श्रोताहरूले यतिन्जेल सुन्दै हुनुहुन्थ्यो आकाशवाणी गान्तोक केन्द्रबाट कार्यक्रम नेपाली अनुसंगीत, जसको निर्धारित समय यही पूरा हुँदछ। हवस् श्रोता, बिदा पाऊ।
1: यो आकाशवाणी हो, समाचार वन्दना राईबाट सुन्नुहोस्।

0: शुरूमा यस बुलेटिनका प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातमा सोमनाथ अमृत महोत्सवको अवसरमा सोमनाथ मन्दिर अटल विश्वास, दिव्यता र देशको शाश्वत आत्माको पवित्र प्रतीकको रूपमा उभिएको बताउनुभएको छ। केन्द्रीय विज्ञान तथा प्रविधि मन्त्री डाक्टर जितेन्द्र सिंहले विश्वव्यापी संकटको बीचमा प्रधानमन्त्री नरेन्द्र मोदीले देशका जनतालाई गर्नुभएको सात शक्तिशाली अपीलहरू पालना गर्न नागरिकहरूलाई आग्रह गर्नुभएको छ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्य सरकारले बंगलादेशको सीमामा बार लगाउन सीमा सुरक्षा बललाई जग्गा हस्तान्तरण गर्ने निर्णय गरेको बताउनुभएको छ। केन्द्र सरकारले विकसित भारत जी रामजी ग्यारेन्टी फर रोजगार र आजीविका मिशन ग्रामीण अधिनियम 2025 को कार्यान्वयन सम्बन्धी अधिसूचना जारी गरेको छ र आईपीएल क्रिकेटमा आज साँझ 7:30 बजे धर्मशालाको हिमाचल प्रदेश क्रिकेट एसोसिएशन स्टेडियममा पंजाब किंग्सले दिल्ली क्यापिटल्सको सामना गर्नेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले सोमनाथ मन्दिर अटल विश्वास, दिव्यता र देशको शाश्वत आत्माको पवित्र प्रतीकको रूपमा उभिएको भन्नुभएको छ। वहाँले भन्नुभयो, सोमनाथ अमृत पर्व विगतलाई मनाउने पर्व मात्र नभई आगामी 1000 वर्षसम्म देशको प्रेरणा हुनेछ। गुजरातमा सोमनाथ अमृत महोत्सवको अवसरमा जनतालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, कुनै पनि राष्ट्र आफ्नो जरासँग जोड़िएपछि मात्र लामो समयसम्म बलियो रहन सक्छ भनी सोमनाथले जनतालाई सम्झाउँछ।
1: आजादीको समय सरदार साहबले 500 से ज्यादा रियासतको जोड़कर एक भारतका आधुनिक स्वरूप गढ़ा था। तो साथ ही सोमनाथ के पुनर्निर्माण से उन्होंने दुनिया को बताया था, भारत केवल आजाद नहीं हुआ है, भारत अपने प्राचीन गौरव को पुनः हासिल करने के मार्ग पर भी अब आगे बढ़ चुका है।
0: प्रधानमन्त्रीले सोमनाथ अमृत पर्वको अवसरमा विशेष स्मारक हुलाक टिकट र 75 रूपियाँको विशेष स्मारक सिक्का जारी गर्नुभयो। यस अवसरमा मुख्यमन्त्री भूपेन्द्र पटेल र राज्यमन्त्री हर्ष सांघवी पनि उपस्थित थिए। आज राष्ट्रिय प्रविधि दिवस मनाइन्दैछ। सन् 1998 यसै दिन भारतले राजस्थानको पोखरणमा आफ्नो आणविक बमको सफलतापूर्वक परीक्षण गरेको थियो। यो दिनले देशका वैज्ञानिक उपलब्धिहरू, प्राविधिक प्रगतिहरू र बढ़दो नवप्रवर्तन पारिस्थितिक प्रणालीलाई मनाउँदछ। प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय प्रविधि दिवसको अवसरमा देशवासीहरूलाई शुभकामना दिनुभयो। एक सोशल मीडिया पोस्टमा उहाँले भन्नुभयो, आजको दिनमा भारतले वैज्ञानिकहरूको अथक परिश्रम र समर्पणलाई सम्झन्छ, जसका प्रयासहरूबाट 1998 पोखरणमा सफल परीक्षण सम्भव भएको थियो। केन्द्रीय विज्ञान तथा प्रविधि मन्त्री डाक्टर जितेन्द्र सिंहले विश्वव्यापी संकटको बीचमा प्रधानमन्त्री नरेन्द्र मोदीले देशका जनतालाई गर्नुभएको सात शक्तिशाली अपीलहरू पालना गर्न नागरिकहरूलाई आग्रह गर्नुभएको छ। प्रधानमन्त्री मोदीले हिजो नागरिकहरूलाई सात अपील गर्नुभएको थियो, जसमा सम्भव भएसम्म घरबाटै काम गर्ने, इन्धन खपत घटाउने, एक वर्षको लागि विदेश यात्रा नगर्ने र स्वदेशी उत्पादनहरू अपनाउने कुरा समावेश थियो। वहाँले नागरिकहरूलाई खाना पकाउने तेलको खपत घटाउने, प्राकृतिक खेतीतर्फ लाग्ने र अनावश्यक सुन खरीद नगर्ने आग्रह पनि गर्नुभएको थियो। नयाँ दिल्लीमा राष्ट्रिय प्रविधि दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै डाक्टर सिंहले यो दिनले 1998 भएको पोखरण विस्फोटको उपलब्धिहरूलाई सम्झाउँछ भन्नुभयो। श्री सिंहले 2014 देशमा लगभग 350 स्टार्टअपहरू थिए, तर आज देशमा 2 लाख भन्दा बढ़ी स्टार्टअपहरू छन् र विश्व स्टार्टअप इकोसिस्टममा तेस्रो स्थानमा रहेको उल्लेख पनि गर्नुभयो।
2: वर्ष 2014 में हमारे पास 350 से 400 स्टार्टअप थे, आज हमारे पास 2 लाख से अधिक स्टार्टअप हैं। ग्लोबल स्टार्टअप इकोसिस्टम में हम दुनिया में तीसरे स्थान पर हैं। सिर्फ एक दशक में हमारा रक्षा उत्पादन 174 गुना बढ़कर 1,54,000 करोड़ रुपए हो गया है और हमारा रक्षा निर्यात भी एक दशक में 34 गुना बढ़कर 23,622 करोड़ रुपए तक पहुँच गया है।
0: यो आकाशवाणी हो। पश्चिम बंगाल का मुख्यमंत्री शुभेन्दु अधिकारी ले आज बांग्लादेश को सीमा में बार लगाउन का लागि राज्य सरकार ले सीमा सुरक्षा बल बीएसएफ लाई जग्गा हस्तांतरण गर्ने निर्णय गरेको बताउनु भएको छ। चुनावपछि पश्चिम बंगालमा नयाँ सरकार गठन भएपछि आज बसेको पहिलो मन्त्री परिषद बैठकमा यी निर्णयहरू गरिएका हुन्। मुख्यमन्त्रीले 45 दिनभित्र राज्यको सीमानामा बार लगाउनका लागि सीमा सुरक्षा बललाई जग्गा हस्तान्तरण गरिने घोषणा गर्दै पूर्व तृणमूल कंग्रेस सरकारले घुसपैठलाई प्रोत्साहन गर्न जग्गा रोकेको आरोप लगाउनुभयो। श्री अधिकारीले केन्द्रको प्रमुख आयुष्मान भारत स्वास्थ्य योजना र केन्द्र सरकारका अन्य धेरै योजनाहरू राज्यमा लागू गरिने घोषणा गर्नुभयो। केन्द्र सरकारले विकसित भारत जी रामजी ग्यारेन्टी फर रोजगार र आजीविका मिशन ग्रामीण अधिनियम 2025 को कार्यान्वयनको अधिसूचना जारी गरेको छ। यो ऐन यस वर्षको 1 जुलाईदेखि देशभरमा लागू हुनेछ। ग्रामीण विकास मन्त्रालयले भनेको छ प्रत्येक आर्थिक वर्षमा 125 दिनको ज्याला रोजगारीको ग्यारेन्टी गर्ने यो ऐनले ग्रामीण भारतलाई सशक्त बनाउनेछ। हाम्रा संवाददाताले बताए अनुसार देशभर नयाँ ढाँचाको सञ्चालनको लागि चालू आर्थिक वर्षमा 95,692 करोड़ रूपियाँको प्रावधान गरिएको छ। सरकारले देशभर पेट्रोल र डीजलको पर्याप्त भण्डार उपलब्ध रहेको र घरैसी खाना पकाउने आवश्यकताका लागि एलपीजी निरन्तर आपूर्ति भइरहेको बताएको छ। आज नयाँ दिल्लीमा पश्चिम एशियामा भएका हालैका विकासक्रम सम्बन्धी अन्तर मन्त्रालय स्तरीय ब्रिफिङलाई सम्बोधन गर्दै पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयकी संयुक्त सचिव सुजाता शर्माले सरकारले उपभोक्ताहरूलाई इन्धनको आपूर्ति सुनिश्चित गरिरहेको बताइन्। उनले विगत 3 दिनमा 1,26,00,000 बुकिङ मध्ये 1,14,00,000 एलपीजी सिलेण्डर घर परिवारमा पुर्याइएको जानकारी दिइन्। उनले प्रधानमन्त्री नरेन्द्र मोदीको अपील दोहोर्याउँदै पेट्रोल र डीजलको खपत घटाउन सार्वजनिक यातायात र कार पुलको प्रयोग गर्न आग्रह गरिन्।
3: माननीय प्रधानमंत्री जी ने देश के सभी लोगों से आग्रह किया है कि पेट्रोल और डीजल की खपत कम करें, जहां भी संभव हो मेट्रो और सार्वजनिक परिवहन का उपयोग करें, कार पूलिंग का विकल्प चुनें, रेलवे एज अ मोड ऑफ ट्रांसपोर्टेशन फॉर गुड्स को प्रेफर करें और जहां भी संभव हो इलेक्ट्रिक वाहनों का उपयोग बढ़ाएं।
0: केन्द्रीय पर्यावरण वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले आज बिग क्याट्स अर्थात ठूला बिरालाहरूको वासस्थान पुनर्स्थापना, प्रविधि संचालित अनुगमन र समुदाय आधारित संरक्षणको लागि कर्पोरेट कोष आवश्यक रहेको भन्नुभयो। नयाँ दिल्लीमा सीआईआई वार्षिक व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्दै मन्त्रीले उद्योग नेताहरूलाई विश्वव्यापी ठूला बिराला संरक्षण प्रयासहरूलाई सक्रिय रूपमा समर्थन गर्न आग्रह गर्नुभयो। आईपीएल क्रिकेटमा धर्मशाला स्थित हिमाचल प्रदेश क्रिकेट एसोसिएशन स्टेडियममा पंजाब किंग्सले दिल्ली क्यापिटल्सको सामना गरिरहेको छ। टस जितेर दिल्ली क्यापिटल्सले पहिले बोलिङ गर्ने फैसला गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातमा सोमनाथ अमृत महोत्सवको अवसरमा सोमनाथ मन्दिर अटल विश्वास दिव्यता र देशको शाश्वत आत्माको पवित्र प्रतीकको रूपमा उभिएको बताउनु भएको छ। केन्द्रीय विज्ञान तथा प्रविधि मन्त्री डाक्टर जितेन्द्र सिंहले विश्वव्यापी संकटको बीचमा प्रधानमन्त्री नरेन्द्र मोदीले देशका जनतालाई गर्नुभएको 7 शक्तिशाली अपीलहरू पालना गर्न नागरिकहरूलाई आग्रह गर्नुभएको छ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्य सरकारले बंगलादेशको सीमामा बार लगाउन सीमा सुरक्षा बललाई जग्गा हस्तान्तरण गर्ने निर्णय गरेको बताउनुभयो। केन्द्र सरकारले विकसित भारत जी रामजी ग्यारेन्टी फर रोजगार र आजीविका मिशन ग्रामीण अधिनियम 2025 को कार्यान्वयन सम्बन्धी अधिसूचना जारी गरेको छ र आईपीएल क्रिकेटमा आज साँझ 7:30 बजेदेखि धर्मशालाको हिमाचल प्रदेश क्रिकेट एसोसिएशन स्टेडियममा पंजाब किंग्सले दिल्ली क्यापिटल्सको सामना गरिरहेको छ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।
4: हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, अब प्रस्तुत गर्दैछौ कार्यक्रम युवावाणी।

0: नमस्कार। आकाशवाणी गान्तोकको युवाणी कार्यक्रम सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा मेरो न्यानो अभिवादन साथै नमस्कार। श्रोता, म तपाईँहरूको आफ्नै मित्र शारदा लिएर आइसकेकी छु तपाईँहरूको आफ्नै कार्यक्रम युवाणी। हजुर श्रोता, हामी युवाणी कार्यक्रममा विशेष गरेर युवा श्रोताहरूको लागि विभिन्न कार्यक्रमहरू लिएर आउने गर्छौ र आजको कार्यक्रममा हामीसँग स्टुडियोमा उपस्थित भइसक्नु भएको छ तादोङ निवासी सिद्धार्थ प्रसाद, जो युथ क्रिकेटर हुनुहुन्छ। आउनुहोस्, हामी उहाँसँग केही कुराकानी गर्नेछौ। हजुरलाई युवाणी कार्यक्रममा स्वागत छ।
1: थ्याङ्क यू।
0: हजुरको नाम त मैले भनिहालेँ है, र पनि तपाईँको एउटा छोटो परिचय श्रोता समक्ष राखिदिनुहोस् न।
1: मेरो नाम चाहिँ सिद्धार्थ प्रसाद, अनि म चाहिँ यता तादोङमा बस्छु।
0: हजुर।
1: अनि म अहिले चाहिँ प्रोफेसनली क्रिकेट खेल्दैछु।
0: हजुर।
1: अनि म चाहिँ 19 वर्ष हो।
0: ओके, तपाईँ युथ क्रिकेटर हुनुहुन्छ है।
1: हजुर।
0: र फर्स्ट अफ अल त क्रिकेटबाटै सुरु गरौँ न। क्रिकेट भनेको चाहिँ के हो, श्रोताहरूलाई बताइदिनुहोस्।
1: क्रिकेट अब हाम्रो लागि एउटा स्पोर्ट्स मात्रै होइन।
0: हजुर।
1: अब सानैदेखि क्रिकेट भनेको चाहिँ एउटा इमोसन्स थियो हाम्रो लागि, जुन चाहिँ अब स्टडिजको अलावा चाहिँ एउटा माया भनौँ न। क्रिकेट चाहिँ सानैदेखि एकदमै अब इच्छा लाग्थ्यो खेल्नु।
0: हजुर।
1: क्रिकेटपट्टि चाहिँ अब स्टडिज छोडेन, मैले निकै सेक्रिफाइस गरेँ क्रिकेटकै लागि मात्रै, किनभने अब सानैदेखि क्रिकेट भनेको चाहिँ एकदमै इच्छा लाग्थ्यो खेल्नु चाहिँ, अब खेल्नु कुद्नु। क्रिकेट मात्रै होइन, सबै स्पोर्ट्स।
0: तपाईँले कहिलेदेखि क्रिकेट खेल्न थाल्नु भएको?
1: प्रोफेसनली चाहिँ मैले 2018 खेलेको। चाहिँ अब सानैदेखि खेल्थेँ, तर प्रोफेसनली चाहिँ 2018 स्टार्ट गरेँ।
0: हजुर। र अब क्रिकेटमा नि कतिजना प्लेयर्सले क्रिकेट खेलिन्छ? एउटा जुन चाहिँ म्याच हुन्छ,
1: जुन चाहिँ एउटा म्याच हुन्छ, त्यसमा टोटल प्लेइङ चाहिँ 22 हुन्छ।
0: हजुर।
1: एउटा टिममा 11, एउटा टिममा 11, तर टिमको टोटल प्लेयर्स चाहिँ 15 हुन्छ, जुन चाहिँ 11 खेल्छ, अनि 4 चाहिँ सब्स्टिट्युटमा हुन्छ।
0: हजुर। र हामीले सुन्ने गर्छौँ है, फेभरेट ब्याट फेभरेट बल हुन्छ नि होइन, तपाईँको चाहिँ फेभरेट बल चाहिँ कुन चाहिँ हो?
1: अब फेभरेट बलर भन्नुभएको होला, त्यो चाहिँ मलाई चाहिँ अश्विन धेरै मनपर्छ है, किनभने अब सानैदेखि फर्स्ट क्रिकेट खेल्दा चाहिँ मैले अश्विन देखेरै खेल्न स्टार्ट गरेको थिएँ।
0: हजुर। र अहिलेसम्मको है हाइएस्ट रन र हाइएस्ट ब्याटिङ पनि भन्ने गरिन्छ नि, तपाईँको चाहिँ हाइएस्ट रन र हाइएस्ट ब्याटिङ चाहिँ कति रहेको छ?
1: अब यो वर्षको मेरो टोटल हाई स्कोर चाहिँ एउटा म्याचमा चाहिँ 70 थियो, जुन चाहिँ रिसेन्टली पोन्डिचेरीसँग खेलेको थिएँ।
0: हजुर।
1: अनि त्यो सिजन, यो सिजन चाहिँ मेरो एकदमै राम्रो गएको थियो, जुन चाहिँ 5 म्याचमा मेरो अराउन्ड 250-300 रन्स थियो यो सिजन, अराउन्ड 5 म्याचेसमा चाहिँ।
0: हजुर। तपाईँले चाहिँ कहाँ कहाँ खेल्नु भएको छ क्रिकेट?
1: क्रिकेट त अहिले अल ओभर इन्डियै खेलिसकेको छु, अब एउटा सानसानो एक दुईवटा जग्गा चाहिँ छोडेर।
0: हजुर। तपाईँ फाइनल चाहिँ कति ताल पुग्नु भएको?
1: फाइनल हाम्रो फाइनल भन्दा जुन चाहिँ नेसनल्सको म्याचेस हुन्छ, त्यो चाहिँ लिग हुन्छ, जुन चाहिँ अब क्वालिफाई गर्नुपर्छ, जुन चाहिँ अब 2018 सिक्किम क्रिकेट स्टार्ट भएको, जुन चाहिँ अहिलेसम्म चाहिँ क्वालिफाई चाहिँ म अन्डर 16 खेल्दा एकखेप चाहिँ भएको हामी।
0: हजुर। र ब्याटिङ गर्दाखेरि नि तपाईँलाई चाहिँ सबभन्दा मन पर्ने ब्याटिङ चाहिँ कुन चाहिँ हो?
1: मलाई चाहिँ एकदमै महेन्द्र सिंह धोनी पुरै मनपर्छ।
0: महेन्द्र सिंह धोनी है। हजुर। र अब क्रिकेट त तपाईँको प्रोफेसनली छँदैछ है, र त्यसको बादमा चाहिँ तपाईँ के गर्न रुचि राख्नुहुन्छ?
1: अब अहिले त हुनु चाहिँ क्रिकेट नै हेरिरहेको छु, तर असाइड फ्रम क्रिकेट चाहिँ अहिले म राजस्थान, एउटा राजस्थानमा चाहिँ सनराइज युनिभर्सिटी भन्ने छ, त्यहाँनिर चाहिँ म अहिले डिस्टेन्सबाट कलेज गर्दैछु।
0: ए हजुर। र अब तपाईँले धेरै ठाउँमा नेसनल लेभल खेलिसक्नु भएको छ है, र तपाईँको सबैभन्दा मेमोरेबल म्याच चाहिँ कहाँ रहेको थियो?
1: यो मेमोरेबल म्याच चाहिँ मेरो यो यही लास्ट सिजन चाहिँ पोन्डिचेरीसँग थियो है।
0: हजुर।
1: धेरै अब इन्जोय गरेको थियो त्यो म्याच, जस्ट म्याच होइन, तर एकदमै सबैजनाले इन्जोय गरेर खेलेको थियो त्यो म्याच, अनि एकदमै मजा आएको थियो। त्यही म्याचमा चाहिँ मेरो अहिलेसम्म हाइएस्ट रन पनि बनाएको थियो मैले।
0: हजुर। र सबैजनाको आफ्नो आइडलहरू हुनुहुन्छ है, र तपाईँको अब क्रिकेटकै उयसमा भन्नुपर्दा तपाईँको ब्याटिङ आइडल चाहिँ को हुनुहुन्छ?
1: मेरो ब्याटिङ आइडल चाहिँ महेन्द्र सिंह धोनी नै हो।
0: महेन्द्र सिंह धोनी नै हुन्छ, उहाँको चाहिँ तपाईँ एकदमै फ्यान हुनुहुन्छ है। र तपाईँले चाहिँ कसकोबाट चाहिँ प्रेरणा पाएर चाहिँ क्रिकेटको फिल्डमा चाहिँ आउनुभयो?
1: क्रिकेट चाहिँ अब सानैदेखि चाहिँ म अब खेल्नु सबै स्पोर्ट्स खेल्थेँ, तर अब बाबाले चाहिँ जहिले पनि तर क्रिकेटमै एउटा मलाई क्रिकेट खेल भनेर इन्सपायर गर्नुहुन्थ्यो। कुनै दिन म्याच छ भने राखेर डल्लै हेर्नु लगाएर, अन्त त्यसले गर्दा मलाई धेरै

0: रुचि भयो क्रिकेटमा, अनि त्यतिकै बाबासँगै, बाबाले पनि खेल्नुहुन्थ्यो क्रिकेट, प्रोफेसनली त होइन तर सँगै खेल्नुहुन्थ्यो, अन्त त्यसले गर्दै म अब बाबाले खेल्दै खेल्दै गएर त्यतिकै इन्सपायर भयो।
1: हजुर, र कुनै कुरामा हामी ठाउँमा पुग्नुको लागि एकदमै सङ्घर्ष गर्नुपर्छ, त्यति सजिलो त पुग्न सकिँदैन होइन। र तपाईँ पनि नेसनल लेभलसम्म पुग्नुमा तपाईँको सङ्घर्ष धेरै नै रहेको छ होला है। र तपाईँले प्र्याक्टिसहरू गर्नुहुन्छ भने कहाँबाट गर्नुहुन्छ, कसरी गर्नुहुन्छ, तपाईँको बिजी सेड्युललाई चाहिँ कसरी म्यानेज गर्नुहुन्छ, श्रोताहरूलाई सुनाइदिनुहोस् न।
0: अब अहिले चाहिँ जस्तो अब सिक्किममा त पानी पर्छ, अनि क्रिकेट तपाईँले सिक्किममा ज्यादा देख्नु भन्न, अनि हामी चाहिँ के गर्छौँ भने चाहिँ जस्तै हाम्रो सिजन सक्छ जुन चाहिँ जनवरीसम्म सक्छ, त्यहाँदेखि चाहिँ फेबदेखि मार्चसम्म यहाँनिर जुन चाहिँ सिक्किम क्रिकेट एसोसिएसनले टुर्नामेन्टहरू अर्गनाइज गर्नुहुन्छ, अनि त्यो सबै सकेर चाहिँ हामी सबै अब एउटा क्याटेगोरीको प्लेयर्सहरू भयो कि त अब फ्रेन्ड्सहरू भयो उनीहरू आफै बाहिर गएर प्र्याक्टिस गर्छ। हामी जस्तै लास्ट इयर म दिल्ली गएको थिएँ, अनि एक दुई महिना त्यहीँ बस्यो, प्र्याक्टिस गर्यो,
1: त्यहाँदेखि
0: फेरि सिजन आउने बेलामा फर्क्यो, त्यस्तो
1: त्यसरी चाहिँ प्र्याक्टिस गर्नुहुन्छ है। र अब हामीले सुन्ने गर्छौँ नि 50 हाने अरे 100 हाने अरे भनिन्छ नि, तर अब हामीले नर्मली सुन्दाखेरि अब त्यो भनेको कुरा बुझेको हुँदैन नि त हामीले है। र त्यो 50 हान्नु 100 हान्नु भनेको के हो, र तपाईँले कतिवटा चाहिँ 50 र कतिवटा 100 हान्नु भएको छ श्रोताहरूलाई सुनाइदिनुहोस् न।
0: अब 50 100 त अब त्यो भन्नु सजिलो छ कि गएर यसो खेलौँ त्यस्तो खेलौँ, हामी टिभीमा पनि अरू प्लेयर हेर्दा खेल्दाखेरि अब यस्तो नखेल्नु पर्ने यस्तो भन्छौँ, तर खेल्दाखेरि चाहिँ अब प्रेसर नै अर्को हुन्छ है। प्रेसर नै सबसे ठुलो कुरा हो, अनि जस्तो सजिलो देख्छ त्यस्तो सजिलो चाहिँ हुँदैन त्यो। अनि 50 तपाईँले भन्नुभयो, यो सिजन चाहिँ मेरो 5 म्याचमा चाहिँ जस्ट यस्तो राम्रो त गएन तर 2 50 चाहिँ छ।
1: हजुर, र क्रिकेट खेल्दाखेरि नि जुन चाहिँ म्याच हुन्छ त्यतिखेर हामीले अपनाउनु पर्ने रुल्स एन्ड रेगुलेसन्सहरू चाहिँ के हुन्छ?
0: रुल्स एन्ड रेगुलेसन्स त धेरै छ, जस्तो फर्स्ट चाहिँ हामीले एउटा पनि इलेक्ट्रोनिक डिभाइस चाहिँ हाम्रो डगआउटभित्र चाहिँ हुनु भएन।
1: हजुर,
0: त्यो चाहिँ अब ओन्ली म्यानेजरलाई मात्रै अलाउड छ एउटा इलेक्ट्रोनिक डिभाइस राख्ने, त्यो चाहिँ तपाईँको भित्र डगआउट पस्ने बित्तिकै हेर्छ उनीहरूले।
1: हजुर, र तपाईँ धोनीको एकदमै बिग फ्यान हुनुहुन्छ होइन, र तपाईँको कहिले धोनीको जस्तो हेलिकप्टर सर्ट लागेको छ क्रिकेटमा?
0: त्यस्तै त लागेको छैन तर म अहिले पनि ट्राई गर्छु त्यस्तो गर्नु चाहिँ।
1: हजुर, भनेपछि तपाईँको सोच चाहिँ छ एक दिन भनेर है। र तपाईँको तपाईँ अहिलेसम्म 2018 भन्नुभयो, 2018 तपाईँ यहाँसम्म यो फिल्ड लिएर अगाडि बढिरहनु भएको छ होइन, र तपाईँको वान अफ द फेभरेट ओपोनेन्ट चाहिँ को थियो?
0: ओपोनेन्ट चाहिँ अहिले रिसेन्टली चाहिँ नागाल्यान्ड छ है।
1: हजुर,
0: नागाल्यान्ड अब योपालि नर्थ इस्टमा चाहिँ नागाल्यान्ड चाहिँ धेरै इम्प्रुभ गरेको छ, अनि वान अफ द स्ट्रङ्गेस्ट साइड भन्दा पनि हुन्छ नागाल्यान्डलाई चाहिँ, अनि उनीहरूसँग खेल्नु चाहिँ एकदमै च्यालेन्जिङ हुन्छ। सानैदेखि नै अब हामी 16 खेल्दै नागाल्यान्डसँग साथीहरू बनिएको, अनि अहिले पनि अब जस्तो हामी अन्डर 23 पुग्यो, उहाँहरू पनि अन्डर 23 पुग्यो, अनि त्यस्तै कम्पिटिसन चाहिँ नेक टु नेक हुन्छ है, अनि उनीहरूसँग खेल्दा पनि एक्सपिरियन्स भन्ने चाहिँ धेरै बढ्छ।
1: हजुर, सबैभन्दा ठुलो कुरा भनेको एक्सपिरियन्स हो होइन, र तपाईँलाई मैले भनिहालेँ धोनीको जस्तो हेलिकप्टर सर्ट भनेर होइन, त्यस्तै प्रकारले अरू पनि क्रिकेटरहरू हुनुहुन्छ ठुल्ठुलो है, जस्तै विराट कोहली पनि त एकदमै रिनोन क्रिकेटर हुनुहुन्छ है, उहाँको जस्तो कभर ड्राइभ कहिले लागेको छ तपाईँको क्रिकेटमा?
0: अब उहाँको जस्तो त अब त्यस्तो त सकिँदैन, अब उहाँ त अब धेरै ठुलो प्लेयर भइगयो, कम्पेयर गर्नु त मिलेन, तर अब त्यस्तै कभर ड्राइभहरू त मेरो फेभरेट सर्ट बनाउँदा कभर ड्राइभ नै हो, जुन चाहिँ मलाई धेरै मनपर्छ हिर्काउनु, अनि प्रायः हिर्काइबस्छु, त्यो चाहिँ सर्ट राम्रो लाग्छ हाम्रो।
1: हजुर, र श्रोताहरूले सुनिरहनु भएको छ है, एकदमै मनोरञ्जन पनि गरिरहनु भएको छ भन्ने हामी आशा गर्छौँ, र श्रोताहरूलाई मनमा लागिरहेको होला यो कभर ड्राइभ भनेको के हो, हेलिकप्टर सर्ट भनेको के हो भनेर, उहाँहरूले कतिजनाले बुझ्नु हुँदैन नि त होइन, उहाँहरूलाई स्पष्ट गराइदिनुहोस् न कभर ड्राइभ र हेलिकप्टर सर्टमा चाहिँ के डिफरेन्स छ र यो भनेको चाहिँ के हो भनेर।
0: जुन चाहिँ कभर ड्राइभ हो, कभर ड्राइभ चाहिँ तपाईँ ओभर पिच बललाई खेल्नुहुन्छ, जुन चाहिँ अफ स्टम्प या अफ स्टम्पदेखि बाहिर हुन्छ, जुन चाहिँ तपाईँको अफ साइडमा खेलिन्छ स्ट्रेट ब्याटले, अनि हेलिकप्टर भनेको चाहिँ तपाईँको यर्कर बल भयो जस्तो, त्यो चाहिँ लोफ्टेड उडाइरहेको हुन्छ, जस्तो कभर ड्राइभ चाहिँ ग्राउन्डेड सर्ट हो।
1: हजुर, र तपाईँले चाहिँ क्रिकेटलाई चाहिँ कस्तो तरिकाले लिनुहुन्छ?
0: अब फर्स्टमा चाहिँ खास स्टार्टिङ गर्दा चाहिँ क्रिकेट चाहिँ जस्ट एउटा स्पोर्ट्स जस्तो थियो मेरो लागि स्टार्टिङमा, तर अब अहिले चाहिँ बिस्तारै बिस्तारै क्रिकेट खेल्दै खेल्दै जान्छ, अब एज अ करियर नै क्रिकेटलाई म अहिले हेर्दैछु।
1: हजुर, भनेपछि तपाईँले क्रिकेटबाट नै करियर बनाउने सोचिसक्नु भएको छ है, तपाईँ नेसनल प्लेयर हुनुहुन्छ होइन, अहिलेसम्म धेरै ठाउँमा खेलिसक्नु भयो है, र तपाईँको अहिलेसम्मको जर्नीमा होइन सबैभन्दा फन्नी मोमेन्ट चाहिँ कहाँ भएको?

0: थियो र त्यो चाहिँ के थियो श्रोताहरूलाई साझा गरिदिनुहोस् न।
1: फनी मोमेन्ट चाहिँ एउटा म्याचमा भएको थियो जस्तो मलाई थाहा छ, जुनै चाहिँ अब म ब्याटिङ गर्दै थिएँ अनि टेस्ट म्याच थियो, डेज म्याच थियो अनि फिल्डर्सहरू मेरो क्लोज इनमा थियो, छेउछेउमा थियो अनि मैले डिफेन्स गर्दा चाहिँ बल चाहिँ एउटा फिल्डर छेउको फिल्डरको खुट्टामा लागेर चाहिँ क्याच पक्रेको रहेछ। मलाई चाहिँ थाहा भएन त्यो, मैले चाहिँ याद नै गरिनँ। अन्त अम्पायरले चाहिँ आउट दियो अनि त्यो चाहिँ अब म चाहिँ आउट होइन भनेर त्यहाँ बसेँ अनि सबैजना त्यति बेला चाहिँ अब त्यो सिचुएसन चाहिँ धेरै फनी भएको थियो किनभने म आउट भएर निक्लेकै थिइनँ।
0: हजुर, र तपाईँको चाहिँ सबैभन्दा अहिलेसम्मको बेस्ट सट चाहिँ कहाँ भएको थियो र कहिले भएको थियो?
1: अहिलेसम्म बेस्ट सट चाहिँ मलाई यही सिजन पन्डिचेरीसँग खेल्दा चाहिँ एउटा कभर ड्राइभ नै, तपाईँले सोध्नु भएको कभर ड्राइभ धेरै दामी लागेको थियो, त्यो चाहिँ अहिलेसम्म मेरो मलाई याद छ। त्यो बल जस्तो जुन स्पिडमा गएको थियो, जुन प्रकारले मैले खेलेँ, त्यो चाहिँ एकदमै राम्रो गएको थियो।
0: हजुर है, र क्रिकेट त अब तपाईँको छँदैछ है, र फर्स्ट अफ अल त हामी जुनै पनि फिल्डमा जाँदाखेरि होइन फ्यामिली सपोर्ट त एकदमै जरुरी हुन्छ है, र तपाईँको चाहिँ फ्यामिली सपोर्ट के कस्तो रहेको थियो?
1: फ्यामिली सपोर्ट चाहिँ मलाई सानैदेखि नै यस्तो रोकटोक चाहिँ गर्नुहुन्थेन स्पोर्ट्समा, तर मम्मीले चाहिँ क्रिकेटभन्दा अगाडि चाहिँ मलाई स्टडिजमा है, मम्मीले चाहिँ स्टडिजमा फोकस गर्नुहुन्थ्यो। तर फर्स्ट जब सेलेक्ट भएर नेसनल्स गएँ, त्यहाँदेखि फर्केर आएँ, त्यहाँदेखि फेरि अर्को इयर पनि सेलेक्ट भएर जाँदा चाहिँ त्यहाँदेखि चाहिँ मम्मीले पनि अब अलिक सपोर्ट गर्नुभयो, स्टडिजमा मात्रै होइन तर खेल्नुमा पनि सपोर्ट गर्नुभयो। त्यहाँदेखि चाहिँ मलाई अब रोकटोक गर्नु हुँदैन यता क्रिकेटको लागि, यता जाँदाखेरि यता मम्मीले उल्टा अझै उयो गर्नुहुन्छ कि जा भनेर।
0: हजुर,
1: अहिले चाहिँ धेरै राम्रो सपोर्ट गर्नुहुन्छ, नट जस्ट मम्मी मात्रै होइन बाबाले पनि। अब क्रिकेटको लागि के गर्नु छ भने चाहिँ मम्मीहरू आफै आएर के गर्नुहुन्छ, म एक्लै उयो गर्नु पर्दैन।
0: हजुर, श्रोताहरू सुन्नुहुँदैछ आकाशवाणी गान्तोक, हामी कुराकानी गरिरहेको छौँ युथ क्रिकेटर सिद्धार्थ प्रसादसँग। हजुर श्रोता, हामी एउटा गीत सुनेर मनोरञ्जन गरे पश्चात हजुरहरू समक्ष फेरि पनि भेट्नेछौँ, तबसम्मलाई सुन्नुहोस् यो गीत।

0: हजुर श्रोता, हामी कुराकानी गरिरहेको छौँ सिद्धार्थ प्रसाद, जो युथ क्रिकेटर हुनुहुन्छ हजुर, र तपाईँ एउटा क्रिकेटर भएको कारणले म सोध्छु कि तपाईँ एउटा ब्याटर मात्रै खेल्नुहुन्छ कि बलर मात्रै खेल्नुहुन्छ कि या तपाईँ अलराउन्डर खेल्नुहुन्छ क्रिकेट?
1: म चाहिँ अलराउन्डर हो, ब्याटिङ अलराउन्डर हो, अनि बलिङ चाहिँ म राइट आर्म अफ स्पिन गर्छु।
0: र अहिलेसम्म तपाईँले कति विकेट्स लिइसक्नु भएको छ?
1: अहिलेसम्म अब टोटल त याद भएन, तर यो सिजन चाहिँ 15 विकेट छ।
0: हजुर, तपाईँ नेसनलसम्म पुगिसक्नु भएको छ र सिक्किमलाई रिप्रेजेन्ट गरेर तपाईँले कुन चाहिँ टिम या कुन चाहिँ ट्रफीसँग खेलिसक्नु भएको छ?
1: अब ट्रफी जुन अन्डर 16 खेलेको, अनि 16 चाहिँ हामीले विजय मर्चेन्ट ट्रफी खेलेको, अनि त्यसको बाद अन्डर 19 चाहिँ कुचबिहार ट्रफी र विनोद मानकन ट्रफी खेलेको, अनि हालैमा अन्डर 23 चाहिँ अन्डर 23 मेन्स ए ट्रफी र कल्सिके नाइडु ट्रफी खेलेको।
0: हजुर, र तपाईँ अहिले चाहिँ सिक्किमबाट खेल्नुहुँदैछ है, र तपाईँले इन्डियाबाट खेल्ने चाहिँ तपाईँको सपना छ कि छैन?
1: हजुर, सपना त छ इन्डियाबाट खेल्ने, अब सानैदेखि टिभीमा इन्डिया जर्सी लगाएर खेलेको देखेको, अनि त्यही जर्सी लगाएर खेल्नु लागि चाहिँ अब यो हार्डवर्क गरिरहेको छु है।
0: हजुर, अब जुन चाहिँ हाम्रो राज्य सिक्किम सानो सिक्किम राज्य छ है, सिक्किम या नर्थ इस्ट नर्थ हाम्रो सिक्किम हाम्रो सानो राज्य सिक्किम साथै नर्थ इस्टमा अब फुटबललाई मेन हेरिन्छ होइन, र यो फुटबललाई हेर्ने ठाउँमा है तपाईँले क्रिकेटलाई चाहिँ कुन जग्गामा हेर्नुहुन्छ?
1: अब मलाई पनि थाहा छैन, फर्स्ट 2018 खेल्नु थाल्दा त्योभन्दा अगाडि त क्रिकेट हुन्छ भनेर सिक्किममा एउटा सोसियल मिडियाको पोस्ट देखेरै मैले चाल पाएको कि सिक्किममा पनि क्रिकेट हुँदो रहेछ भनेर है। अनि अहिले हामीले सिक्किममा क्रिकेट भनेको चाहिँ अब हाम्रो काहीँ केही नेसनल म्याच हुँदा कोही हेर्नु आउँदैन, किनभने कसलाई थाहै छैन म्याच हुँदैछ भनेर। तर अहिले बिस्तारी बिस्तारी चाहिँ इभेन्चुली डेभलप हुँदैछ, निकै मान्छेलाई थाहा भएको छ है, बिस्तारी बिस्तारी भए फुटबल जस्तो क्रेज हुन्छ होला क्रिकेटमा।
0: हजुर, र अहिले हालैमा हाम्रो सिक्किमको माझीटारमा है एउटा रन्जी म्याच भएको थियो, जहाँनिर चाहिँ गुवाको टिम आएर खेलेको थियो है, त्यसलाई चाहिँ तपाईँले कस्तो प्रकारले हेर्नुहुन्छ?
1: हजुर, त्योभन्दा अगाडि पनि त्यहाँनिर म्याचेस चाहिँ भएको हो नेसनल्सको, तर गोवा टिम आएर चाहिँ त्यो एकदमै हाइलाइट भयो।
0: हजुर,
1: त्योभन्दा अगाडि चाहिँ किनभने नर्थ इस्टको मात्रै म्याच हुँदै थियो त्यहाँनिर, अनि गोवा टिमले चाहिँ एकदमै हाइलाइट गर्यो, अनि त्यसले गर्दा चाहिँ अब धेरै जग्गा अब सिक्किम क्रिकेटको बारेमा धेरै चर्चा पनि भयो कि क्रिकेट हुँदैछ यसो यसो भनेर, अनि त्यसले गर्दा चाहिँ धेरै उपलब्धि पनि पायो क्रिकेटबाट।
0: हजुर, अहिले सिक्किममा है क्रिकेट त्यस्तो फेमस छैन नि त होइन, तर आउने दिनमा तपाईँले क्रिकेटको नामले है सिक्किमलाई चाहिँ कहाँसम्म पुर्याउने सोच्नु भएको छ?
1: अब जस्तो सिक्किमको प्लेयर्सहरू अहिले हामीले हेर्यो भने हाइएस्ट लेभल रन्जी है,
0: हजुर,
1: बिस्तारी बिस्तारी आइपिएलतिर पनि नाम आउँला, त्यो हेर्दै हेर्दै इन्डिया अब फर्स्ट नर्थ इस्ट प्लेयर हेर्नु पर्यो भने हामीले आसामबाट हो, जुन चाहिँ रियान पराग हुनुहुन्छ, अनि बिस्तारी इभेन्चुअली अब डेभलप हुँदै गयो भने आइपिएल त्यहाँदेखि इन्डिया टिममा पनि देखिन सक्छ होला।
0: हजुर, र तपाईँले आइपिएलको पनि कुरा गर्नुभयो, तपाईँको चाहिँ आइपिएल खेल्ने सपना छ या छैन?
1: हजुर छ, आइपिएल खेल्ने सपना छ, अनि मलाई चाहिँ एमएस धोनीको अन्डरमै खेल्नु इच्छा छ है।
0: हजुर, र तपाईँको सपना साकार होस् भन्ने हामी कामना गर्दछौँ।
1: थ्याङ्क यू।
0: हजुर, र क्रिकेटरले जुन चाहिँ फिल्डमा क्रिकेट खेल्नुहुन्छ नि, र हामीले जस्तो घरमा टिभीमा हेर्दाखेरि जुन चाहिँ दृश्य डिफ्रेन्ट हुन्छ नि, त्यस्तै रियालिटीमा पनि त्यतिको साह्रो हुन्छ कि हुँदैन?
1: हामी पनि क्रिकेट हेर्दा अब हामीले पनि भन्छ कि यस्तो नखेल्नु पर्ने थियो, यो खेल्नु पर्ने थियो, तर त्यहाँनिर प्रेसर जुन चाहिँ भन्ने मैले अघि पनि, प्रेसर चाहिँ अर्कै हुन्छ है, अनि त्यो खेल्नेले मात्रै बुझ्छ, अब बाहिरबाट अब देख्दा त सजिलै छ, तर प्रेसरमा खेल्नु भनेको र अब बाहिरबाट हेर्नु चाहिँ डिफ्रेन्स चाहिँ अब बास छ, त्यो सिचुएसनमा तपाईँले अब कसरी कोप अप गर्ने त्यो चाहिँ एक्सपिरियन्सले मात्रै हुन्छ।
0: हजुर, र आइपिएलको जुन चाहिँ अस्ति म्याच भएको थियो त्यसमा एकजना खेलाडीले 14 वर्षको खेलाडीले सेन्चुरी हिर्काउनु भएको थियो है, त्यसमा र तपाईँकोमा चाहिँ के डिफरेन्स तपाईँले पाउनुहुन्छ?
1: जस्तो तपाईँले भन्नुभयो वैभव सूर्यवंशीको बारेमा भन्नुभयो, हामी अन्डर 19 खेल्नु जाँदा चाहिँ एनसिएमा सेलेक्ट भएको थियो, म अनि एकजना जोरथाङको अझै एकजना हुनुहुन्छ, अन्त हाम्रो हामीसँग क्याम्पमा चाहिँ उहाँ हुनुहुन्थ्यो त्यो क्याम्पमा चाहिँ, अन्त एउटा डिफ्रेन्स चाहिँ के थियो भने चाहिँ उहाँ र हाम्रो बिचको माइन्डसेट, उनीहरूको माइन्डसेट चाहिँ अब डिफ्रेन्ट लेभलमा छ, अब हुनु त हामी अब सिक्किमले क्रिकेट खेलेको 2016 हो, अनि

0: बिहार अरू अरू स्टेटको एसोसिएसनले अब हुनु चाहिँ 1960 1970 खेलेर आएको,
1: हजुर
0: उहाँहरूले अब खेलेको पनि 40-50 वर्ष भइसक्यो, अन्त हामी अहिले कति पनि भएको छैन भनौँ न,
1: हजुर
0: अन्त जुन चाहिँ हाम्रो फेसिलिटिज छ अब त्यस्तो आइपुगेको छैन, तर पनि सिक्किम क्रिकेटले जति सक्दो दिइरहेको छ फेसिलिटिज,
1: हजुर
0: अब आउने इयर्समा फेसिलिटिज जस्तै पाउँदैछ हामीले त्यो हेरेर चाहिँ छिटै अब हाम्रो पनि स्टेटबाट आइपिएल खेल्ने इन्डिया टिम खेल्ने देखिन सक्छ।
1: हजुर श्रोता, हामी कुराकानी गरिरहेको छौँ सिद्धार्थ प्रसाद, जो चाहिँ युथ क्रिकेटर हुनुहुन्छ। हजुर, र तपाईँ एज अ अलराउन्डर भएर है, तपाईँले कसको विकेट लिने चाहिँ सोच्नु भएको छ, र कुन चाहिँ बलरकोमा रन बनाउने तपाईँको सपना रहेको छ?
0: अब अहिले फिलहाल हेऱ्यो भने अहिले हाम्रो इन्डियन टिममा जसप्रीत बुमरा है धेरै नै अब वान अफ द टप बलर्स हो, उहाँको ओभर खेल्ने इच्छा छ। अब उहाँलाई खेल्यो भने अब अब वान अफ द ग्रेटेस्ट बलरलाई राम्रोसँग खेल्यो भने त अब एउटा अचिभमेन्ट नै भइहाल्छ। अनि जस्तो अघि मैले तपाईँलाई मेन्सन पनि गरेँ कि मलाई अश्विन धेरै मनपर्छ भनेर, अनि उहाँको ओभर चाहिँ खेल्नु इच्छा छ।
1: हजुर, र विकेट लिने चाहिँ कसको इच्छा छ?
0: अहिले अब फिलहाल हेऱ्यो भने वान अफ द ग्रेटेस्ट ब्याट्सम्यान विराट कोहली है, अनि उहाँको विकेट लिनु सक्यो भने चाहिँ अब एकदमै एउटा अचिभमेन्ट।
1: हजुर, तपाईँको यो सपना पनि पुरा होस् भन्ने हामी कामना गर्दछौँ।
0: थ्याङ्क यू।
1: र तपाईँ जस्तो युथ भाइ बहिनी है धेरै हुनुहुन्छ जसले क्रिकेटलाई एकदमै माया गर्नुहुन्छ है, उहाँहरूलाई चाहिँ के सजेस्ट गर्न चाहनुहुन्छ तपाईँ?
0: अब अहिलेको जुन चाहिँ यङ जेनेरेसन छ है, जुन चाहिँ सानो सानो नानीहरू छ, अब हुन त अब क्रिकेट अहिले सिक्किममा त्यस्तो डेभलप भएको छैन, तर सिक्किम क्रिकेटले अहिले धेरै सानो सानो जग्गामा गएर क्याम्प्सहरू अर्गनाइज गरेर कि अहिले अहिले तपाईँले हेर्नुभयो भने तल रम्फूमा पनि अहिले एकाडेमी खोलिरहेको छ सानो सानो नानीको लागि। अनि सानो सानो नानीहरू के छ भने चाहिँ अहिले हामीले धेरै हेरेको छौँ कि एक वर्ष खेलेर सेलेक्ट भएन भने उहाँहरूले क्रिकेट खेल्नै छोडिदिन्छ, त्यो चाहिँ त्यसरी चाहिँ हार मान्नु भएन, प्र्याक्टिस गर्यो, किनभने प्र्याक्टिस गर्दै गयो भने इभेन्चुअली गेम डेभलप हुन्छ, तपाईँले एक्सपिरियन्स गेन गर्नुहुन्छ, अनि त्यसरी नै तपाईँले आफ्नो गेम अर्को लेभलमा नेक्स्ट लेभलमा पनि लानु सक्नुहुन्छ, अनि गिभअप चाहिँ गर्नु भएन आफ्नो ड्रिम्समा।
1: हजुर, र अहिले धेरै लिगहरू भइरहेको छ है, जस्तै नेसनलमा हेर्नु पर्यो भने आइपिएलहरू छ, त्यसमा इन्टरनेसनल प्लेयरहरूले पनि खेलिरहनु भएको छ है, र स्टेटमा पनि त्यस्तो लिगहरू छ जुन चाहिँमा तपाईँले खेल्नु भएको या खेल्नुहुनेवाला छ?
0: हजुर, स्टेट यो स्टेटमा चाहिँ लिग भनेको चाहिँ अहिले हालैमा ए डिभिजनहरू भएको थियो है
1: हजुर
0: यहीँनिर, अनि हामीले चाहिँ आइएसएस टिमले चाहिँ हामीले चाहिँ आइपिएलको प्लेयर पनि देखेको थियौँ, उहाँ चाहिँ ललित यादव दिल्लीबाट खेल्नुहुन्छ, दिल्ली क्यापिटल्सबाट खेल्नुहुन्छ, अन्त उहाँ पनि आउनु भएको थियो, अनि उनीहरूसँग पनि खेलेर हाम्रो निकै एक्सपिरियन्स बढ्यो। अनि हालैमा अब यो 15 अझै एउटा टुर्नामेन्ट अर्गनाइज गर्ने कुरा चल्दैछ तर माइनिङ ग्राउन्डमा, अनि त्यो चाहिँ एकदमै ठुलो हुन्छ जस्तो लाग्दैछ, एसपिएल भनेर उयो गर्नुहुन्छ होला।
1: हजुर, तपाईँले अहिलेसम्म कुन कुन खेलाडीहरूलाई तपाईँले भेट्ने मौका पाउनु भएको छ?
0: फर्स्टमा चाहिँ अन्डर 16 खेल्दा चाहिँ मैले सुरेश रैना भेटाएको थिएँ है, उहाँहरूको म्याच र हाम्रो म्याच एउटै ग्राउन्डमा थियो, अनि त्यहाँ भेटाएको थिएँ, अनि एयरपोर्टमा मैले मयङ्क अग्रवाल, केएस गौतम अनि श्रेयस गोपाललाई भेटेको थिएँ।
1: हजुर हजुर, र तपाईँले ठुल्ठुलो खेलाडीहरू पनि भेटिसक्नु भएको छ है, र उहाँहरूलाई हेर्दा उहाँहरूको खेललाई हेर्दा है, र उहाँहरूको र तपाईँकोमा चाहिँ तपाईँले के डिफरेन्स पाउनुहुन्छ, तपाईँले चाहिँ के अझै इम्प्रुभमेन्ट ल्याउनु पर्छ जस्तो लाग्छ?
0: उहाँहरूकोबाट अब एउटा प्रेरणा लिनु पर्यो भने चाहिँ उहाँहरूको हार्डवर्क र डेडिकेसन है, जस्तो विराट कोहली अब सानोमा अन्डर 19 क्रिकेट खेल्दा फिटनेस उहाँको त्यस्तो राम्रो थिएन, अनि इभेन्चुअली उहाँले गेन गर्दै गए, उहाँको डेडिकेसन उहाँको डिसिप्लिनले गर्दा अहिले वान अफ द फिटेस्ट प्लेयर छ है, त्यही डेडिकेसन चाहिँ अब उहाँहरूबाट प्रेरणा लियो भने चाहिँ एकदमै राम्रो हुन्छ।
1: हजुर, र क्रिकेटमा चाहिँ फिटनेसको कतिको रोल छ?
0: क्रिकेटमा फिटनेसको चाहिँ एकदमै अब धेरै ज्यादै रोल छ है, किनभने क्रिकेटमा डेज म्याच भनेको 3-4 दिन जान्छ, अनि अब 3-4 दिन नै त्यो घाममा खेल्नु चाहिँ सजिलो हुँदैन, अनि फिटनेस चाहिँ तपाईँको पिकमै हुनुपर्छ।
1: हजुर, तपाईँले चाहिँ आफ्नो फिटनेस चाहिँ कसरी मेन्टेन गर्नुहुन्छ?
0: फिटनेसको लागि चाहिँ अब फिटनेस अब ग्राउन्डमा कुद्नु ओर्नु मात्रै होइन आफ्नो डाइट पनि हेऱ्यो, अनि अहिले चाहिँ फिटनेस चाहिँ अब जस्तो बिहान जग गयो, अनि इभिनिङ टाइमतिर ग्राउन्ड गएर अलिक कार्डियो ट्रेनिङहरू, सटल ट्रेनिङ, स्पिड ट्रेनिङहरू गर्यो त्यसरी, अनि जिम पनि एकदमै इम्पोर्टेन्ट हो है स्ट्रेन्थको लागि।
1: अन्त तपाईँले डाइटहरू चाहिँ कसरी मेन्टेन गर्नुहुन्छ?
0: डाइटहरू चाहिँ अब घरमा त अब जे भनेको त्यही पाउँदैन, अब जस्तो यस्तो यो खानु त्यो खानु, अनि तर अब जति सक्दो जङ्क फुड अभोइड गर्यो, बाहिरको खाइन, हेल्दी कुरामै फोकस गर्यो। त्यसरी डाइट मेन्टेन गरेर अब
1: हजुर तपाईँले तपाईँको आइडल एमएस धोनी अघि भन्नुभएको छ है र एमएस धोनी पनि एउटा सानो ठाउँबाट ठुलो स्टेजसम्म पुग्नु भएको छ धेरैवटा अचिभमेन्टहरू धेरै धेरै लिएर आउनु भएको छ है यो कुरालाई तपाईँले कस्तो नजरले हेर्नुहुन्छ
0: सानसानो ठाउँबाट प्लेयर्स निस्किने एकदमै अब अचिभमेन्टको कुरा

0: माइनिङ ग्राउन्डमा चाहिँ फ्लड लाइट्स लगाइदिएको छ है नाइट म्याचको लागि, अनि उहाँ त्यो चाहिँ हाम्रो अनरेबल चिफ मिनिस्टरले चाहिँ स्पोन्सर गरिदिनु भएको, अनि त्यो लाइट्स लगाएर चाहिँ अस्ति भर्खरै इनोग्रेसन पनि भयो नाइट म्याच, जुन चाहिँ मिनिस्टर इलेभेन भर्सेस सिक्का इलेभेन म्याच भयो है। अनि अब अहिले जस्तै इनोग्रेसन म्याच सकेर चाहिँ अब हामीले छिटै अब नाइट म्याच पनि देख्न सकिन्छ होला सिक्किममा।
1: डे म्याच तपाईँले खेल्यो भन्नुभयो अघि नै, डे नाइट म्याच र डे म्याचमा तपाईँले डे नाइट म्याच पनि खेल्नु भएको हो?
0: नाइट म्याचेस चाहिँ हामीले अब त्यस्तो खेलेको छुइनँ मैले नाइट म्याच चाहिँ दुईटा मात्रै खेलेको अहिलेसम्म। अनि डे म्याच र नाइट म्याचमा चाहिँ के भिन्नता छ भने चाहिँ जुन चाहिँ सनलाइट छ जुन चाहिँ दिनमा हुन्छ है त्यो त हामी ग्लासेस लगाएर अभोइड गर्न सक्छ, तर रातिको जुन चाहिँ म्याच हुन्छ त्यसमा निकै ब्लाइन्ड स्पट्सहरू हुन्छ, त्यो लाइटले कभर गर्न सक्दैन। अनि जुन चाहिँ लाइट अब बलमाथि हाई जाँदा, हाई अबभ द स्काई जाँदा चाहिँ त्यो बल सिधा लाइटमा आयो भने चाहिँ कम्प्लिटली डिसएपियर हुन्छ, पुरा साह्रो पर्छ। नाइट म्याच चाहिँ धेरै डिफिकल्ट छ डे म्याचहरूभन्दा चाहिँ।
1: हजुर, अब इन्डियन प्लेयर्सहरूको कुरा गर्नु पर्दाखेरि भर्खरै इन्डियाले T20 वर्ल्ड कप जितेको छ है र च्याम्पियन्स ट्रफी पनि जितेको छ है, हजुर यसलाई चाहिँ तपाईँले पोजिटिभ संकेत चाहिँ कस्तो प्रकारले मान्नुहुन्छ?
0: इन्डियाले अब आफ्टर 13 इयर्स चाहिँ आइसिसी ट्रफी कुनै जितेको थियो है, यो जुन चाहिँ तपाईँले भन्नुभयो च्याम्पियन्स ट्रफी र T20 वर्ल्ड कप।
1: हजुर,
0: अनि आफ्टर 13 इयर्स जित्दा अब एकदमै अब ब्याक टु ब्याक जित्यो त्यो पनि, फर्स्ट T20 वर्ल्ड कप त्यहाँदेखि च्याम्पियन्स ट्रफी, अनि अब यो आउने वर्ल्ड कप पनि जित्छ होला। अनि त्यसले गर्दा चाहिँ अहिले अब त्यो जुन चाहिँ दुईटा टुर्नामेन्ट जितेर चाहिँ के छ भने चाहिँ अब प्लेयर्सले उहाँहरूले गर्दा हामीले पनि निकै इन्सपायर हुन्छ है, अब त्यस्तो खेलिरहनु भएको छ। जुन चाहिँ T20 वर्ल्ड कप थियो त्यो त झन् फाइनल त अब धेरै नेक टु नेक भइसकेको थियो, अब वान साइडेड म्याच चाहिँ अब इन्डियाले तान्यो है, अनि त्यो म्याच चाहिँ हेरेर धेरै इन्सपायर भएको छु।
1: हजुर, तपाईँको आउने म्याचेसहरू चाहिँ के कस्तो रहेको छ?
0: अब अहिले डिभिजनको हामी फिलहाल डिभिजन खेल्दैछौँ, अनि डिभिजनको चाहिँ लिग म्याच सकेको छ, अनि अहिले गेजिङ डिस्ट्रिक्टमा हुँदैछ, अनि त्यो डिस्ट्रिक्ट सकेर चाहिँ नकआउट चाहिँ छिटै हुन आँटेको छ। अनि तपाईँले नेसनल्स चाहिँ अहिले डेट उनीहरूले बिसिसिआईबाट आएको छैन, तर अक्टोबर अराउन्ड अक्टोबर चाहिँ स्टार्ट हुन्छ तपाईँको।
1: हजुर, हामी कार्यक्रमको अन्ततिर आइसकेको छौँ है, र जानुभन्दा अगाडि तपाईँले क्राउड सपोर्ट चाहिँ कस्तो चाहनुहुन्छ, फिल्डमा आएर दर्शकहरूले कसरी हेरुन् कसरी सपोर्ट गरून् भन्ने चाहनुहुन्छ?
0: हजुर, क्राउड सपोर्ट अब सानैदेखि क्रिकेट खेल्दै आएको, अनि एउटा स्टेडियममा चाहिँ अब फुल क्राउडसँग खेल्ने इच्छा एउटा सपना छ है।
1: हजुर,
0: अनि कुनै दिन त्यो पनि पुरा हुन्छ होला।
1: र हजुरको जुन चाहिँ सपना छ है त्यो छिटै साकार होस् र इन्डियन टिमबाट हजुरले पार्टिसिपेट गरेर इन्टरनेसनलसम्म पुग्नुहुन्छ भन्ने हामी कामना गर्दछौँ, हजुरको सपना छिटै पुरा होस् है। र हस्त श्रोता, हामीसँग हुनुहुन्थ्यो सिद्धार्थ प्रसाद जो युथ क्रिकेटर हुनुहुन्छ सिक्किमबाट, र हामी उहाँसँग कुराकानी गरिसकेको छौँ, र यस्तै विभिन्न कार्यक्रमहरू लिएर हजुरहरू समक्ष फेरि पनि उपस्थित हुने नै छौँ। तबसम्मलाई बिदा दिनुहोस्। नमस्ते, शुभरात्री।

श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो कार्यक्रम गीत जसको समय यही पूरा हुँदछ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेको छौ। श्रोता अब लिएर उपस्थित भएको छौ शास्त्रीय संगीतको कार्यक्रम सुर संसार अन्तर्गत उस्ताद बिस्मिला खानद्वारा सहनाई वादन।

हामी आकाशवाणीको गन्तकेन्द्रबाट बोलिरहेको छौ र अब समय भएको छ कार्यक्रम हिन्दी फिल्म सङ्ग्स अन्तर्गत विभिन्न हिन्दी गीतहरू लिएर आएको छौ र यस कार्यक्रम हामी तपाईँको लागि ल्याएको छौ लोकप्रिय हिन्दी गीतहरू जसले तपाईँको मनलाई मनोरञ्जन दिनुका साथै रमाइलो अनुभूति दिलाउनेछ। पहिलो गीत लिएका छौ फिल्म बीबी नम्बर वानबाट गायक सुखविन्दर सिंहको आवाजमा। त श्रोता सिकनुहोस् यो पहिलो प्रस्तुति।

हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौ। साथै यस प्रसारणलाई कञ्चनजंघा एफएम 103 मेगाहर्ज अनि न्यूजन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। अब प्रस्तुत गर्न गइरहेको छौ यो अर्को गीत, फिल्म लुटेराबाट गायक कलाकार मोनाली ठाकुरको आवाजमा। त श्रोता, स्वीकार्नुहोस् यो गीत।

तपाईहरुले सुनिरहनु भएको छ कार्यक्रम हिन्दी फिल्म सङ्ग्स अन्तर्गत विभिन्न रमाइला हिन्दी गीतहरू। आशा छ श्रोताहरूले गीत सुनेर आनन्द लिनुहुँदैछ भनेर। यसै क्रममा अब पालो भएको छ अर्को गीतको प्रस्तुति, जुन गीतलाई लिएका छौ फिल्म जिनिसबाट गायक कलाकार अरिजित सिंहको आवाजमा। त्यो श्रोता स्वीकार्नुहोस् यो अर्को प्रस्तुति।

हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोताहरूले सुन्नुहुँदैछ कार्यक्रम हिन्दी फिल्म सङ्ग्स अन्तर्गत विभिन्न हिन्दी गीतहरू। त श्रोता, अब प्रस्तुत गर्दैछौ यो अर्को गीत, फिल्म इतिहासबाट गायक कलाकार अनुराधा पडवाल अनि हरिहरनको आवाजमा।

श्रोता, यो गीत लिएका छौ फिल्म अनामिकाबाट गायक कलाकार अनु मल्लिक अनि सुनिधि चौहानको मधुर आवाजमा। त श्रोता, सिकाउनुहोस् यो गीत।

यसै गीतका साथ कार्यक्रम हिन्दी फिल्म संघको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेको छौ। समय यस बेला स्टुडियोको घड़ी अनुसार रात्रिको 10:30 भइसकेछ र यसका साथै आजको अधिवेशनमा समावेश कार्यक्रमहरू यही समाप्त हुँदछ। भोलि बिहान 6:30 भोलिको सेवा अन्तर्गत विभिन्न कार्यक्रमहरूको साथमा उपस्थित हुने नै छौ। आज भने सम्पूर्ण आकाशवाणी गान्तोक परिवारलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री, जय हिन्द।